0: भन्दाखेरि अब सड़कहरू त अब बन्नु पर्छ, स्तरीय बन्नु पर्छ। त्यसले एउटा सड़क भनेको पूर्वाधारको पनि पूर्वाधार हो। आज तपाईँ बिरामी भयो भने पनि तपाईँ समयमा हस्पिटल पुग्न सक्नु भएन भने तपाईँको ज्यान पनि तलमाथि हुन सक्छ, होइन? स्कूल जाँदा पनि सड़क चाहियो, होइन? जाहिर खान जाँदा पनि सड़क चाहियो। सड़क त आधारभूत कुरा हो, तर हामीले चाहिँ आवश्यकता अनुसारले सड़कमा लगानी गर्नुपर्छ। यो खाली मान्छेको रहरले खेत जोड्न चाहिँ एउटा घर घर जोड्नलाई, एउटा गोठ गोठ जोड्नलाई हामीले सड़क बनाउने गर्यौं। त्यसले गर्दाखेरि आज चाहिँ हाम्रो लगानी चाहिँ त्यतातिर गयो र उत्पादन क्षेत्रमा नगएर आज रोजगारी सिर्जना गर्न नसकेकै हो।
1: अघि तपाईँले भन्नुभयो कतिपय मन्त्रीसँग पनि तपाईँले भेटघाट गर्नुभयो, बैठक गर्नुभयो, होइन? उहाँहरूले अवश्य पनि उहाँहरूले बोलाएर तपाईँ जानुभयो कि अथवा तपाईँलाई मन लागेर भेट्नुभयो, कुरा गर्नुभयो?
0: अब कुनै कुनै मन्त्रीज्यूहरूले त अब एउटा प्राविधिक सहयोग लिन पनि बोलाउनु भएर गए।
1: कस्तो खालको प्राविधिक सहयोग?
0: अब जस्तै भनौँ, कति रुङ्न ठेक्काहरू छन्, विशेष गरेर ऊर्जा मन्त्रालयमा चाहिँ मन्त्रीज्यूले पनि यो रुङ्न ठेक्काहरूको विषयमा यसलाई कसरी व्यवस्थापन गर्ने, तपाईँ त्यसमा अनुभव पनि हुनुहुन्छ भनेर बोलाउनुभयो। त्यहाँ गएँ। त्यस्तै भौतिक मन्त्रालयमा पनि त्यही किसिमको चाहिँ सहयोग, त्यो किसिमको सल्लाह दिनको लागि पनि गइरहेको छ। अब प्राविधिक व्यक्ति भएर मलाई चाहिँ प्राविधिक मन्त्रालयमै चाहिँ बढी चाहिँ खोजिरहेको अवस्था छ।
1: अहिले तपाईँ समितिको सभापति र सांसद हुनुहुन्छ, अझ मन्त्री भइदिएको अझ राम्रो गर्न सकिन्थ्यो कि भन्ने कहिले काहीँ त्यस्तो महसुस हुन्छ कि?
0: अब फेरि अब अहिले चाहिँ म फेरि अब सभापति भएपछि फेरि मन्त्रालय गएर त्यसरी चाहिँ गरेको छैन मैले।
1: सभापति भएपछि
0: किनभने अब हामी त सरकारलाई पनि सजग गर्ने, निर्देशन दिने, समन्वयन गर्ने त्यो अधिकार त समितिले राख्छ।
1: तर राम्रो कुरा भन्नको लागि त सभापतिको रूपमा म भएँ, त्यसकारणले नजाने कि अथवा दूरी कायम गर्ने कि भन्ने त्यति नै आएछ?
0: त्यो छैन, होइन। अब आवश्यकता अनुसारले आफ्नो चाहिँ विज्ञताको आधारमा, आफ्नो अनुभवको आधारमा त्यसको लागि त सधैँ सभापतिकै हैसियत त हुँदैन।
1: तर आज धेरै हिमचिम भयो भने भोलि समितिले कुनै निर्देशन दिनु पर्दाखेरि केही गाह्रो पिरो हुने हो कि भन्ने त्यो पनि डर त
0: अवश्य। अब हामी त जे भए पनि अब एउटा डेलिभरी गरौँ भन्ने हो, सामान्य प्रधानमन्त्रीज्यूको स्पिरिट पनि त्यही हो। एनी हाउ हामी त डेलिभरी गर्न भनेर त्यही हिसाबले नै आयो र हामी पनि राजनीति नगरिएको मान्छेलाई एउटा आशिष गजुरेललाई सिन्धुली क्षेत्र नम्बर दुईले किन जितायो भन्दाखेरि यो प्राविधिक मान्छे हो, अनुभव छ, काम गर्ने क्षमता छ, त्यही भएर नै जिताएर पठाउनु भएको हो।
1: प्रधानमन्त्रीज्यूले पनि बोलाउनु भयो छलफलको लागि, सांसदसँग भेटेको त भइ नै हाल्यो, तर एउटा विज्ञताको आधारमा यसमा के गर्न सकिन्छ भन्ने खालको त्यस्तो पनि संवादहरू हुन्छन्।
0: त्यसपछि भएको छैन, प्रधानमन्त्री कार्यालयबाट चाहिँ यो यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापनको मिटिङमा चाहिँ गएको छु। सामान्य प्रधानमन्त्रीज्यूको त त्यसरी अरू मिटिङमा गएको छैन।
1: त्यसो भए अब यो जुन सड़क पूर्वाधार र दुर्घटना जुन बढ़िरहेको छ नि, त्यसलाई अब कसरी रोक्न सकिन्छ त? अब तपाईँ सांसदको रूपमा, समितिको सभापतिको रूपमा यसबारेमा केही सोचिराख्नु भएको छ? अब चाहिँ के नगरी नहुने हो छिटो छिटो?
0: अब हामीले चाहिँ पहिलेदेखि उठाएर विषय चाहिँ सड़क सुरक्षा ऐन पास नभएको स्थिति हो। त्यसले चाहिँ अहिले हामी मन्त्रालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सड़क सुरक्षा ऐनको ऐनमा चाहिँ काम भइरहेको छ, होइन? यो अन्तिम चरणमै छ, अन्तिम चरणमै छ। त्यसमा अब हामीले पनि धेरै इनपुट दियौं, त्यसमा अरू चाहिँ विज्ञहरूको पनि राय लिएर त्यो भन्यौं। त्यो
1: कस्तो छ व्यवस्था ऐनमा के ल्याउन?
0: अब सड़क सुरक्षा ऐनमा जुन एउटा व्यावहारिक पाटोहरू हामीले हेरिराखेका छौं, जस्तै अब जनचेतनाको कार्यक्रमहरू भयो र नियम मिस्नेकोलाई चाहिँ कड़ाभन्दा कड़ा कारवाही हुने हिसाबले, र महत्वपूर्ण त्यसमा विषयवस्तु भनेको चाहिँ सड़क सुरक्षा परिषदको गठन हो। किनभने एउटा आजको दिनमा हेर्नुभन्दा 24 घण्टा सड़क सुरक्षा हेर्ने कुनै पनि निकाय छैनन्। सबैसँग चाहिँ अलिअलि अधिकार छ, त्यही भएर एउटा अधिकार सम्पन्न सड़क सुरक्षा परिषद गठन हुन्छ। त्यसले नै सम्पूर्ण सड़क सुरक्षाको जिम्मेवारी लिन्छ, 24 घण्टा उसले जिम्मेवारी दिन्छ। त्यो हिसाबले अहिले सड़क सुरक्षा ऐन ड्राफ्ट भइरहेको छ, विधेयकको रूपमा त्यो अगाडि बढ्छ र त्यो भएपछि एउटा हामीले चाहिँ सड़क सुरक्षाको लागि डेडिकेटेड निकाय भयो भने यसले धेरै नै फरक पार्छ भनेर चाहिँ यसलाई नै प्राथमिकतामा दिएर हामीले काम अगाडि बढाएको छ।
1: अहिले पनि अब बाटोघाटोमा हेर्यो भने प्रहरी प्रशासनको उपस्थिति चाहिँ अलि देखिने हो, तर परिषद नै भयो भने के हुन्छ? परिषद थप सक्रिय हुने र प्रहरी प्रशासनले सहयोग गर्ने हो कि अथवा त्यसले कसरी के परिकल्पना गरिरहेको छ?
0: अब मेन सड़क सुरक्षा हेर्ने चाहिँ सड़क सुरक्षा परिषद हुन्छ। अब परिषद आफैले सबै काम गर्ने होइन, होइन? जस्तै ट्राफिक प्रहरीले त अब कसैले ट्राफिक नियम मिच्याएछ भने कारवाही गर्ने उसको जिम्मेवारी हो, त्यो जिम्मेवारी उसैको रहन्छ, होइन सड़क बनाउने चाहिँ जिम्मेवारी चाहिँ सड़क विभागकै हुन्छ, तर अब सड़क सुरक्षा परिषद

0: ले चाहिँ यो सड़कको स्तर यो हुनुपर्छ, यसको सड़क सुरक्षाको मापदण्ड यो हो, तैले बनाउँदा यो लागू हुनुपर्छ भन्ने खालको चाहिँ नियमहरू ल्याउँछ। जस्तै यातायात व्यवस्था विभागले विभागको लागि चाहिँ तेरो चाहिँ चालक अनुमति प्राप्त गर्ने इक्जाम परीक्षाहरू कस्तो हुन्छ, यस्तो हुनुपर्छ, यस्तो भयो भने अझ सुरक्षित हुन्छ भन्ने कुरा त्यो निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ कामहरू गर्छ। अब काम गर्ने भनेको त सरकारवाला निकाय हो, तर त्यसको कमाण्ड कसले गर्छ भन्दा सड़क सुरक्षा परिषदले गर्छ। आज तपाईँले हेर्नुभयो भनेदेखि सड़कको निर्माण पनि सड़क विभागले गर्छ, त्यसको स्तर पनि सड़क विभागले नै चाहिँ निर्धारण गर्छ र सड़क सुरक्षाको विषय पनि ऊ आफैले हेर्छ भनेपछि उसलाई त्यो त मिल्दैन नि त, कतै न कतै त्यो त मिलेन नि त भनेपछि अब सड़क सुरक्षा परिषदले के गर्छ भन्दा यो सड़क त बन्यो तर सड़क सुरक्षामा हुने खोइ यहाँ चाहिँ साइन छैन, सिग्नल छैन, फुटपाथ छैन, यस्तो चाहिँ सुरक्षित फुटपाथ छैन भन्ने कुरो त सड़क सुरक्षा परिषदले जानकारी लिएर त्यो चाहिँ निर्देशन दिन सक्ने त्यस्तो खालको चाहिँ हामीले परिकल्पना गरिराखेका छौँ।
1: परिषद बन्ने बित्तिकै सबै समस्याको समाधान भइसक्ने हो कि त्यो परिषद गठन भइसकेपछि पनि सरकार अथवा सरकारवाला निकायले यो यो काम गरेन भने फेरि प्रभावकारी नहुन सक्छ भनियो?
0: अब यस्तो हो, अब मुख्य जिम्मेवार निकायले स्पष्ट भिजन प्रस्तुत गरेर काम गर्यो भनेदेखि त डेलिभरी भइहाल्छ। जस्तो अहिले देखेका छौँ नि हामी सबैले सम्माननीय प्रधानमन्त्रीज्यू बालेन्द्र शाह भएपछि उहाँले एउटा उद्देश्य राखेर काम गर्नु भएको छ, त्यसमा सफल भइरहनु भएको छ नि त होइन। मुख्य गर्नुपर्ने तालुक निकायले डेलिभरी गरौं भन्यो भने त हुने रहेछ भन्ने कुरा त प्रष्ट भयो नि त। त्यही भएर सड़क सुरक्षा ऐन आउँदैमा, सड़क सुरक्षा परिषद गठन हुँदैमा चाहिँ सड़कमा चाहिँ मान्छे मृत्यु हुने, दुर्घटना जिरो हुने त होइन, त्यसरी बुझ्न भएन। तर यो निकायले काम गरेपछि, यो निकायले चाहिँ प्रभावकारी ढंगले काम कारवाहीहरू अगाडि बढाएपछि त दुर्घटना कम हुन्छ, दुर्घटना कम चाहिँ घाइते कम हुन्छ, मृत्यु सड़क दुर्घटनामा मृत्यु कम हुन्छ।
1: अहिले समस्या भनेको नियमको पालना नगरेर हो कि बनेका संरचनाहरूको गुणस्तर अथवा त्यसमा केही लापरवाही कमजोरी भएको कारणले?
0: सबै सबै हो। सड़क दुर्घटना भनेको तपाईँको एउटा सिस्टम हो क्या, त्यो सिस्टममा के पर्छ भन्दा सड़क पूर्वाधार पर्यो, सवारी साधन पढ़्यो, सड़क प्रयोगकर्ता पढ़्यो। सड़क प्रयोगकर्तामा चालक, सहचालक, मोटरसाइकल चालक, ट्याक्सी चालक, पैदल यात्री, साइकल चालक होइन, व्हील चेयर चालक सबै पर्यो नि त, त्यो भयो। अनि नियम कानून चाहिँ स्पष्ट नहुनु र नियम कानून फितलो हुनु, जनचेतनाको कार्यक्रमहरू अगाडि नबढ़ाउनु, अनि अर्को कुरा चाहिँ तपाईँको चाहिँ प्रविधि मैत्री नहुनु होइन, अनि कड़ा भन्दा कड़ा नियम पालना नगराउनु होइन, र दुर्घटनापछिको तत्काल उद्धार नगराउनु, यी त सड़क सुरक्षाका समस्याहरू हुन् त मूलभूत रूपमा सिस्टममा। यी सिस्टम सबै सुधार भए मात्र हाम्रो सड़क सुरक्षा हुन्छ क्या।
1: अहिले यो ऐनमा चाहिँ उद्धारको कुरा चाहिँ विशेष जोड़ गर्न खोज्नु भएको केही छ तपाईँहरू?
0: यसमा चाहिँ एउटा चाहिँ तपाईँको डेडिकेटेड चाहिँ उद्धारको चाहिँ एउटा संयन्त्र बन्छ, ऊ 24 घण्टा त्यसको लागि अलर्ट भएर बस्छ र ऊ सुविधा सम्पन्न स्रोत सुविधा र त्यसमा विज्ञहरू सहितको चाहिँ हुन्छ। जस्तै आज एउटा दुर्घटना भयो भनेदेखि हामीले चाहिँ यो सुरक्षाकर्मी सुरक्षाका निकायहरूसँग ल चाहिँ त्रिशुलीमा बस खोजे अब खोज्नु पर्यो भनेर लाउँछौ, भोलिको दिनमा चाहिँ के हुन्छ भने एउटा संयन्त्र रेडी भइराखेको हुन्छ, ऊ दुर्घटना हुने आफै परिचालित हुन्छ, त्यो उसको चाहिँ डेडिकेटेड कामै त्यही हुन्छ।
1: अनि समितिको सभापतिको रूपमा तपाईँ आइसकेपछि अरू यो पूर्वाधारसँग सम्बन्धित अरू पनि विधेयकहरू यो ल्याउनु पर्ने त्यो भन्ने बारेमा अरू केही तयारीहरू भइराखेको
0: होइन? अब हामीले चाहिँ अब भनौँ न शहरी विकास ऐन भयो, सड़क सुरक्षा ऐन भयो, अनि सार्वजनिक यातायात प्राधिकरण भयो होइन, सड़क ऐन भयो होइन, यातायात व्यवस्था ऐन भयो, यी कुराहरू सबै कुरा चाहिँ अहिले हामीले प्रारम्भिक गृह कार्य हामीले शुरू गरेका छौँ र यी बाहेक अस्ति हामीले चाहिँ अब दुईटा बैठक भयो, पहिलो त अब परिचयात्मक भयो भने अब दोस्रो बैठक अस्ति हामी चाहिँ मंगलबार बस्यौं, 15 गते बसेर चाहिँ एउटा उपसमिति गठन गरेका छौं र त्यो उपसमितिले चाहिँ हाम्रो कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय गौरवका परियोजनाहरूको चाहिँ एउटा अध्ययन गर्ने, त्यो अध्ययनबाट चाहिँ के समस्या छन्, कुन स्टेजमा छन् र अब कसरी यसलाई सहजीकरण गर्न सकिन्छ भन्ने कुरा उहाँहरूलाई रिपोर्ट बनाउनको लागि चाहिँ एउटा उपसमिति गठन भएको छ, त्यसले 15 दिनमा एउटा रिपोर्ट बुझाउँछ, त्यसपछि हामी सम्बन्धित निकायहरूको चाहिँ पदाधिकारी बोलाएर चाहिँ हामी कसरी गर्नुपर्छ भन्ने कुरा उहाँहरूसँग फेरि हामी छलफलमा लाग्छौं। र अहिले राम्रो कुरा के छ भन्दाखेरि हामी आफै चुनिएर आएको सांसदहरू नै चाहिँ धेरै चाहिँ प्राविधिक र प्रशासन र सामाजिक क्षेत्र वातावरण क्षेत्र सबैका विज्ञता भएका सांसदहरू हुनुहुन्छ। पहिले के हुन्थ्यो भन्दाखेरि त्यही सचिवज्यूहरू आउनुहुन्थ्यो, त्यही मन्त्रीज्यूहरू आउनुहुन्थ्यो तालुक निकायबाट, उहाँहरूले नै प्रस्तुतिकरण गर्नुहुन्थ्यो। त्यो प्रस्तुतिकरणको आधारमा त्यहाँ भएका सांसदज्यूहरूले क्वेसन सोध्नुहुन्थ्यो अनि उहाँहरूले उत्तर दिनुहुन्थ्यो, घर जाने काम हुन्थ्यो। अब हामीले नयाँ प्रयोग के गर्न थालेको छौँ भन्दा हामी आफै सम्बन्धित क्षेत्रका जानकारहरू पढेका अब इन्जिनियरहरू डाक्टर सबैजना छौँ नि, वातावरणको विज्ञ सामाजिक सबै त्यही सांसदहरू छ। अब हामी अध्ययन गरेर हामीले फाइन्डिङ्सको आधारमा बोलाएर क्वेसन सोध्ने हो क्या, अनि डेलिभरी हुन्छ। हामी यसरी नयाँ सोचका साथ काम अगाडि बढाइरहेका छौँ।
1: कुराकानीको लागि समयको लागि यहाँलाई धेरै धन्यवाद छ।
0: हस्, यहाँ चाहिँ बोलाउनु भयो र यसको लागि धेरै धन्यवाद। नमस्कार।
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ। आजको संवाद श्रृंखला हेलो सांसदमा सिन्धुली क्षेत्र नम्बर 2 निर्वाचित सांसद पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलीसँग हामीले कुराकानी गर्यौं। अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लिएर उपस्थित हुनेछौ। तबसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल वैशाख 30 गते बुधबार, मे 13 तारीक सन् 2026 नेपाल सम्बत 1146 जेठ कृष्ण पक्षको एकादशी तिथि। सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याको आधारमा बजेट दिइने, 15 दिन बिदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घाखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते,
1: चीनसँगको पारस्परिक कानूनी सहायता 6.5 वर्षपछि कार्यान्वयन हुँदै, श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब, बैंकको ब्याज दर भन्दा महँगी धेरै,
0: सुदूरपश्चिम मधेश र कर्णाली एसई नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै,
1: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरान को चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यूबासँग वार्ताको घोषणा,
0: र एनपीएल को पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन, आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुला हराउँदै संकटा सेमी फाइनलमा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा अर्घाखाँचीमा भएको दुर्घटनाको प्रसंग।
1: अर्घाखाँचीको पारनी गाउँपालिकाको दुर्गा फाँट कुरेलेमा भएको बस दुर्घटनामा 4 जनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन सड़क खण्ड अन्तर्गत पानेनी 8 कुरेले फाँट नजिक दुर्घटना हुँदा 2 घटनास्थलमा मृत्यु भएको थियो भने जिल्ला प्रहरीकारले अर्घाखाँचीका प्रमुख डीएसपी दीपस बहादुर जीसीका अनुसार 1 उपचारको क्रममा अर्घाखाँची अस्पतालमा र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जनाइएको छ। घटनामा मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 बस्ने 78 वर्षीय राममाया बस्नेत, 78 वर्षीय कै बिन्दु कुंवर पर्वत जिल्लाको मोदी गाउँपालिका 5 कि 50 वर्षीय कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 वर्षीय रमेश जीसी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभएको छ। त्यस्तै घाइते मध्ये 4 अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रवास, पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। अर्घाखाँची अस्पतालमा रहेका घाइतेहरूलाई पनि थप उपचारका लागि भैरवा मेडिकल पठाइएको छ। घटना अधिकांश मोदी गाउँपालिका पर्वतका बासिन्दा रहेको प्रहरीको भनाई छ। सुपा देउराली दर्शन गरी पर्वत फर्किँदै गरेको ध1ख504 नम्बरको बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सबैको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले सीआईएनसँग बताउनुभयो।
3: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्लातर्फ हो, यो अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन। त्यसमा चाहिँ ध1ख504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 फिट तल खस्दाखेरि बसमा सवार चालक सहित 31 रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 निधन भइसकेको छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घाखाँची र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
0: सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई दाइजो नलिई आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको हिजो जारी गरिएको सूचना अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागि छ। आफ्ना छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका राजकुमार महतोले सीआईएनसँग बताउनुभयो।
4: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं होइन र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजू गरेर भेरिफाई गरेर किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजू गरेर त्यो दिन सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौं।
0: गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले यसले दाइजो मुक्त समाज निर्माण गर्नको लागि केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तराईका जिल्लाहरूमा अझै पनि बाल विवाह र दाइजो प्रथा उन्मूलन हुन नसकेको भन्दै विभिन्न समयमा सचेतनामूलक अभियान सञ्चालन हुँदै आए पनि अझै अन्त्य हुन सकिसकेको छैन।
1: मुद्रास्फीति भन्दा निक्षेपको ब्याजदर सस्तो भएपछि बचतकर्ता सिधै मारमा परेका छन्। यसले गर्दा बचतकर्ताले समय अगावै मुद्दती निक्षेपबाट बचत र चालू खातामा रकम सार्ने क्रम बढ़ेको छ। 2082 चैत मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारतीय औषध ब्याजदर 3.40% पुगेको छ भने मुद्रास्फीति 4.47% रहेको छ। मुद्रास्फीति भन्दा कम ब्याज दरमा बैंकमा पैसा राख्नु भनेको निक्षेपकर्ताले घाटा बेहोर्नु हो। विज्ञहरूले निक्षेपको ब्याज दर बढ़ाउने उपाय खोज्नुपर्नेमा जोड़ दिइरहेका छन् तर बैंकिङ प्रणालीमा अधिक तरलताका कारण ब्याज दर बढ़नुको साटो झन घट्दै गइरहेको छ। पूर्व गवर्नर दिपेन्द्र कुमार छेत्रीले ब्याज दर कम हुँदा अहिले मुद्दती निक्षेपको हिस्सा पनि घट्दै गइरहेको बताउनुभयो। यस्तो अवस्थामा डिससेभिनको चरित्र देखा पर्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त समेत गर्नुभएको छ। लगानी गर्न सुरक्षित वातावरण नभएका कारण निजी क्षेत्रले हिम्मत नगर्दा सबैतिर समस्या सृजना भएको समेत बताउनुभयो। अहिले बचतकर्ता निरह भएको उहाँको टिप्पणी छ। छेत्री भन्नुहुन्छ घरमा पैसा राख्यो भने चोरेर लान्छन् कि भन्ने डर हुन्छ तर बैंकमा राखेपछि दुई चार पैसा उनीहरूको खाए खाउन् भन्ने हुन्छ। विस्तारै शुल्क तिरेर राख्ने अवस्था आउन सक्ने उहाँले बताउनुभयो। घट्दो ब्याजदर बढ़ाउनका लागि सरकारले साना व्यवसायीहरूको मनोबल बढ़ाउनुपर्ने समेत उहाँले बताउनु भएको छ।
0: नेपाली कांग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा आलोचना गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकको शुरूमै कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाउनुभयो। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिज हामीले देख्यौं। राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन उहाँले भन्नुभयो। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन पनि आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष 2083-84 सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री संसदबाट बाहिरिनु भएको थियो। थापाले यस विषयमा सरकारको जवाब समेत माग गर्नुभएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पनि आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा प्रधानमन्त्री बाहिर निस्किएकोमा आपत्ति जनाउनुभयो। आङदेम्बेले प्रधानमन्त्री अस्वस्थ भएर बाहिरिएको भए परीक्षण गर्न जरूरी रहेको पनि उल्लेख गर्नुभयो। अरू राजनैतिक दलका नेता र सांसदहरूले पनि त्यस विषयमा धारणा राखेका थिए।
1: सरकारले भू उपयोग ऐन संशोधन गरेसँगै वर्गीकरण गरिसकेका पालिकाले एकपटक भू उपयोग परिवर्तन गर्न पाउने भएका छन्। केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत सरकारले भू उपयोग ऐन 2076 दफा 4 उपदफा 2 क थपसँगै भू उपयोग परिवर्तन गर्न पाउने भएको हो। ऐनको दफा 8 भू उपयोग परिवर्तन गर्न नहुने उल्लेख छ। दफा 8 उपदफा 1 एउटा प्रयोजनका लागि वर्गीकृत जग्गा अर्को प्रयोजनमा प्रयोग गर्ने गरी भू उपयोग परिवर्तन गर्न नपाइने पनि बताइएको छ। दफा 8 उपदफा 2 उपदफा 1 जेसुकै भएको लेखिएको भए पनि कुनै व्यक्तिले निजको हक भोकमा रहेको जग्गा निर्धारित प्रयोजनमा भन्दा फरक प्रयोजनमा प्रयोग गर्नुपर्ने भए त्यसको आधार र कारण खुलाई सम्बन्धित स्थानीय भू उपयोग परिषदमा निवेदन दिनुपर्ने पनि उल्लेख गरिएको छ। लगतै सरकारले ऐन संशोधन गरी उपदफा दुईमा दुई क थपिएको छ। थपिएको उपदफा दुईको कमा उपदफा दुई बमोजिम प्राप्त निवेदन मनासिपदेखि एकपटकका लागि स्थानीय भू उपयोग परिषदले भू उपयोग परिवर्तन गर्न सक्ने उल्लेख गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या।
5: सोचेको थिएन अब फर्स्ट नै हान्छु भनेर, अब त्यही अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँछ म वेट लेछु, काम पनि इम्प्रुभ गर्छु।
1: चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि साढे छ वर्षपछि कानून हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफपीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज
2: .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको कान्तिपुरको पहिलो पृष्ठमा सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा कमजोर शीर्षकमा सुदीप गैनीले खबर लेख्नु भएको छ। आर्थिक सूचांकमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसी नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11 12 को नतिजा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्रै उत्तीर्ण भयो भने मधेसबाट 58% र कर्णालीमा 59% विद्यार्थीहरू कक्षा 11 भर्नाका लागि योग्य भएका छन्। लुम्बिनीमा पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ। त्यस्तै चौरी चरणको राजस्व 750 ग्राम घिउ शीर्षकमा केदार शिवाकोटीले दोलखाबाट खबर लेख्नु भएको छ। दोलखाको सीमावर्ती गाउँ लप्चीबाट चीनका खर्कहरूमा करिब 400 याक चौरी र 40-50 घोड़ा चरणका लागि लगिने गरिएको छ। त्यस्तै रेमिटान्स आप्रवाह वैशाखमा पनि उच्च, चैतकै हाराहारी भित्रिनी शीर्षकमा यज्ञ बन्जारेले खबर लेख्नु भएको छ भने रेमिटान्स आप्रवासन वैशाखमा पनि उच्च वृद्धि हुने देखिएको छ। खाड़ी मुलुकमा युद्धको असर परेकाले नेपाल भित्रिने रेमिटान्स प्रभावित हुने आकलनका बीचमा वैशाखमा पनि चैत्य हाराहारीमा रेमिटान्स भित्रिएको छ। यद्यपि राष्ट्र बैंकले सोमबार चैतसम्म नेपाल भित्रिएको रेमिटान्सको तथ्याङ्क मात्रै सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार गत चैतमा मात्रै करिब 2.9 खर्ब रूपियाँ रेमिटान्स मुलुक भित्रिएको हो।
2: मित्रीपन्नामा स्थानीय तह उपनिर्वाचन टर्दै शीर्षकमा राजेश मिश्रले लेख्नु भएको खबर छ। एक वर्षभन्दा बढ़ी पदावधि बाँकी रहे मात्र उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ। 31 वैशाखपछि रिक्त पदमा उपनिर्वाचन गर्न नमिल्ने भएको छ। मनोनयनले मत्थर भएन कांग्रेसको विवाद शीर्षकमा कुलचन्द्र न्यौपानेले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। परामर्श बिनै सभापतिले केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै पूर्णबहादुर खड्का र शेखर कोइरालाको असन्तुष्टि छ। देउबा पक्षले कोशी प्रदेश स्तरीय भेला गरेको छ। बागमतीमा पनि भेलाको तयारी भइरहेको छ। देउबा पक्षीय नेता मीनबहादुर विश्वकर्माले व्यक्ति व्यक्तिलाई मनोनयन गर्नुभन्दा नेतृत्वसँग समन्वय गरेर समग्र पार्टी एकताको प्रयास गर्नु राम्रो हुन्छ भनेर टिप्पणी गर्नुभएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियार प्रमुखमाथि धम्कीको पनि मुद्दा शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको हो। अर्को खबर आर्थिक कारोबार दैनिकमा महाकाली सिंचाई आयोजनाको जग्गा अधिग्रहण आधा घट्ने शीर्षकमा जीवन बस्नेतले लेख्नु भएको छ। राष्ट्रिय गौरवको महाकाली सिंचाई आयोजना निर्माणका लागि अधिग्रहण गर्ने भनिएको कुल जग्गा मध्ये आधा आवश्यक नपर्ने भएको छ। आयोजनाको नयाँ संशोधित गुरू योजना अनुसार कुल 600 देखि 650 हेक्टर जमीन अधिग्रहण गरे पुग्ने भएको हो। स्मार्ट लाइसेन्स 12.5 लाख छापिए असारसम्ममा 17 लाख पुग्ने शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छ। अन्नपूर्ण पोस्ट दैनिकमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब भएको बारेमा अजबी पौडेलले लेख्नु भएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय रूपमा गायब भएको हो। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेहरिस्त समेटिएको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलेमतको रूपमा पनि कतिपयले शंका गर्न थालेका छन्। नयाँ पत्रिका दैनिकमा सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरफेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना सुनाउनुभयो। शिक्षा र उच्च शिक्षा सहित चारवटा ऐन जारी गर्ने तयारी छ। शिक्षकलाई राजनीतिबाट मुक्त गरिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै गरेको बारेमा नवराज मैनाली लेख्नुहुन्छ। हस्ताक्षर भएको 6.5 वर्षपछि चीनसँगको पारस्परिक कानूनी सहायता सन्धि कार्यान्वयनतर्फ गएको हो। सरकारले आन्तरिक प्रक्रिया पूरा गरी बिहिबारदेखि सन्धि औपचारिक रूपमा लागू गर्ने तयारी गरेको छ। फौजदारी कार्यवाहीको कागजात तामेल गर्ने, व्यक्तिहरूको बयान तथा बकपत्र गराउने, प्रमाणको कागजात प्रमाण तथा अभिलेख उपलब्ध गराउने, व्यक्ति रहेको स्थान पत्ता लगाउने, शनाखत गर्ने, निरीक्षण वा परीक्षण गर्नेदेखि अनुसन्धानका लागि व्यक्तिलाई हिरासतमा राख्नेसम्मका प्रावधान सन्धिमा समावेश गरिएको छ। अर्को खबर गोर्खापत्र दैनिकमा पर्यटनमा जोडियो महशिकार शीर्षकमा नवीन राज कुइकेलले लेख्नु भएको यो खबर छापिएको छ। लमजुङबाट लेखिएको खबर हो। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छाङ्गा छुर ठाडो भीर अनि भीरका कापमा लहरैरहेका भीर मौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँको छिप्ली भीरको पहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीर मौरीको गोलाबाट मह काट्न स्थानीय मह शिकारीको होडबाजी नै चल्ने गर्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुण्डिएर गरिने यस्तो मह शिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाखका साथ हेर्ने गरेका छन्। महशिकार गर्नुपूर्व भीरमौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा पनि छ। विश्वमा नै विरलै हुने यस प्रकारको मह शिकार लमजुङको भीर पहरामा देख्न सकिन्छ। विद्यालयमा 15 दिन विदा कटौती शीर्षकमा अर्को खबर छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे विदाको समय 15 दिन कटौती गरेको छ। हालसम्म एक शैक्षिक सत्रमा 45 दिन दिइँदै आएको यस्तो विदा यस शैक्षिक सत्रका लागि भने 30 दिनको मात्रै हुनेछ। सरकारले सातामा 2 दिन सार्वजनिक विदा अर्थात शनिबार र आइतबार दिने निर्णय गर्दा पठन पाठनमा पुग्ने क्षति न्यूनीकरण गर्न मन्त्रालयले यस्तो व्यवस्था गर्नु परेको बताएको छ। नागरिक दैनिकमा उल्झनमै भारतसँगको सुपुरदगी सन्धि शीर्षकमा टपेन्द्र कार्कीले लेख्नु भएको खबर छापिएको छ भने राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि डाउन भएको छ। सेवाग्राही प्रभावित भएको बारेमा टपेन्द्र कार्कीले लेख्नु भएको छ। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर पनि छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। पाकिस्तानले आफ्नो भूमिमा इरानले कुनै सैन्य उद्देश्यका लागि विमान नराखेको बताएको छ। इरानी विमान पाकिस्तान एयरपोर्टमा रहेको समाचार बाहिरिएपछि पाकिस्तानले खण्डन गरेको हो। इरान र अमेरिकी विमान युद्ध विरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसार पसार गर्न पाकिस्तान पुगेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। इरानले आफ्नो देशमा फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नभएको दावी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन र तेहरान बीचको युद्धविरामलाई व्यापक जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीतिका समितिका प्रवक्ताले उक्त टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबासँग वार्ताको घोषणा गर्नुभएको छ। अमेरिकी इन्धन नाकाबन्दीले क्युबाले संकटको सामना गरिरहेको समेत उल्लेख गरिएको छ। क्यारेबियाली क्षेत्र र ल्याटिन अमेरिकामा वाशिङटनको प्रबुद्ध बढ़ाउने अभियान अन्तर्गत राष्ट्रपति ट्रम्पले क्युबाली सरकारलाई अपदस्थ गर्न खोजेको पनि अटकलबाजी गरिएको अन्तर्राष्ट्रिय संचार माध्यममा उल्लेख छ।
2: साझा खबरमा अब खेल खबर। पहिलो संस्करणको नेपाल प्रिमियर लीग 2081 एनपीएलमा अनियमितता भएको विषयमा नेपाल क्रिकेट संघ क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद राखेपलाई युवा तथा खेलकुद मन्त्रालयले निर्देशन दिएको छ। अनुसन्धानका क्रममा क्यानले असहयोग गरे कार्यवाही प्रक्रिया अघि बढ़ाइने मन्त्रालयले भनेको छ। पहिलो संस्करणको एनपीएलमा अनियमितता भएको विषयमा क्यान विरूद्ध परेको उजुरीमा पुनः छानबिन गर्न निर्देशन दिएको हो। असहयोग गरे कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उल्लेख छ। खेलकुद मन्त्रालयका उपसचिव जगदीश पोखरेलले मन्त्रीको निर्देशन अनुसार नै प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। नेपाल आईसीसी क्रिकेट विश्वकप लीग 2 को सीरिजमा स्कटल्याण्डसँग डकोर्थ लुइस लेविस नियम अनुसार दुई रनले पराजित भएको छ। त्रिवी क्रिकेट मैदानमा हिजो पहिले ब्याटिङ गरी स्कटल्याण्डले 8 विकेट गुमाएर 243 रन बनाएको थियो। प्रत्युत्तरमा नेपालको ब्याटिङमा वर्षाले प्रभावित गरेको थियो। फिल्च अम्पायर बुद्धि प्रधान र फैसल अफ्रिदीले डकोर्थ लेविस अनुसार 39 ओभरमा 221 रनको नयाँ लक्ष्य नेपाललाई दिनुभएको थियो। नेपालले 221 रनको लक्ष्य पछ्याउँदा उपकप्तान दिपेन्द्र सिंह ऐरी र गुलशन झाले जीतको भरपूर प्रयास पनि गर्नुभएको थियो। पहिले ब्याटिङ गरेको स्कटल्याण्ड विरूद्ध नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक 4 विकेट लिनुभएको थियो। संकटा क्लबले बुटवलमा चलिरहेको दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमी फाइनल स्थान पक्का गरेको छ। संकटाले हिजो कपिलवस्तु 11 1-1 फराकिलो गोल अन्तरले जीत निकाली अन्तिम 4 स्थान पक्का गरेको हो। र फिफाले विश्वकप फुटबल प्रतियोगिताको अर्को संस्करण भव्य हुने जनाएको छ। सन् 2030 विश्वकप 3 महादेशमा 6 राष्ट्रले आयोजना गर्दैछन्। डिसेम्बर 11-2024 फिफाले 2030 विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा आयोजना हुने घोषणा गरेको थियो।
3: स्थानीय स्तरमा स्रोत साधनको अभावमा खेलाड़ीहरूलाई समस्या रिपोर्ट लगायतका खेल क्षेत्रको विकासका लागि संरचना सुधारको आवश्यकता रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: वन जंगलमा बालिएको सानो आगो क्षणभरमै विशाल डढेलो बन्न सक्छ। झाड़ी सफा गर्ने, च्याउ खोज्ने तथा चरण सुधार गर्ने नाममा हामीले वन जंगलमा आगो बाल्नु हुँदैन। त्यसैले आजै संकल्प गरौं, डढेलो रोकौं, वन जंगल जोगाऊ, जिम्मेवार, सतर्क तथा सचेत नागरिक बनौं। डढेलो लागिहालेमा हटलाइन 1149 खबर गरौं। डढेलो मुक्त हरियो नेपालको निर्माण गरौं। डढेलोबाट वन जंगलको सुरक्षा गरौं र आफू पनि सुरक्षित रहौं। वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: साझा खबरमा अब खेल क्षेत्रमा सुधारको कुरा। पछिल्ला वर्षहरूमा देशका विभिन्न स्थानमा खेलकुद गतिविधिहरू बढ़िरहेका छन्। खेलसँग सरोकार राख्ने राष्ट्रिय अभियानले केही सुधार र सजिलो बनाए पनि स्थानीय वा क्षेत्रीय स्तरमा संरचना र प्रणाली नबन्दा खेलाड़ीलाई समस्या छ, तर पनि उनीहरूले सफलता पाइरहेका छन्।
6: बर्दियाको गोलाकी अप्सराबम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
7: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर, अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो बनाउँछ, म वेट लेछु, टाइम पनि इम्प्रुभ गर्छु।
6: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
8: योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यायो, त्यो पछाडि ट्रेनिङ नै भएन। सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो।
6: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर 8 समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
8: यसको बाटोहरूमा ट्रेक आफैले ट्रेक नाचेर त्यसमा गर्छ, म यसमा त्यही भएर अगाडि पनि हुन्थे, आर्मीतिरै फिल्ममा भए गरी दौड तयारी गर्दैछ।
6: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार को मार्गदर्शनमा दैनिक 2 अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
7: एकदमै खुसी लागिरहेछ।
6: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
9: स्कूलहरू बन्द भएको र भर्खरै हालसालै खुलेको हुनाले सहभागिता अहिले न्यून रहेको छ, त्यति खासै भएन भने अनुसारको चाहिँ त्यो सहभागिता देखिएन। किन आज फेरि जानेहरूले गर्दाखेरि पनि अलिकति सर्भिस छ। टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना प्लेयरहरू सहभागी हुन्छ।
6: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
10: तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यस्तो पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगञ्ज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू चाहिँ मैले नेपालगञ्जमा धेरै देखेको छु।
6: नेपालगञ्जलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो, कृष्णसार एफएम, नेपालगञ्ज, बाँके।
2: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थीको संख्याका आधारमा बजेट दिइने, 15 दिन विदा कटौती, तीर्थयात्री चढ़ेको बस दुर्घटनामा पर्दा अर्घखाँचीमा 4 जनाको मृत्यु, 27 घाइते।
2: चीनसंघको पारस्परिक कानूनी सहायता सन्धि 6.5 वर्षपछि कार्यान्वयन हुँदै श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाट गायब, बैंकको ब्याजदर भन्दा महँगी धेरै।
3: सुदूरपश्चिममा मधेस र कर्णाली एसी नतिजामा कमजोर, वर्गीकरण गरिसकेका पालिकालाई एकपटक भू उपयोग परिवर्तनको सुविधा, स्थानीय तहको निर्वाचन टर्दै।
2: इरानले सैन्य उद्देश्यका लागि आफ्नो भूमिमा विमान नराखेको पाकिस्तानको दावी, अमेरिका इजरायलले फेरि आक्रमण गरे, युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा क्यूबासँग वार्ताको घोषणा।
3: र एनपीएलको पहिलो संस्करणमा अनियमितता भएको विषयमा क्यानमाथि पुनः छानबिन गर्न मन्त्रालयको निर्देशन। आईसीसी विश्वकप लीग 2 नेपालको शीर्ष 4 सम्भावना कठिन, राष्ट्रिय महिला फुटबलमा कपिल वस्तुलाई हराउँदै संकटा सेमी फाइनलमा।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धर राजमानले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा राजनैतिक नियुक्ति खारेज गर्ने सरकारको निर्णय र त्यस अनुसार ल्याइएको अध्यादेशको प्रसंग, त्यसपछि अब सरकारले कसरी नियुक्ति प्रक्रिया अगाडि बढ़ाउँछ भन्ने विषयमा धेरैले चासो व्यक्त गरिरहेको देख्न सकिन्छ। यहाँ एउटा मैदान जस्तो देखाइएको छ, 2 व्यक्ति छन्, 1 महिला 1 पुरूष, र त्यहाँ पुरूष जो छन् जसले केही हाँस्दै गरेको अथवा उनको खिसिटिउरी गरेको जस्तो भाव पनि देखिन्छ। त्यहाँ नजिकै रहेको महिलाले भनेको केही प्रश्नमा जवाब दिए जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, पुराना दलबाट राजनैतिक नियुक्ति पाएकाहरूको जागिर चट, अब नयाँहरूको लाइनमा उभिनुपर्छ कि क्या हो।
3: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
2: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
3: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: साथी हेर न क्या खतरा समाचार आई सको बाप रे अब के होने हो
2: यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: निकटमा दिदी बहिनी विकटमा दिदी बहिनी यो रेडियो दिदी बहिनी।

0: उत्पीडित दलित चाहिँ एक प्रकारको महिला होइन सीमान्तकृत वर्गहरूका बारेमा के केही कार्यक्रम देख्नु हो? त्यस कारणले एकदम यो चाहिँ झुटको पुलिन्दा शब्दहरूको संग्रह र एक प्रकारको चाहिँ एक प्रकारको महत्वाकांक्षी र त्यो कार्यान्वयन गर्न नसकिने खालको नीति कार्यक्रम छ हामीले भन्ने कुरालाई अनि यहाँहरूले पनि त एप्रिसिएट गर्नु पर्यो नि खेमजी।
1: हाँ साइन जी, हामी पनि यसको सही कार्यान्वयन होस्, जनताले सुख पाउन्, जनताले अब पनि निराशा हुन नपरोस्, होइन विदेशमा चाहिँ रोई कराई गरेर लालाबाला छोडेर जान नपरोस् भन्ने कुरामा दृढ छौं। सरकारलाई हामी खबरदार गरिरहेका छौं। यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: अवश्य पनि धेरै धेरै धन्यवाद छ। मलाई पनि बिहानै अवसर दिनुभयो, मेरा विचारहरू मेरो दलका तर्फबाट पार्टीका तर्फबाट आम नेपाली जनताका बीचमा सम्प्रेषित गर्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धेरै धेरै
1: थ्याङ्क यू भेरी मच। नमस्कार, उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका प्रमुख सचेतक ऐन महाराधनी। श्रोता नेपाली बसमा छोटो विश्राम, जो विश्रामपछि पुनः उपस्थित हुनेछ।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

feels just right. यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू, साथै 0% तुरुन्तै ईएमआई। नागरिकता भए पुग्छ, शर्तहरू लागू हुनेछन्। एलजी, लाइफ गुड।

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

मिक्सरमा क्रम्प्टन ब्रान्डका एयर कुलर सिलिङ फ्यान स्ट्यान्ड फ्यान मिक्सर र आइरनको खरिदमा एक्साइटिङ अफर पाउनुहोस् हरेक 15 दिनमा क्रम्प्टनको मिक्सर र बम्पर लक ड्रमा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ

यो नया वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ। सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईबी बैंक सबैका लागि बैंक डिसोम फाइबर नेट।
2: यति हाम्रो बीचमा अधिवक्ता स्वागत नेपाल हुनुहुन्छ। स्वागत नेपाल जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अनि यहाँलाई थाहा छ सरकारले नीति तथा कार्यक्रम ल्यायो, प्रधानमन्त्री त एकछिन बिरामी पर्नुभयो, बाहिर निस्कनुभयो, अर्थमन्त्री निदाउनुभयो भनेर व्यापक रूपमा आइरहेको छ। तपाईँको के छ यसमा टिप्पणी?
3: निदाएको होइन, उहाँले भनिरहनु भएको थियो प्रधानमन्त्रीज्यूले वाकआउट दिनुभएको, राष्ट्रपतिज्यूको नकआउट हो यो, सामान्य कुरा हो। त्यो संसदमा हुनपर्ने धेरै कुराहरूका बारेमा कुरा हुँदैन, कुरै गरिन नपर्ने विषयहरूमा कुरा हुन्छ। धेरै कुरा गर्नु छ नि संसदले।
2: नीति तथा कार्यक्रम त राम्रै आयो नि त, होइन? अहिले
3: नीति तथा कार्यक्रम ठिक छ, नीति तथा कार्यक्रममा आउनै पर्ने केही कुराहरू आएका छैनन्। त्यो क्रमशः अरू कार्यक्रमहरूमा आउलान्। नीति तथा कार्यक्रम यो पूर्व नै सरकारले घोषणा गरेको 100 पॉइंट सेक्सन प्लान जुन थियो, 100 दिने कार्ययोजना, त्यसैको आधारमा आएको देखिन्छ। त्यसैमा पनि केही कुराहरू चाहिँ गम्भीर आलोचना गर्नुपर्ने कुराहरू र अरू सम्पूर्ण कुराहरू चाहिँ अत्यन्त प्रशंसा गर्नुपर्ने कुराहरू छन्। जसपछि नागरिकता फेसलेस बनाएर घर घरमै दिँदै हिँड्ने कुरा चाहिँ यो नेपालीको कार्यक्रम हुन सक्दैन। तर तपाईँको
2: पुर्याइदिने, पासपोर्ट ओछ्यानमै पुर्याइदिने भन्ने कुरा चाहिँ राम्रो होइन सरकारले?
3: हो, यो कुरा सबैभन्दा गम्भीर कुरा, यो चाहिँ गम्भीर कुरा हो। अब यो बाहेक धेरै राम्रो कुराहरू भएको छन्, तपाईँको ट्रेड युनियन खारेज गर्ने कुरा, यो राजनीतिक संगठन विद्यार्थीहरूका जुन छन् यसलाई खारेज गर्ने कुरा, महेन्द्र राजमार्ग फेरि चाहिँ तपाईँको नामाकरणकै हिसाबले पनि एउटा इतिहासप्रति सम्मान गर्ने कुरा होइन, यी कुराहरू सही कुराहरू छन्।
2: घर घरमै पुर्याउँदाखेरि त जनतालाई सेवा हुन्छ नि त, जनता सरकारले राम्रो सोचेर
3: गर्यो जनतालाई सेवा हुन्छ भनेर त्यो हामी कता कता कहिले काहीँ सुन्थ्यौँ कि सिमाना तारी मोटरसाइकल यति सस्तोमा पाइन्छ अरे होइन, यहाँ किन लफडा गरेर नै दिउ न देशै अर्कोलाई भने जस्तो कुरा हो कि त्यो। अनि देश परिवर्तन गर्ने, देश परिवर्तन गर्ने भन्ने सुनिन्छ। देश परिवर्तन भनेको तपाईँले अर्को देशको नागरिकता लिनु भने तपाईँको नागरिकतामा देशको नाम अर्कै लेखिन्छ, देश परिवर्तन भयो नि, त्यस्तै कुरा हो केही हो। अलिकति यसमा तह मिलेन सोचाइको।
2: अनि घरमा पुर्याउने कुराले चाहिँ अनाधिकृत दुरुपयोग हुन सक्छ,
3: नेपालीहरूको कार्यक्रमै हुन सक्दैन यस्तो। कुनै पनि देशमा फेसलेस नागरिकता टु बी डेलिभर्ड होइन, त्यो अल अफ द डोर स्टेप भन्ने यस्तो हुँदैन। देश सिद्ध्याउने कुरा हो, त्यो बाहेक अरू सबै कुराहरू चाहिँ ठिक छन्। अब अरू नभएका कुराहरू जो गर्न राम्रा कुराहरू थिए,
2: ट्रेड युनियन खारेजदेखि लिएर, विद्यार्थी संगठन खारेजदेखि लिएर, दलीयकरण गर्न नपाउनेदेखि लिएर धेरै कुराहरूमा सरकारले एक्सन त चालिया छ, तर अहिले त सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश त जारी गर्यो नि त, होइन? यो चाहिँ खारेज नगर भनेर।
3: अनि अब सिधै दलको श्रेणी चढेर अदालत पुग्नेहरूले यो भन्दा अरू के गर्छन् भन्ने थियो र
2: होइन, सर्वोच्चले त यसमा व्याख्या गर्न सक्छ नि त, होइन? केही कारणहरू देखाउन सक्छ। अहिले त तपाईँमा डोजर नचलाऊ भनिदिइसकेका छ,
3: कारण जेसुकै देखाएको छ। पञ्चायत कालमा कस्तो राम्रो थियो, तपाईँको विद्यार्थीको चुनाव हुन्थ्यो त, देशभरिका कलेजमा विद्यार्थीको चुनाव हुन्थ्यो, तर पार्टीसँग आबद्ध विद्यार्थी संगठन थिएनन्। युवा संगठन थियो, महिला संगठन थियो, किसान संगठन थियो, चुनाव हुन्थ्यो, देशभरि स्वतन्त्र उम्मेद्वारहरू उठेर स्वतन्त्र मध्येको एउटाले जित्थ्यो, होइन? र कति राम्रो कुरा थियो, जेएनजीले चाहेको त थियो, युवा पुस्ताले चाहेको, पञ्चायतकालकै जस्तो संविधान हो जहाँ यस्तो यो राजनीतिक दलका चाहिँ भ्रातृ संगठन विद्यार्थी संगठन नहुन्, तर विद्यार्थीको चुनाव होस्, विद्यार्थीले राजनीति बुझ्नुपर्छ भनेर राजा महेन्द्रले विद्यार्थीको चुनाव गराएको, तर स्वतन्त्र रूपमा उठ जित बुझ होइन, विद्यार्थीको चाहिँ सोधिमा आएर चाहिँ नेतृत्व गर भनेर भनेको थियो त, त्यस्तै राम्रो काम गर्न खोजेको कुरालाई त राम्रो गर्नु पर्यो।
2: तर अहिले चाहिँ यो संगठनहरू खारेज गर्नु चाहिँ सही निर्णय सही कदम लिएको छैन सरकारले त्यसो भए
3: अत्यन्त राम्रो छ अत्यन्त तपाईँ कहाँ विद्यार्थीलाई राजनीतिमा होमेर रेगुलर सड़कमा पठाएर अनि छातीमा गोली थाप्न लगाउँदै आफ्नो स्वार्थ पूरा गर्ने त्यही व्यवहार तयार गरेको त्यहाँ विद्यार्थी चाहिँ संगठनहरू आफैमा तपाईँको भ्रष्टाचारको व्यवहार हो धेरै ठाउँमा देखेको छ सोधिका चाहिँ तपाईँको सभापतिहरू एउटा कार्यकाल हुँदाखेरि एउटा घर बनाइसकेको तपाईँले देख्नु भएन यो हाम्रो उपत्यकाभित्रकै विद्यार्थी संगठनहरूको विद्यार्थी नेताहरू तपाईँको रिभल्भर बोकेर कलेज पुग्ने गरेको त्यसकारण विद्यार्थीलाई राजनीतिको बारेमा एकदम जानकारी दिने विद्यार्थीहरूको चुनाव गराउने तर कस्तो गराउने पार्टी आबद्ध विद्यार्थी संगठनहरू नराख्ने सोधिएको चुनाव गराउने यो नीति त राम्रो छ नि पञ्चायत कालमा यस्तै थियो युवाहरूले तपाईँको चल्न दुवानी मान्छे नभइदिएर पो हो त
2: अब अहिलेको अवस्थामा चाहिँ बालिन सरकार आइसके पछाडि शासकीय सुधारका सय कामहरू पनि सार्वजनिक गरेको छ जुन किसिमले एक्सन लिइरहेको छ यसमा तपाईँ एकदम सन्तुष्ट हुनुहुन्छ संसदमा देखाएको व्यवहारको पनि त आलोचना भइरहेछ नि त
3: मैले यसमा भनिहाल भने कति राम्रा कामहरू छन् गर्नै पर्ने कुरा एमसिसीको खारेज गरिने छ भनेर लेख्नु पर्थ्यो लेखेको
2: छैन एमसिसी पारित गरिनेछ पनि लेखेको छैन
3: तपाईँको चाहिँ यो असमान सन्धि सम्झौताहरू चाहिँ खारेज गरिनेछ लेख्नु पर्थ्यो लेखेको छैन अब योभन्दा अगाडि स्वागत नेपालहरूले चाहिँ शुरू गरेको राइटुरी कल राइटुरी जे अदालतबाट आदेश भइसक्दा पनि अहिलेसम्म नगरेकोमा हामी गर्नेछौँ भन्नु पर्थ्यो गरेको छैन भनेर यस्ता धेरै कामहरू छन् होइन बुझेर त्यो कसले भन्यो तपाईँलाई त्यस्तो कुरा
2: दुईवटा
3: राम्रोसँग थाहा छ र त भनेको त विचाराहरूले बुझ्नु पऱ्यो नि राइटुरिकल भनेको पार्टी नेतृत्वको बारेमा चाहिँ कसैले अर्को कोणबाट धारणा राख्यो भने त्यसलाई चाहिँ कारवाही गरेर तल झार्ने कुरा राइटुरिकल होइन कि राइटुरिकल त्यस्तो हुँदैन राइटुरिकल भनेको जनताले प्रयोग गर्ने अधिकार हो कुनै पार्टी नेताले पार्टी कमिटीले प्रयोग गर्ने होइन राइटुरिकलको व्यवस्था राजा महेन्द्रले त्यति बेला नेपालको संविधान 2019 धारा 37 धारा 1 खण्ड 6 थियो भनेको जित्र गएका मान्छेले गलत कामहरू गरे भने त्यसलाई भोट हानेका जनताले नै फिर्ता बोलाउने व्यवस्था हो पार्टी नेताले भनेको मानेन भने फिर्ता बोलाउने भनेको होइन त्यसो राइट टु रिकलको बारेमा उहाँहरूले बुझ्नु भएन अब त्यता नभए पनि यताबाट गरिहालौँ भन्ने होला त्यो पनि ठिक छ नाम तिर्दिनुहुन्छ भने पनि
2: अन्त संसदमा देखिएका दृश्यहरू चाहिँ कस्ता छन् राम्रै छन् रमाइला छन् संसदमा
3: होइन संसद भनेको पार्लियामेन्ट होइन पार्लियामेन्टलाई तपाईँले चाहिँ अंग्रेजी साहित्यमा बुझ्नुभयो भने दिनलाई रात रातलाई दिन सेतोलाई कालो काललाई सेतो देख्ने चराहरूको समूह लाटोको चराहरूको समूहलाई अंग्रेजी साहित्यमा पार्लियामेन्ट भनिन्छ होइन परालको जाग भातको चाहिँ तपाईँको चोइली भने जस्तो धानको रास भने जस्तो त्यस्ता सेतोलाई कालो काललाई सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ बन्ने समूहलाई पार्लियामेन्ट भन्छ संसदभित्र त्यस्तै तपाईँको सेतोलाई कालो कालोलाई सेतो चाहिँ गर्ने बनाउने चलन योभन्दा पहिला थियो अहिले संसदमा सेतो कालो सिधा सिधा देखिएको छ हेर्नु सिधा देखिएको छ यहाँ केही हामीले गर्नै नपर्ने कामहरू हुन्छन् को चाहिँ तपाईँको चोइली भने जस्तो धानको रास भने जस्तो त्यस्ता सेतोलाई कालो कालोलाई सेतो देख्ने चराहरू एकै ठाउँमा बस्ने चाहिँ बन्ने समूहलाई पार्लियामेन्ट भन्छ

0: तथा कार्यक्रममा राष्ट्रपतिले आएर हाम्रो मेरो कार्यक्रम भन्दै प्रस्तुत गर्ने किन होला? संसदीय व्यवस्था भएका देशमा यो हुन्छ, यो मैले राम्रोसँग थाहा छ, तर यो अनेक खालका नाटकहरू त्यहाँ हुन्छ। समय तपाईँको चाहिँ किल गर्ने भन्ने हुन्छ नि, समय किल गर्न आफै किलिङमा परिन्छ। संसदका धेरै पुराना ढर्राहरू हामीले अन्त्य गर्नुपर्ने जरुरी के छ? तपाईँको चाहिँ यस्तो अवस्थामा बसेर एउटा कुरा चाहिँ बोलेको छ सुन्नेहरू कसैलाई मतलब छैन, अनि जसले मेरो कार्यक्रम भन्दैछ त्यो उसको कार्यक्रमै होइन, उसलाई हेर्न पढ्नै पाएको थिएन, अब मलाई अर्को महिना मृत्युदण्ड दिइनेछ भनेर लेखेको रहेछ भने त्यही पढ्नुपर्छ राष्ट्रपतिले, होइन?
1: झन्डै त अब नेपालमा मृत्युदण्ड छैन,
0: झन्डा नेपालमा मृत्युदण्ड छैन। यो भनेको के हो भने एउटा किङ क्यान डु नो रङ भन्ने प्रिन्सिपल थियो। राजाले गल्ती गर्दैनन् किनकि राजाले काम पनि गर्दैनन्, काम सबै सरकारले गर्छ, संसदले गर्छ भन्ने हिसाबले अहिले पनि तपाईँको चाहिँ यो राष्ट्रपतिलाई संवैधानिक बनाइएको छ, तर संवैधानिक होइन, किनकि राष्ट्रपतिले जे मन लाग्यो त्यही गर्छ। नागरिकता विधेयक चाहिँ अर्कै राष्ट्रपति भएकोमा आफ्नो हातले फेरि कलमले लेखेर चाहिँ अनि पास गरेको छ, होइन? सभामुखले त्यस्तै गरेको छ। संविधानभित्रको गजाङ्गुसुङ जे छ त्यो चाहिँ संसदमा देखिएको छ। संविधान नै अहिलेको संसदीय यो पद्धति नै गलत
1: छ। हस्, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: आभार
1: व्यक्त गर्छु। धन्यवाद। स्वागत, कानूनका जानकार अधिवक्ता स्वागत नेपाल आदरणीय श्रोता दिपानी बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ काठमाडौं।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ,
2: आईएमई गरौ, आईएमई गरौ।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: विषादी विसुन औषधि होइनन्, अनावश्यक विषादी प्रयोग नगरौं, नगराउं, प्रयोग गर्नै परेमा सावधानी पूर्वक र सिफारिस मात्रामा प्रयोग गरौं। विषादीले मानव स्वास्थ्य, जीव जन्तु, वातावरण तथा अन्य लाभदायक जीवहरू मुख्यत परागसेचन गर्न सहयोग गर्ने किराहरूमा प्रतिकूल असर गर्दछ।
5: हाम्रो खानाको करिब दुई-तिहाई हिस्सा परशेषित बालीहरूमा निर्भर हुने र परागसेचनबाट बाली नालीको उत्पादन र उत्पादकत्व वृद्धि हुने भएकाले मौरी जस्ता परागसेचन जीवको संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्ने बुझौं र बुझाउँ।
4: मौरीको निर्वाध विचरणमा सहयोग गरौं र गराउँ। व्यवसायिक किट विकास केन्द्र, हरियर भवन।
6: यो नेपाली रेडियो नेटवर्क।
7: खरो विषयमा सारो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ।
8: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
9: डिश होम फाइबर नेट।
10: रमेश प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
11: धेरै धेरै धन्यवाद खेमजी यो अवसरका लागि।
10: होइन अब

0: स्वच्छता कार्यक्रम सार्वजनिक गर्ने ठाउँमा प्रधानमन्त्री बालेन्द्र शाह केही समय नजोकिकन निस्किँदाखेरि चाहिँ अहिले निकै ठूलो आलोचना खेप्नु पर्यो नि त राज्यपालले, किन?
1: यसको उत्तर त सम्माननीय प्रधानमन्त्री र उहाँको सचिवालयले नै दिन उपयुक्त होला मेरो विचारमा। उहाँको अलिकति स्वास्थ्यमा थोरै समस्या आएको थियो भन्ने किसिमको स्ट्याटस पनि हिजो आएकै थियो पूर्व माननीय
0: स्वास्थ्यमा खराबी आएको स्ट्याटस पनि आयो, तर एकैछिनमा स्ट्याटस पनि गायब भयो नि त, होइन मान्यज्यू?
1: मेरो विचारमा तपाईँले यो प्रश्न राष्ट्रिय स्वतन्त्र पार्टीको सहप्रवक्तालाई भन्दा पनि सरकारको प्रवक्तालाई सोध्नुपर्ने हो जस्तो लाग्छ। यद्यपि मेरो प्रधानमन्त्री भएको हुनाले मैले नैतिक जिम्मेवारी त लिनै पर्छ, म बुझ्दैछु के भएको रहेछ भनेर।
0: तर एउटा कुरा चाहिँ, तर यसको आलोचना चाहिँ सिङ्गो पार्टीमाथि प्रहार हुँदाखेरि चाहिँ तपाईँहरू तपाईँका पार्टीको कुनै निर्णय त्यस्तो बैठक यो किन भएको भन्ने केही छलफल भयो?
1: होइन, अनौपचारिक रूपमा छलफलहरू भइरहेकै छन् र माननीय अशोक शाहले आफ्नो स्ट्याटसमा लेख्नु भए जस्तै किसिमको अभिव्यक्ति सतहमा आइरहेको छ, हामी यसलाई अझ गहिरिएर बुझ्दैछौ।
0: तर अहिलेको पछिल्लो अवस्थामा चाहिँ नीतिकता कार्यक्रममा अलिकति बढी महत्वाकांक्षा देखियो भन्ने आइरहेको छ मान्यजी?
1: होइन, नीति तथा कार्यक्रम सधैँ महत्वाकांक्षी नै हुनुपर्छ, सपना देख्नेहरूले मात्रै सपना पूरा गर्ने साहस जुटाउन सक्छन्। सरकारको नीति तथा कार्यक्रम समग्रतामा असाध्यै उत्कृष्ट, व्यावहारिक र सन्तोषजनक छ भन्ने मलाई लाग्छ।
0: 7% आर्थिक वृद्धि दरदेखि लिएर चाहिँ लगानीमा सीमा रहित भन्ने कुराहरू नेपालको अहिलेको अर्थतन्त्रले ठेक्न सक्छ?
1: तपाईँले के बिर्सनु हुँदैन भने नेपालको राष्ट्रिय योजना आयोगमा धेरै अतुलनीय भूमिका निर्वाह गरिसकेको र त्यति मात्र नभएर करिब 3 दर्जन देशहरूमा आर्थिक सल्लाहकारको रूपमा अन्तर्राष्ट्रिय दात्र संस्थामा समेत विज्ञको रूपमा भूमिका निभाइसकेको त्यस्तो विद्वान अर्थमन्त्री हुनुहुन्छ यति बेला। यो हाम्रो देशको र हामी सबै नेपालीहरूको सौभाग्य हो। त्यसकारण अर्थतन्त्रलाई यसरी अग्रसर गराउने, तीव्र गतिमा अग्रसर गराउने महत्वाकांक्षी योजना बनाइरहँदा पक्कै पनि अर्थमन्त्रीज्यूले यी योजनाका प्रोज एन्ड कन्सको विचार गरेर नै बनाउनु भएको हो भन्ने कुरामा म विश्वस्त छु र सबैलाई विश्वस्त हुन अनुरोध गर्छु।
0: हजुर, राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जुन किसिमको म्यान्डेट पाएको छ, जुन गतिमा जुन लयमा चाहिँ अगाडि बढ्नुपर्ने हो, कतै यो बाटो बिराएको जस्तो लागिरहेको छैन तपाईँलाई?
1: कहाँ बाटो बिरायो? हामीले सहकारी पीड़ितहरूलाई बचत फिर्ता गर्न सहकारी ऐनमा संशोधन गर्यौं, विकासको प्रक्रियालाई द्रुत बनाउन सार्वजनिक खरिद ऐनमा संशोधन गर्यौं, हामीले जनतासँग गरेको वाचा पूरा गर्यौं, कर्मचारी तन्त्रलाई दलतन्त्रबाट मुक्त गराउनका लागि दलगत ट्रेड युनियनहरू खारेज गर्यौं। सरकारले त असाध्यै द्रुत गतिमा आफ्ना वाचाहरू पो पूरा गरिरहेको देख्छु त म त।
0: सक्नुहुन्छ दलगत ट्रेड युनियन खारेज गर्न, विद्यार्थी संगठन खारेज गर्न, अनि सर्वोच्च अदालतले त अन्तरिम आदेश दिएर तत्कालका लागि रोक्न भनिसकेका छन् त, होइन?
1: होइन, अदालत सबै कुरा, सबै पक्ष, सबै विषय हाम्रो नियन्त्रणमा हुँदैनन्। हामीले आफ्नो तर्फबाट यथाशक्य प्रयत्न गर्ने हो र न्यायिक अथवा कानूनी बाधा अडचनहरू केही छन् भने तिनलाई पनि फुकाउँदै मार्ग प्रशस्त गर्दै जाने हो। अदालतको फैसलाको विषयमा, अदालतको आदेशको विषयमा म केही टिप्पणी गर्न चाहन्न।
0: होइन, नेपाल त आयोगको सदस्य राष्ट्र छ, होइन? भोलि ट्रेड युनियन खारेज गर्दाखेरि, होइन, देशमा चाहिँ श्रमिकका हक अधिकारहरू चाहिँ वञ्चित गराउँदाखेरि
1: हामीले संगठित हुन पाउने अधिकारलाई कुण्ठित गर्ने आशय राखेकै छैनौ। हामीले नुहाउन नपाउने भनेको होइन क्या, भान्सा कोठामा नुहाउन पाइँदैन भनेको हो, भनेको संगठित हुन पाइँदैन भनेको होइन। तर संगठित हुने ठाउँ चाहिँ कहाँ हो त? के राजनीति गर्ने ठाउँ क्याम्पस हो? के राजनीति गर्ने ठाउँ सरकारी कार्यालय हो? के जनताको करबाट तलब खाने कर्मचारी खुल्लम खुल्ला एमाले काङ्ग्रेस र माओवादी हुन पाउँछ? मेरो गुरु त गुरु हुनुपर्छ, काङ्ग्रेस गुरु, एमाले गुरु, माओवादी गुरु हुन पाइन्छ र खुल्लम खुल्ला? यदि यही नै नैतिक धरातल हो भने त मैले भन्नु के रह्यो र? तर यो जुन दलीयकरण छ, सबै क्षेत्रमा जसरी कब्जा गरिएको छ, जसरी राजनीतिक सिन्डिकेट कायम गरिएको छ, चाहे निजामती क्षेत्रमा होस्, चाहे शिक्षा क्षेत्रमा होस्, यसैले हाम्रो विकासलाई यति पछाडि धकेलेको छ र यसैका कारणले सबै सार्वजनिक संस्थानहरू लथालिङ्ग भएका छन् भन्ने हामी निष्कर्ष हो।
0: एउटा कुरा के आयो भने नि, घाँटीमा चोट लागेको छ, घाँटी नै काटेर फाल्ने कुरा त समाधान होइन नि त, त्यसलाई त उपचार गर्नु पर्यो नि त, होइन?
1: कसरी उपचार गर्ने? मलाई सोल्युसन दिनुहोस् त तपाईँ।
0: घाँटीको
1: दलीयकरणको अन्त्य नगरिकन तपाईँ सुन्नु न,
0: भिटामिन दिएर हुन्छ कि त्यसलाई?
1: यसो गरौँ न, तपाईँ असाध्यै दिग्गज संचारकर्मी हुनुहुन्छ, उमेरमा पनि म भन्दा दुई चार वर्ष अग्रज नै हुनुहुन्छ, ल मलाई तपाईँले सुझाव दिनुहोस् त, मलाई र म मार्फत रासोपालाई, कर्मचारी तन्त्रमा, शिक्षा क्षेत्रमा, सार्वजनिक संस्थानहरूमा दलीयकरणको अन्त्य नगरिकन यिनको शल्यक्रिया र सुधार कसरी गर्न सकिन्छ, तपाईँले सुझाव दिनुहोस् त मलाई।
0: दलीयकरणको अन्त्य हुनु पर्दछ, तर यसलाई चाहिँ अलिकति अपरेसन नगर्नुहोस् न तपाईँहरू। अपरेसन किन गर्ने? भर्खरै त यो प्रिस्क्रिप्सन लेख्नुहोस् होइन, ओपिडीमा राख्नुहोस्, अलिकति चाहिँ औषधि दिनुहोस्, एकैचोटि अपरेसनै गरिदिँदाखेरि त होइन, अहिलेको
1: तपाईँ कमसेकम
0: सबै भत्ता गर्दाखेरि अधिनायक बाटतर्फ लाग्यो, राष्ट्रिय स्वतन्त्र
1: होइन होइन, त्यो विस्तारै गर्ने हुँदै जान्छ, गर्दै जाउँला भन्ने त्यही यथास्थितिवादी सोचले गर्दा हाम्रो विकास आज सयौं वर्ष पछाडि परेको छ सर। हामीले अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड यदि मिट गर्ने हो भने, यदि हाम्रो देशलाई हामीले अपेक्षा गरे अनुसारको गतिमा युवाहरूको सपना समेट्ने गरी नव प्रवर्तन मैत्री र अर्थतन्त्रका जुन लक्ष्यहरू निर्धारण गरिएको छ, सेवा प्रवाहका जुन लक्ष्यहरू हामीले निर्धारण गरेका छौं र जनतासँग हामीले जस्ता किसिमका बाचाहरू गरेका छौं, ती बाचा पूरा गर्नका लागि फास्ट ट्र्याक अपरेसन नै चाहिन्छ सर। त्यत्रो समय छैन विस्तारै गर्दै जाने।
0: आज महावीर पुनले संसदमा गरेको सम्बोधन यहाँले राम्रोसँग सुन्नुभयो नि त, होइन? नव प्रवर्तनमा त केही पनि काम भएको रहेनछ, वैज्ञानिक तिर प्रविधितिर त राष्ट्रलाई लैजान खोजिएकै रहेनछ, उहाँले त सरापै दिनुभयो।
1: कहिले कहिले हामी सुन्नु न, कहिले कहिले हामी असाध्यै धेरै हतार गर्छौँ क्या।
0: हतार गर्नु भएन भने
1: होइन, त्यसो भनेको होइन।

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार एस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेंको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: जस्तै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन भयो।
7: ल नानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
8: हो त, एउटा सानो लपरवाही सिङ्गो बनै सका पनि हो।
9: हाम्रो वन, हाम्रो धन, डढेलो बाटो जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउनु कानूनी अपराध हो। डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
2: हाड़ चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इण्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घुँडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जसको सुकै हाड जोड्ने तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0674227
5: 24027।
4: सम्पर्क मोबाइल नम्बर 98572597।
5: 98511 89918।

0: Extreme energy drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
3: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz
1: मौसमी हावा भनौँ न, पाँच छ महिना चाहिँ एउटा प्याटर्न, पाँच छ महिना अर्को प्याटर्न, पाँच छ महिना जुन छ त्यो उत्तरतिर जाने र पाँच छ महिना चाहिँ उत्तरतिर आउने, उत्तरतिर आउनेले बाफ लिएर आउने भयो, पानी पार्ने भयो, दक्षिणतिर जानेले सुक्खा ल्याउने भयो। त्यस कारण जेनरली साउथ वेस्ट मनसुन र नर्थ इस्ट मनसुन भन्ने चलन पनि छ। साउथ वेस्ट मनसुनमा चाहिँ पानी लिएर आउने, गर्मीको बेलामा पानी लिएर आउने साउथ वेस्ट मनसुन भयो। नर्थ इस्ट मनसुन भनेर चाहिँ अब त्यसैको ठ्याक्क उल्टो तलतिर जाने, जुन बेला चाहिँ सुक्खा हावा हुने भयो। त्यो
2: परम्परादेखि एउटै समयमा त्यसै गरी हावा फरक फरक स्वरूपमा चल्दैछ होइन?
1: यो चाहिँ अब हरेक साल सिजन अनुसार एउटै हुन्छ, किनभने यो गर्मीको बेलामा जमिन तात्ने, एक किसिमले ल्यान्ड ब्रिज सी ब्रिज भन्ने त सुन्नुभएको हुन्छ। समुद्रको छेउमा बस्ने मान्छेहरूले दिउँसो जमिन बढी तात्छ, समुद्र कम तात्छ, त्यसपछि जमिनबाट समुद्रतिर हावा जान्छ। त्यसैको उल्टो राति भयो भने जमिन चाँडै चिसिन्छ, समुद्र तातो हुन्छ, अनि त्यो किसिमले चेन्ज भइरहेछ। त्यो चाहिँ डेली भयो, दिनका दिन हुने भयो ल्यान्ड ब्रिज सी ब्रिज चाहिँ। अनि यो चाहिँ सिजन अनुसार, अब गर्मीको बेलामा जमिन धेरै तात्छ, अनि जमिन धेरै तातेपछि समुद्र कम तात्छ। त्यो गर्दाखेरि जमिन धेरै तात्दाखेरि तातेको असर चाहिँ के हुन्छ भने लो प्रेसर, प्रेसर कम हुने हुन्छ, अनि हावा चाहिँ तातो ठाउँमा अलिक कम चिसो हावा चाहिँ आउने भएको हुनाले त्यो चाहिँ सिजन भयो। अब किनभने हामीको गर्मीको बेला त जमिन धेरै तात्ने भयो, जेठ असाधतिर त मजाले तात्छ, त्यो हुनाले ल्यान्ड ब्रिज सी ब्रिज जस्तो हुन्छ, यो मनसुन पनि झन् त्यस्तै हो।
2: सामान्यतया नेपालमा चाहिँ मनसुन कहिले छिर्छ र कहिलेसम्म रहन्छ सामान्यतया, अनि पूर्व र पश्चिममा चाहिँ कतिको फरक हुन्छ? नेपालकै भूभागमा पनि पूर्व र पश्चिममा केही फरक हुन्छ कि हुँदैन?
1: सामान्यतया मनसुन, अब यो समर मनसुन भनौँ, साउथ वेस्ट मनसुन जुन छ, साउथ वेस्ट मनसुन सुरु हुने भनेर चाहिँ नेपालको नर्मल डेटै निकाल्दा हिसाबले जुन 12 सुरु हुन्छ भन्ने छ होइन, अनि गएर सेप्टेम्बरको लास्ट विक चेन्ज हुने भनेको थियो, तर अहिले आजकल अलि मनसुनको ड्युरेसन बढाएको छ, क्लाइमेट चेन्जको हिसाब भन्छन् होइन, त्यो हिसाबले अक्टोबरको पहिलो हप्तासम्म पनि जान्छ अहिले मनसुन, त्यो बेलासम्म सकिने भयो। अब यो बे अफ बंगाल, अब नेपालको चाहिँ इन्डियन ओसनबाट आउने भन्ने छ, बे अफ बंगालबाट आउने हो हावा। त्यो बे अफ बंगालबाट जुन किसिमको सर्कुलेसन नेपाल आइपुग्छ, त्यो मनसुन सर्कुलेसन, त्यो चाहिँ बे अफ बंगालबाट आउने भएको हुनाले पूर्वी भागमा पहिले आउने भयो, फैलिँदै फैलिँदै पश्चिम भाग जाने भयो। अनि अब त्यो सर्कुलेसन उल्टो हुँदाखेरि चाहिँ पश्चिमबाट सुरु हुने भयो अनि पूर्वमा लास्टमा सिद्धिने भयो। त्यस कारण तपाईँको मनसुन अब हामीले 4 महिना भन्छौँ भनेर, तर अब नेपालको स्थानीय देश त्यति ठूलो होइन, तैपनि पूर्वी भागमा मनसुनको ड्युरेसन अलिक बढी हुन्छ, पश्चिम भागमा ड्युरेसन अलिकति कम हुन्छ,
2: कमजोर पनि भइसक्छ क्यार अलिक पर पुग्दाखेरि चाहिँ।
1: पर पुग्दाखेरि मनसुनको असर चाहिँ पूर्वी भागमा बढी हुन्छ, पश्चिम भागमा बिस्तारै बिस्तारै कम हुँदै जान्छ। र त्यसमा फेरि मनसुन त ठूलो सर्कुलेसन भयो, र ठूलो सर्कुलेसन भए पनि अब लोकल इफेक्टहरू त थुप्रै छ नेपालमा, किनभने नेपालको पहाड पर्वत यता तराई भ्याली यो दुनियाँभरिको लोकल इफेक्ट हुन्छ। लोकल इफेक्ट हुनाले ठ्याक्क पूर्वमा चाहिँ बढी हुने, पश्चिममा घट्दै घट्दै गएर पश्चिममा हुने ठ्याक्क त्यस्तो चाहिँ हुँदैन। जस्तो ओभरअल चाहिँ पूर्वमा बढी हुने भयो, तर अब जस्तो पश्चिममा पनि नेपालको सबभन्दा बढी पानी कहाँ पर्छ भन्दा पोखरामा पर्छ होइन, त्यो पश्चिम भयो, अरू ठाउँहरू स्याङ्जाहरूतिर पनि बढी पानी पर्ने ठाउँ छ, त्यस्तै त्यस्तै लोकल्ली चाहिँ त्यस्तो हुन्छ, तर ओभरअल चाहिँ पूर्वमा बढी असर हुने भयो।
2: अहिले तपाईँले भनिहाल्नु मनसुन एउटा सिजनल हावाको एउटा अवस्था भयो होइन, तर पनि हामीले चाहिँ मनसुनलाई बढी पानी पर्ने अवस्थासँग जोडेर हेर्ने भएकोले गर्दाखेरि चाहिँ हामी मनसुनलाई कति पानी पर्यो परेन भन्ने कुरा बढी चासो राख्छौँ। खासमा मनसुन राम्रो भयो वा भएन भन्ने मापन केही हुन्छ, कम वर्षा अथवा बढी वर्षा, यसको मापदण्ड केही छ मनसुन राम्रो भयो यसपालि अथवा भएन भन्ने कुरामा?
1: त्यो त भइहाल्छ नि, त्यसैको लागि नेपालभरि पानी नाप्ने मेसिनहरू राखेको हुन्छ अधि राज्यभरि नै, त्यो पानी हरेक दिन नापिन्छ, हरेक दिन के अब अहिले त हरेक मिनट जस्तो नापिरहेको हुन्छ। त्यस्तो अब मनसुनको हिसाबले चाहिँ हामीले अब महिनाभरिको पानी कति पर्यो भन्ने हिसाब गर्छौँ, त्यो पानी नाप्ने अब नेपालमा झन्डै झन्डै 50-60 वर्ष उनाइसक्यो, अनि त्यसको त्यो एभरेज निकालिरहेको हुन्छ, त्यो एभरेजको क्लोज छ विदिन 5% अथवा विदिन 10% छ भने त्यो सरदर सरह भयो, अब त्योभन्दा एभरेज भन्दा 10% भन्दा नि कम भएको छ भने ड्राई भयो, 10% भन्दा बढी भएको छ भने स्ट्रङ मनसुन, विक मनसुन भयो, नर्मल मनसुन मनसुन भयो, नर्मल चाहिँ विदिन 10% नर्मल भयो, 10% भन्दा बढी भयो भने स्ट्रङ मनसुन भयो, त्योभन्दा कम भयो भने विक मनसुन भयो, त्यो चाहिँ मन्थलीको हिसाबले। अब यसमा अर्को विचार गर्नुपर्ने चाहिँ के छ भने, जस्तै यसपालि मनसुन चाहिँ विक हुन्छ भन्ने अहिलेको फोरकास्ट भयो, मनसुन विक भने मतलब अब त्यो सिजनभरि मनसुनको अवधि चार महिनाभरि जति पानी पर्ने छ त्यो चाहिँ पहिलाको भन्दा कम पानी पर्छ भन्ने भयो. कम पानी पर्ने भन्दा साथ अब सुक्खै हुन्छ भन्ने चाहिँ होइन. त्यसले ओभरअल चाहिँ ड्राइनेस चाहिँ हुनसक्छ, बढी ड्राई चाहिँ हुनसक्छ, त्यो सुक्खापट्टिको सम्भावना चाहिँ कम छ. तर सुक्खा नहुन पनि सक्छ. अब जस्तो महिनामा 2000 मिलिमिटर पानी पर्थ्यो नेपालमा भनौँ होइन, अब 1500 मिलिमिटर पानी पर्यो भने अब त्यो 1500 मिलिमिटर 5 दिनमै पर्यो, अरू दिन ड्राई भयो भने तपाईँको बाढी पनि भयो, सुक्खा पनि भयो, दुइटै भयो त्यहाँ. अब त्यो 1500 मिलिमिटर चाहिँ अब दिनको 50 मिलिमिटरको दरले सधैँभरि पर्यो भने त्यो ड्राई पनि भयो अनि सुक्खा पनि भयो, एकदम राम्रो भयो त्यो होइन. कसरी पानी पर्छ भने चाहिँ त्यो चाहिँ फेरि सर्ट ड्युरेसन फोरकास्टमा जाने भयो त्यो. त्यस कारण ठ्याक्कै यही हुन्छ भनेर भन्न सक्दैन, तर ओभरअल चाहिँ पानी कम पर्छ भन्ने हो.
2: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं. अब चाहिँ नेपालमा मनसुनको महत्वको बारेमा कुराकानी गरौं. नेपालको कृषि, पिउने पानी, जल विद्युत यिनीहरूको लागि चाहिँ मनसुन चाहिँ महत्वपूर्ण छ अथवा त्यस बेला परेको पानी महत्वपूर्ण छ भनिन्छ. जनजीवन र अर्थतन्त्रसँग यसको अलिकति सम्बन्ध बताइदिनुहोस् न, कस्तो सम्बन्ध छ नेपालको हिसाबमा भन्दाखेरि चाहिँ?
1: मनसुनको त अब धेरै नै महत्व छ. मनसुन यहाँ नहुने भनेदेखि त अब एक किसिमले चार महिनामा पानी परे पनि त्यसको असर एक किसिमले सालभरिलाई नै हुन्छ. जस्तो मनसुन विक भयो, पानी कम पर्यो भनेदेखि अब हामीहरूको जुन अहिले खोला नालामा विन्टरको बेला पानी देख्छौँ त्यो पनि मनसुनकै पानी हो. बेसिकल्ली त्यो मनसुनकै पानी जमिन मुनि छिरेर अब कुनै चाहिँ चाँडै निस्किन्छ, कुनै ढिलो निस्किन्छ, र सालभरि निस्किने त्यही हो. किनभने मनसुन बाहेक अरू बेला पर्ने पानी त 20% भन्दा पनि कम हुन्छ. 80% पानी त त्यही हो, त्यो सालभरि नै बाँडिएको हुन्छ. अब त्यो सालभरि बाँडिएको भावनाले त्यसले सालैभरिकोलाई असर पार्ने भयो. अब जस्तो तराईतिर ह्यान्डपम्प हुन्छ, अब त्यो मनसुनमा पानी परेन भने त्यो ह्यान्डपम्प पछि सुक्न पनि सक्छ. अब मनसुनमा धेरै पानी परेको छ भने पछि फागुन चैतमा पनि त्यहाँ पानी आइरहेको हुनसक्छ. त्यो कहिलेको पानी भन्दा मनसुनकै पानी हुन्छ प्रायः, किन अरू बेलाको पानी त धेरै हुँदैन. अब त्यो हिसाबले सालभरिलाई नै असर पार्ने भयो. अब त्यो असर पार्दाखेरि अब पानीले असर नपार्ने त केही पनि हुँदैन. अब खाने पानीदेखि लिएर अब कति ठाउँमा एक किसिमले कृषिमा त अब मनसुनकै भर छ. नेपालको सिँचाई बाँध क्षेत्र त धेरै कम छ पानीकै कारणले. मात्रै पानी पर्यो भने अन्न बाली भयो, पानी परेन भने भएन भन्ने क्षेत्र नै धेरै छ. जहाँ सिँचाइ भएको छ त्यहाँ चाहिँ असर कम होला, तर जहाँ सिँचाइको सुविधा छैन त्यहाँ त कृषिलाई व्यापक असर पर्ने भयो. सुक्खा भयो भने कम उब्जनी हुने, अब धेरै बाढी आयो भने पनि कम, धेरै बाढीले पनि कम उब्जनी अथवा धेरै पानी पर्यो भने पनि कम उब्जनी हुने, अथवा यो पहिरो बाढी पहिरोले बगाएर लैजाने, खेतहरू बगाएर लाने, अन्नहरू बगाउने, अब सबै हुन्छ. प्लस अरू अरू चिजहरू पनि अब कुट किसिमले आएछ. जस्तो असिना धेरै आयो, हुरी बतास आयो, त्यस्तै त्यस्तैले पनि फरक पार्छ होइन. त्यो हिसाबले एक किसिमले कृषिमा त वेदर पनि क्लाइमेटको पनि दुइटैको रोल छ. हामीहरूको चाहिँ के छ भने जस्तो समरमा अझ हामीहरू चाहिँ फर्चुनेट एरियामा छौँ, जसले गर्दा समरमा चाहिँ पानी पर्ने, विन्टरमा चाहिँ पानी नपर्ने अथवा पछि चाहिँ पानी नपर्ने छ. धेरै कृषिको उत्पादन हुने पनि राम्रो टेम्परेचर, समरको टेम्परेचरमा धेरै कृषि उत्पादन हुने भयो. टेम्परेचर हामीलाई फेभरेबल छ, पानी पनि त्यही सिजनमा पर्छ. त्यो हिसाबले हामीहरूको चाहिँ लक्कीली अब हामीहरूको विन्टरमा चाहिँ टन्न पानी पर्ने, समरमा पानी नपर्ने भए उब्जनी त्यसै कम हुन्थ्यो. त्यसमा बिरुवा भन्ना साथ वेदर र क्लाइमेटमा ज्यादै नै भर पर्छ. किनभने बिरुवाको त अब एक किसिमले पुरा तपाईँलाई प्लान्ट हेर्नुभयो भने अब त्यसको जरा हुन्छ अनि माथि हुन्छ. एउटा त प्लान्टको 80-90% एटमोस्फियरमै हुन्छ. त्यस कारण एटमोस्फियरको टेम्परेचर, ह्युमिडिटी, प्रेसिपिटेसन यिनीहरू सबैमा भर पर्ने भयो. अनि तल जुन अलिकति भाग हुन्छ, जरा हुन्छ, अब त्यसमा चाहिँ दुई चिज इम्पोर्टेन्ट भयो. एउटा त माटोमा हुने मिनरलहरू बिरुवाले जुन लिन्छ, एउटा त्यो इम्पोर्टेन्ट भयो भने अर्को चाहिँ फेरि पानी नै हो. त्यो जराले पनि त्यो पानीलाई, जमिन मुनिको पानीलाई माथि पातसम्म पुर्याउँछ. अब पानी नपरे बेला पनि रुखहरू त हरियै देखिन्छ नि. अब त्यो हरियो देखेको कारण चाहिँ के भने उसले पानी तलबाट लिइरहेको छ. भनेपछि पानी त उसलाई सधैँभरि सालभरि नै चाहियो. त्यो हिसाबले कृषिमा फरक पार्ने भयो. अब यो चाहिँ कृषिको भयो. जल विद्युत त अब त पानीको थोपा थोपाको पैसा हुन्छ होइन. अब जति त पावर जेनेरेसन गर्न सक्यो उति बढी पैसा आउने भयो. इकोनोमीलाई पनि डाइरेक्ट असर पार्ने भयो. जल विद्युतको त इकोनोमिकल्ली पनि अथवा तपाईँलाई इनर्जीको हिसाबले पनि दुइटै फाइदा भयो. अब त्यो किसिमले अब खानेपानी नभएको त मान्छे त्यहाँ बस्न सक्दैन. कुनै ठाउँमा पानी नपरेर अब क्लाइमेटिक चेन्ज भएर अथवा विभिन्न कारणले पानी उनीहरूको त्यो पानीको स्रोतहरू सुक्यो भने मान्छे त्यहाँबाट माइग्रेट गर्ने बाहेक अरू उपाय हुँदैन. त्यो हिसाबले खाने पानीलाई पनि एकदमै इम्पोर्टेन्ट भयो. त्यसर्थ पानीको फेरि पानी चाहिँ के छ भने तपाईँको हाइड्रोलोजिकल साइकल भन्छ. पानीलाई चाहिँ पानी पर्छ अनि त्यसको डिस्ट्रिब्युसन हुन्छ. त्यो चाहिँ त्यो साइकल चाहिँ कन्टिन्यू हुनुपर्छ. त्यो साइकललाई असर पार्न साथ त्यो साइकललाई भर पार्ने सबै चिजमा असर हुन्छ. त्यो
2: नेपालको भौगोलिक स्वरूपलाई हेर्दाखेरि चाहिँ पहाड़ तराई हिमाल जुन भौगोलिक स्वरूप छ यसमा चाहिँ मनसुनको महत्व फरक फरक छ कि अथवा सबै ठाउँमा समान रूपमा मनसुनको महत्व रहन्छ?
1: सबै ठाउँमा नै मनसुनको महत्व रहन्छ. जस्तो पानी त सबै ठाउँमा नै चाहियो. अब त्यसमा फेरि जुन किसिमको पानीको प्याटर्न छ हामीहरूको पपुलेसन डिस्ट्रिब्युसन पनि त्यही अनुसारकै हुन्छ. जहाँ पानी पर्छ जहाँ राम्रो एग्रिकल्चर हुन्छ जहाँ पानीको सप्लाई छ. जस्तो अब मान्छेहरूको बस्तीकै हिसाबले हेऱ्यो भने पनि मान्छेहरू कहाँ धेरै हुन्छ त भने तराईमा नेपालको आधी जस्तो पपुलेसन तराईमा छ. किनभने तराईमा पानी पर्ने पनि राम्रो छ. अब ग्राउन्ड वाटर पनि त्यो पनि जुन मनसुनको पानी हुन्छ त्यो ग्राउन्डमा भित्र बसेको त्यो पनि एभाइलेबल छ. फर्टाइल ल्यान्ड छ. त्यो हिसाबले पपुलेसन पनि धेरै छ. अनि अर्को पपुलेसन धेरै कहाँ हुन्छ भने नदीको किनारमा. किनभने नदीमा पानी छ. अब त्यो पानीको स्रोत भएरै त्यहाँ पपुलेसन हुने हो. पानीको स्रोत हुन साथ एउटा खानेपानी पायो, कृषि गर्नलाई कृषि गर्न पायो, इभन अब उद्योगदेखि लिएर उद्योग धन्दा जे गर्नलाई पानी त चाहिहाल्यो. अब त्यो पानीको फेरि पानी नै मात्रै होइन, हिउँ मात्रै पर्यो भने पनि अब जस्तो पहाडतिर हिउँ पर्यो भने अब हामीले हेर्दाखेरि चाहिँ हिउँ पर्यो भने एकदम एक्सट्रिम ड्राई के अरे चिसोको सिचुएसन भयो मान्छे कसरी बस्नु नहोला भन्ने हुन्छ. तर उनीहरू रमाइरहेको हुन्छ हिउँ परेको बेला किनभने त्यसले गर्दाखेरि कृषि उनीहरू कृषि राम्रो हुन्छ. अलिकति जाडो अलिकति बढ्यो भने पनि तर जाडो भन्दा पनि उनीहरूको चिन्ता कृषि हुन्छ. किनभने त्यो खानेकुराहरू त मोर इम्पोर्टेन्ट भयो होइन. त्यो हिसाबले हिमालतिर पनि त्यतिकै इम्पोर्टेन्ट हुन्छ. त्यसमा अब मनसुन भन्नाले हामीले समर मनसुनको मात्रै कुरा गरेका हुन्छौँ प्रायः होइन. तर विन्टरको पनि मनसुनै हो किनभने त्यो पनि अपोजिट अर्को डिरेक्सनमा गयो त्यो पनि विन्टर मनसुन हो होइन. तर विन्टरमा चाहिँ अब यो ड्राई एरियाबाट जाने हुनाले त्यसले कम पानी पार्ने हो. तर विन्टरको तर पानी पनि पानी चाहिँ इम्पोर्टेन्ट चाहिँ हुन्छ विन्टरको पनि.
2: हामीले समग्रमा भन्नुपर्दा जस्तो कतिपय अवस्थामा हामीले समाचारमै पनि जहाँ पनि पानी पर्न लाग्यो भने मौसम बदली भयो भन्छौँ अनि खेर खोल्यो भने मौसममा सुधार भयो भन्छौँ. खासमा मौसममा सुधार भन्दा पनि पानी पर्नु चाहिँ राम्रो भयो नि होइन. यसरी हेर्दाखेरि समग्रमा
1: पानी पर्नु त एकदम राम्रो हो नि. पानी अब जस्तो अहिले हेर्नु भयो भने होइन अब अहिले पानी परिरहेछ. अहिले पानी नपरे भए एउटा त वाटर अहिले यहाँ के अरे नेपालले नै कति 300 मेगावाट बिजुली बेचिरहेछ भन्ने कुरा छ कि अहिले तपाईँको यो ड्राई सिजन भएर खालि इन्डियाको इम्पोर्टेन्ट बिजुलीमा हामी पुरा भर पर्नुपर्ने बेलामा नेपालले उल्टै 300 मेगावाट बिजुली बेचिरहेछ भन्नाले अब अहिलेको पानी इम्पोर्टेन्ट भयो. हुन त यो चाहिँ अब मनसुन सुरु भएको छैन. अहिले मनसुन सुरु नहुँदा पनि पानी चाहिँ पर्यो. अब अहिले पनि जाने जाने मनसुनको जस्तै जस्तै खालको पानीको सिचुएसन डेभलप भइरहेको छ. तर यसलाई मनसुन चाहिँ भन्दैन किनभने सिजनल विन्ड फेरि सिजनल विन्ड चेन्ज हुने पनि अब अहिले पृथ्वीको सतहको नजिकै हेऱ्यो भने त जाने जाने मनसुनै टाइपको सर्कुलेसन भइरहेछ अहिले. तर त्यो सर्कुलेसन फेस त्यति मात्रै हेरिँदैन कि त्यसलाई त्यहाँ तल सर्फेसदेखि लिएर माथि टप अफ द एटमोसफियरसम्म एनालाइसिस गरेर हुन्छ क्या. अनि त्यो एनालाइसिस गरेर अनि हो अब यो चाहिँ साँच्चीकै विन्ड डिरेक्सन चेन्ज भयो हो भन्ने अनि यो वैज्ञानिकहरूले त्यो निकाले मतलब मेट्रोलोजिस्टहरूले त्यो निकालेपछि मात्रै अनि मनसुन आयो भन्ने हुन्छ. अनि त्यो हिसाबले पानीको इम्पोर्टेन्स अहिले कहिले पनि देखाइरहेको छ.
2: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर किशोर प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं. अब अलिकति यस वर्षको मनसुनको पूर्वानुमानबारे चर्चा गरौं. जल तथा मौसम विज्ञान विभागले चाहिँ यसपालि कम वर्षा हुने अनुमान सार्वजनिक गर्यो. यो प्रक्षेपण कुन आधारमा गरिएको, कतिको भर पर्दो छ? तपाईँ त्यहाँ रहेर पहिले पनि काम गर्नुभएको, त्योभन्दा अहिले जनशक्ति र प्रविधि परिवर्तन पनि भएको छ, कतिको भर पर्दो रहेको छ यो प्रक्षेपणहरू?
1: यो प्रक्षेपण चाहिँ भर पर्दो नै मान्न सकिन्छ किनभने यो हामीहरूको यसमा चाहिँ इन्टरनेसनल कम्युनिटी नै इन्भल्भ छ. नेपाल मात्रै छैन कि नेपाल छ, रिजनल कन्ट्रीहरू छन्, अनि त्यसपछि वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले सपोर्ट गरेको प्रोजेक्ट हो यो होइन, सास्कफ भन्ने होइन. अनि यो चाहिँ सबै साउथ एसियाको लागि गरे हो. सास्कफको मतलब साउथ एसियाको क्लाइमेट फोरकास्टको हिसाबले साउथ एसियाका सबै मेजर काम गर्ने मेट्रोलोजिस्टहरू उनीहरू ले आफ्नो आफ्नो देशमा पनि काम गर्छन् र एकै ठाउँमा जम्मा भएर डब्ल्युएमओको पनि मान्छे हुन्छ, अरू इन्टरनेसनल अर्गनाइजेसनहरूको पनि मान्छे हुन्छन्. सब बसेर एउटा व्यापक छलफल गरेर अनि विभिन्न मोडेलहरूको आधारमा यो गरे हुन्छ. अब यो चाहिँ सिजनल, अब यसमा मेट्रोलोजीको चाहिँ एउटा के प्रब्लम छ भने फोरकास्ट कतिको मिल्छ भन्ने, अब फोरकास्ट कतिको मिल्छ भन्ने फेरि धेरै चिजमा भर पर्छ, किनभने यस मेट्रोलोजीको फोरकास्ट चाहिँ अब टिपिकल्ली पुरै साइन्स हो, त साइन्सै भए पनि अब यसमा भेरिएबिलिटी यति धेरै हुन्छ कि एउटा भेरिएबिलिटी भन्नाले यो प्रेसिपिटेसन चेन्ज हुने, हावाको डिरेक्सन चेन्ज हुने, मोइस्चर चेन्ज हुने, टेम्परेचर चेन्ज हुने, अब यो सबै चिजको असरमा पानी, पानीलाई के केले असर गर्छ भन्दा हरेक चिजले असर गर्छ, अब त्यो सबैको हिसाब गर्नुपर्ने हुन्छ। अब त्यो एटमोस्फियरिक मोडलमा फेरि अब त्यहाँ ठ्याक्क यो जमिनको मात्रै हेर्दै पनि हुँदैन, यहाँबाट एकदम टप अफ द एटमोस्फियरसम्म पुरा एनालिसिस गर्नुपर्छ, अनि सबै एनालिसिस गरेर फोरकास्ट गर्ने हुन्छ। अब त्यसमा अब अहिले छोटो केही अवधिको लागि, एक दिनको लागि अथवा दुई दिनको लागि गर्यो भने चाहिँ बढी मिल्न आउँछ, र सिजनको गर्यो भने चाहिँ मिल्ने कम हुँदै जान्छ, कि जति ड्युरेसन धेरै भयो मिल्ने कम हुन्छ। अब त्यस कारण अब सिजनको गरे पनि अब जस्तो हामीले मनसुनको लागि सिजनल फोरकास्ट भनेर गऱ्यौँ, तर त्यो सिजनल फोरकास्टमा अब यो असार चाहिँ बढी पानी पर्छ, साउन चाहिँ बढी पानी पर्दैन भन्ने पनि भन्न गाह्रो हुन्छ, त्यो छ हुन त त्यो महिनाको चाहिँ निकाले हुन्छ। अब जस्तो असार पन्ध्रदेखि असार पच्चिससम्म के हुन्छ त भन्यो भने विरोध नहो होइन, त्यो खालि मनसुनको महिनाको हिसाबले मात्रै भने भयो, समग्रमा भने भयो होइन, अब त्यो हिसाबले मिल्ने चान्स धेरै हुन्छ। अब त्यसमा फोरकास्ट चाहिँ कसरी गर्छ भनेर अलिकति बताउँदाखेरि होइन, यसमा चाहिँ यो लार्ज स्केल सर्कुलेसन एटमोस्फियर, यो हावा एटमोस्फेरिक सर्कुलेसन, लार्ज स्केलको सर्कुलेसनहरूको आधारमा अथवा अरू विभिन्न केले चाहिँ असर गर्छ त, मनसुनमा बढी पानी के हुँदाखेरि चाहिँ पर्छ, मनसुनमा के हुँदा चाहिँ पानी पर्दैन भनेर यो त रिसर्च भइरहेछ। अब त्यसमा धेरै चाहिँ अब विभिन्न चिज छन्, तर त्यसमा तिनवटा चिज चाहिँ यिनीहरूले बढी लिइरहेको हुन्छ, अहिलेको यो जुन सास्कपको मिटिङमा उनीहरूले बढी अध्ययन गर्ने चाहिँ तिनवटा चिज छन्। त्यसमा एउटा साउदर्न असोसिएसन भन्ने छ, एनसो भन्ने, ला निना र एल निनो भन्ने दुईटा इम्प्याक्ट छ, त्यो चाहिँ यो अस्ट्रेलियादेखि लिएर साउथ अमेरिकाको बीचमा ठ्याक्क समुद्र छ, त्यो नर्थ हेमिस्फेयरमा चाहिँ बढी कन्टिनेन्ट छ होइन, त साउदर्न हेमिस्फेयरमा चाहिँ अस्ट्रेलियादेखि साउथ अमेरिका पुरा समुद्र भयो। अब समुद्र कतिको तात्या छ त्यसले एटमोस्फियरलाई असर गरिरहेको हुन्छ, अब समुद्रको जुन भाग तात छ त्यहाँ लो प्रेसर एरिया डेभलप हो, समुद्रको जुन भाग चिसो हुन्छ त्यहाँ हाई प्रेसर डेभलप हुन्छ, अनि त्यो अनुसार सर्कुलेसन हुन्छ। अब कहिले यो साउथ अमेरिकाको पार्टको समुद्र तात छ त्यहाँ लो प्रेसर डेभलप हो अनि सर्कुलेसन उल्टो भयो होइन, त्यसलाई एन्सो भन्छ। अब यतापट्टिको तात्यो भने, एकापट्टिको तात्यो भने एन्सो, अर्कोपट्टिको तात्यो भने एन्सो नै भयो, तर एउटा लानिनो एउटा एल्निनो भयो होइन। अब त्यो कुन, अब एल्निनो भयो भने चाहिँ साउथ एसियामा कम पानी पर्छ भनेर पुरानो पहिलेदेखिको अध्ययनले, एउटा त्यो छ, अर्को इन्डियन डाइपोल भन्ने छ, अब इन्डियाको यो बीचमा इन्डिया छ, एकापट्टि अरेबियन सी छ, अर्कोपट्टि बे अफ बंगाल छ होइन, अब कहिले अरेबियन सी बढी तात्छ बे अफ बंगाल कम हुन्छ, कहिले बे अफ बंगाल बढी तात्छ कहिले अरेबियन सी कम हुन्छ, अनि त्यसको असरले मनसुनलाई कसरी असर पार्छ त अब त्यो गरे हुन्छ। अब त्यस्तै अर्को बढी उनीहरूले युज गर्ने चाहिँ यो सेन्ट्रल एसिया, यो कजाकिस्तान, उज्बेकिस्तान, यी विभिन्न एरियामा विन्टरमा हिउँ पर्छ होइन, अब विन्टरमा हिउँ पर्ने हिसाबले धेरै हिउँ पर्यो भनेदेखि मनसुन विक हुने होइन, किनभने धेरै धेरै हिउँ पर्यो भने एउटा त चिसोले गर्दा बढी चिसो भयो भने हाई प्रेसर हुने त्यो एउटा त्यो छ होइन, अर्को चाहिँ के छ भने हिउँ धेरै भयो भने सूर्यबाट जुन इनर्जी आउँछ त्यो रिफ्लेक्ट हुन्छ, हिउँले रिफ्लेक्ट गर्छ, त्यो रिफ्लेक्ट गर्दाखेरि अनि सूर्यको जुन इनर्जी एब्जर्ब गर्न पाउँदैन, एब्जर्ब गर्न नपाउँदा अनि त्यति जति तात्नु पनि तात्दैन, अनि त्यो हिसाबले अनि यो होल एरिया तात्नेर चिसो हुने त्यसमा पनि भर पर्छ। अनि यस्ता यसलाई चाहिँ अब टेलिकनेक्सन भनेर नाम दिएको छ होइन, टेलिकनेक्सन भनेर चाहिँ अब टेली भने टाढा टाढा चिज कुनै चिजमा कनेक्ट गरेर मनसुनको फोरकास्ट गर्ने।
2: यसपालि पनि जस्तो एल्निनोको सम्भावना छ भनेर अन्तर्राष्ट्रिय मिडियाहरूले भनिरहेको बेलामा त्यसको प्रभाव पनि कम वर्षामा
1: अब अहिले चाहिँ सबभन्दा बढी कारण चाहिँ एल्निनोलाई दिइरहेको छ यहाँ, अब अहिले हाल चाहिँ एल्निनो छैन, एल्निनो पनि छैन, लानिना पनि छैन, मोरलेस न्युट्रल कन्डिसन छ, तर फोरकास्ट चाहिँ अब जुनसम्म यो कन्डिसन रहन्छ तर जुलाईदेखि चाहिँ एल्निनो सुरु हुन्छ र यसपालिको एल्निनो स्ट्रङ हुन्छ भन्ने फोरकास्ट छ, त्यसैको आधारमा अनि मनसुन पनि विक हुने फोरकास्ट मुख्य त्यो भयो। अर्को इन्डियन ओसियन डाइपोल भन्ने पनि न्युट्रलमै छ अहिले अहिले अहिलेको एक्जिस्टिङ कन्डिसन चाहिँ बढी पानी पर्ने अथवा कम पानी पर्ने दुइटैलाई सपोर्ट गर्ने खास छैन तर अब एलनिनोमा भर पर्यो किनभने एलनिनोलाई चाहिँ अहिले एलनिनो पनि अहिले के छ न्युट्रलै छ अब एलनिनो चाहिँ यसपालि स्ट्रङ एलनिनो हुने सम्भावना छ भन्ने फोरकास्ट छ त्यसैको आधारमा मेन आधार चाहिँ त्यो हो त्यसले गर्दा मनसुन विक हुन्छ भन्ने फोरकास्ट हो अब मानु एलनिनो नै भएन लालिनाको कन्डिसन भइदियो भने फेरि अपोजिट पनि हुनसक्छ त्यो सम्भावना पनि रहन्छ तर खालि अब हामीहरूले चाहिँ के त्यही भएर प्रायोरिटीमा कुरा गरिन्छ अब 20% 30% अब यहाँ जस्तो तपाईँको प्रायोरिटी हेऱ्यो भने पानी पर्ने प्रायोरिटी 5% 10% भनेर दियो भने जेनरली पानी पर्दैन भन्ने हुन्छ अब 50% दियो भने पर्न पनि सक्छ नपर्न पनि सक्छ अब 60% 70% दियो भने पर्ने सम्भावना बढी छ छाता लिएर हिँड्नुपर्छ भन्ने भयो होइन अब 80-90% छ भने चाहिँ अवश्य पानी पर्छ भन्ने खालको त्यही हिसाबले सबै चिज प्रायोरिटीमा हुन्छ प्रायोरिटीमा भएको कुरा चाहिँ फेरि प्रायोरिटी भन्ने कुरा 0% पनि हुँदैन 100% पनि हुँदैन 0 र 100 बिचमा हुन्छ जति हाई भयो त्यति चान्स बढी भयो अनि त्यसमा चाहिँ मेट्रोलोजीको धेरै फोरकास्टहरू चाहिँ एक किसिम प्रायोरिटीको हिसाबले गरिन्छ
2: पानी र पर्वत विशेष बदल्यो नेपालमा अहिले हामी नेपालमा मनसुनको महत्व यस वर्षको मनसुनमा कम वर्षा र बढी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर कृष्ण प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
3: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी नेपालमा मनसूनको महत्व यस वर्षको मनसूनमा कम वर्षा र बढ़ी गर्मीको अनुमान र यसका असर तथा पूर्व तयारीका बारेमा जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं अघि नै हामीले के चर्चा त गर्यौं मनसूनमा यदि पानी कम पर्यो भने नेपालको अर्थतन्त्र कृषि लगायतका क्षेत्रमा समस्या पर्छ भन्ने कुरामा यसले चाहिँ विशेष गरी यदि कम पानी पर्यो भनेदेखि काठमाडौँ जस्ता शहरी क्षेत्रहरू काठमाडौँ उपत्यका भनौँ ती लगायतका शहरी क्षेत्रहरूमा चाहिँ सघन बस्ती भएको ठाउँमा चाहिँ कतिको प्रभाव पर्छ कम वर्षा भयो भने
3: वर्षाको प्रभाव त हामीले चैतको सुरुतिरै देखाएको थियौँ यहाँ पोल्युसन कस्तो भएको थियो होइन पोल्युसन चाहिँ एकचोटि वर्षा भएपछि अब अहिले सफा आकाश हेर्न पाइएको छ त्यो के को कारणले भन्दा पानीकै कारणले पानी परेन भने काठमाडौँ जस्तो उपत्यका त झन् एकदम हाइली पोल्युटेड हुन्छ अब एउटा त त्यो छ अब अर्को रिभर पोल्युसन खोला नालाहरू पनि पानी नपरेपछि एकदम खोलेहरू नेपालको त्यसै पोल्युटेड छन् पानी पऱ्यो भने चाहिँ त्यसले डाइल्युट गर्छ र सफा गर्छ सबै चाहिँ एकैछिनले सबै चाहिँ सफा गर्छ होइन अब त्यही हिसाबले सघन बस्ती बाटोमा त झनै इम्पोर्टेन्ट भयो पानीको
2: समग्रमा अन्यत्र पनि हामीले बर्खामा पानी धेरै पर्यो भनेदेखि चाहिँ कतै बाढी पहिरो हुन्छ कि भन्छौँ तर पर्नुपर्ने पानी चाहिँ पर्नै पर्छ होइन यदि हामीले जोखिम अथवा सबै कुरालाई हेर्यौँ हामीले भने समग्रमा कति पानी पर्थ्यो परम्परादेखि त्यो पानी चाहिँ हाम्रो आवश्यक पानी नै हो
3: डिजास्टरको हिसाबले पनि अब पानीलाई नै गरिन्छ किनभने नेपालको सबभन्दा ठूलो डिजास्टर भनेकै अब बाढी पहिरो हो होइन बाढी पनि पानीकै कारणले आउने हो पहिरो पनि त्यसमा जियोलोजिकल कारण भए पनि मुख्य कारण त पानी नै हो अब पानीकै कारणले डिजास्टर यो प्रकोपहरू पनि आइरहेको हुन्छ तर त्यो प्रकोप भने चाहिँ त्यो आइसोलेटेड भयो कुनै कुनै ठाउँ भयो तर पानीले ओभरअल इम्प्याक्ट त पानीको सबै राम्रै राम्रो छ अब यो अब यसमा त जियोलोजिकल्ली हेऱ्यो भने त तपाईँको बाढी प्रकोपलाई पनि तपाईँको लङ टर्ममा हेर्नुभयो भने फेरि यो पनि अर्को एसेन्सियल चिजै हो त्यो पनि हुनै पर्छ तपाईँको पहिरो गएन भने यो जुन फर्टाइल ल्यान्डहरू भ्यालीहरू जुन बनाएका छन् त्यो सबै पहिरोकै माटोले जम्मा भएर बनाए हुन् अब त्यत्रो खेती योग्य जमिन दिएको छ माटो दिएको छ सबै दिएको छ इभन तराईमा जुन किसिमले माटो भरिया छ त्यो सबै पहाड़तिर बगाएरले पहिरोकै माटोहरू हुन्छ अब जति नयाँ माटो भयो त्यति फ्रेस माटो भयो त्यही अनुसार प्रोडक्टिभिटी पनि बढ्ने हुन्छ अब त्यो लङ टर्मको हिसाबले त पहिरो पनि नभए हुँदैन त्यस्तै बाढी पनि अब बाढी नआएर खोलामा मात्रै पानी भयो त्यतिकै बगेर गयो भनेदेखि त्यो जुन किसिमको के भने पानीको मुख्य भाग नै अब मनसुनमा मात्रै पानी परेर भएन सालभरि चाहियो अन्त सालभरि चाहिने पानी चाहिँ कहाँ जम्मा हुने कहाँ हो त भन्दा रिजर्भवायर जम्मा हुने भयो रिजर्भवायर जम्मा गराउने काम चाहिँ फेरि बाढीले गर्छ किनभने बाढीले पानी सबैतिर फैलाइदिन्छ अनि जति पानी फैल्यो उति जमिनभित्र पानी पस्छ अनि त्यो पानी सालभरि नै काम लाग्छ
2: त्यो अवस्थामा अहिले मान्छे जोडियो र विपद भनियो मान्छे जोडियो कारण त्यसले गर्दा चाहिँ कता कता अप्ठ्यारो भयो तर समग्रमा यी चाहिँ प्रकृतिको घटना नै भयो
3: प्रकृति घटना जुन इसेन्सियल भयो बाढी पहिरो नभए भए बाढी पहिरो यस्तो पानी ठूलो पानी पर्ने मनसुन यिनीहरू नभए भए नेपालमा अब उयो हामीहरूले साउदी अरेबिया खोल्न जानुपर्छ जहाँ चाहिँ मान्छे छैनन् होइन त्यस्तो अवस्था हुन्थ्यो अब फेरि यो हामीहरूको जुन बेल्ट छ त्यो चाहिँ वास्तवमा मरूभूमिको बेल्ट हो यो जुन हामीहरूको यो साउथ एसिया रिजन छ साउथ एसिया इभन साउथ इस्ट एसिया त्यसलाई अलिकति तपाईँ पश्चिमतिर जानुभयो भने त सबै मरूभूमि हो नि खालि यो भाग मात्रै फर्टाइल छ अब यहीँबाट पाकिस्तान पुग्नुभयो भने धेरै घटिसक्छ अनि पाकिस्तानबाट पश्चिम भयो भने त मरूभूमि भयो एउटै बेल्ट हुन्छ तर अब त्यो मनसुन चाहिँ कति इम्पोर्टेन्ट छ भन्ने कुरा किनभने मनसुन हामी कहाँ मात्रै छ उनीहरूकोमा छैन अब हामीहरूका भावनाले मनसुनको यस्तो इम्प्याक्ट छ कि उसले पानी ल्याइदिन्छ त्यतातिर त्यो छैन उनीहरूको पानी छैन भनेपछि त्यो हामीहरू बसेको ठाउँ त एकदम लकिएस्ट ठाउँ हो त्यो
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो त्यसैमा जोडे मैले वास्तविक त आएको छ यहाँ आएर पानी नै पर्नुको कारण चाहिँ हाम्रो हिमालय पर्वत अथवा हाम्रो यहाँ भौगोलिक संरचनाले पनि साथ दिएको हो यहाँ आएपछि त्यो बाफ पानीमा यही परिवर्तन हुनु कारण
3: पानी पर्नेमा चाहिँ सबभन्दा मुख्य कारण सर्कुलेसनै हो पानीको जस्तो लार्ज स्केल सर्कुलेसन भयो त्यसमा लो प्रेसर हुन्छ लो प्रेसरमा चाहिँ हावा भाग पानी आयो अनि त्यो माथि गयो भने त्यसले पानी पाक्छ अब पानीको अब टाइपहरू हुन्छ होइन अब त्यो हिसाबले बेसिकली सर्कुलेसन नम्बर वान भयो अनि नम्बर टू अब सबभन्दा फेरि अर्को हामी लकी भएको कारण चाहिँ अर्को के हो भने हिमाल पनि हो किनभने जुन बे अफ बङ्गालबाट पानी बाफ आउँछ, त्यसलाई चाहिँ हिमालले छेकिदिन्छ, फेरि हिमालदेखि उताबाट त्यो पानी जान सक्दैन, तिब्बत जानुभयो भने फेरि ड्राई छ होइन। अब त्यो हिमालले छेक्यो, एउटा त हिमालले छेकेको कारणले नेपालमा पानी अब यो एरियामा साउथ एसिया यो इन्डियामा समेत त्यो पानी जम्मा हुन पायो, त्यहीँ जान पायो, भाग्न पाएन। अब के अरे हिमाल नभए भए, मुख्य कुरा चाहिँ हिमालै हो, किनभने हिमाल नभए भए यहाँ मनसुनै हुने थिएन, किनभने हिमाल भए हुनाले अब जमिन तात्यो, जमिन तातेर बाफा पानी आयो, त्यो पानीलाई हिमालले रोकिदियो चारैतिरबाट। यतापट्टि हिमाल, पूर्वपट्टि पनि हिमालै छ, त्यो बर्माको पनि रेन्जै छ, त्यो पनि हिमाल छ, पश्चिमपट्टि पनि हिन्दुकुश भन्छ एक किसिमको पहाडै छ, एउटा ठ्याक्क एउटा एरिया डिफाइन गरिदिएछ। त्यो एरियामा मजासँगले पानी पर्न पाउँछ, अन्त चाहिँ स्पिल ओभर इफेक्ट अलिअलि बढी भए पानी उता जाने भन्ने मात्रै हो होइन। त्यो हिसाबले हिमालको रोल त एकदमै इम्पोर्टेन्ट छ। अर्को चाहिँ अब पानीको विभिन्न प्रकारमा अब टोपोग्राफिक इफेक्ट हुन्छ होइन। अब टोपोग्राफिक इफेक्ट भन्नाले पानी चाहिँ अब तराईमा भन्दा पहाड़मा बढ्छ, बढ्दै जान्छ, अब त्यसमा इलिभेसन अनुसार पनि बढ्छ, त्यो टोपोग्राफी भयो। एकापट्टि भयो भने फेरि पहाड़को अर्कोपट्टि चाहिँ फेरि त्यही टोपोग्राफीकै कारणले कम पानी पर्ने हुन्छ होइन। त्यो हिसाबले पानीको डिस्ट्रिब्युसनमा चाहिँ टोपोग्राफीले असर पार्यो। त्यसकारण नेपाल अब विदिन नेपालमा तपाईँको सालभरिमा 200 मिलिमिटर पानी पर्नेदेखि लिएर सालभरिमा 5-6 हजार मिलिमिटर पानी पर्ने एरियासम्म छ, किनभने त्यो सबैको त्यसको चाहिँ अब त्यो मनसुनले चाहिँ त पुरा एरिया कभर गरेको छ, तर त्यसको असर चाहिँ अब अरू असर चाहिँ पहाड़को असर भयो। पहाड़ले गर्दाखेरि कुनै भागमा बढी पानी पर्ने, कुनै भागमा कम पानी पर्ने भयो।
2: अवश्य हामी अलिकति यो मनसुनमा देखेका फेरबदल र जोखिमहरूको बारेमा चर्चा गरौं। पछिल्लो 2-3 दशकमा चाहिँ नेपालको मनसुनको ढाँचामा अलिकति परिवर्तन आएको भनेर बेला बेलामा भन्ने गरिन्छ। तपाईँको अनुभवमा अथवा तपाईँको अध्ययनमा खास के कुरा चाहिँ अलिकति परिवर्तन भएको पाउनुहुन्छ? अलि अगाडि 2-3 दशक अगाडि र अहिले चाहिँ पानी पर्ने समय अथवा के कुरामा अलिकति परिवर्तन भएको पाउनुहुन्छ?
3: यो चाहिँ अब लङ टर्म हेर्ने भयो, अब त्यो किन कसरी भन्ने चाहिँ अब रिसर्चकै कुरा भयो होइन। अब त्यो चाहिँ अब एकदम डिटेलै फेरि एकदम रिसर्च गर्ने सब्जेक्ट हो यो। अब यसमा अहिले जेनरली हेर्दाखेरि चाहिँ मनसुनको पिरियड बढ्या देखिन्छ। अब मनसुन सुरु हुने चाहिँ त्यति चेन्ज भएको छैन, झन्डै जुन 12 सुरु हुने भन्ने छ, त्यसको कहिले अलि चाँडै कहिले अलि ढिलो, खासै त्यस्तो फरक भएको छैन। तर मनसुन सिर्ने टाइम चाहिँ पहिले अब सेप्टेम्बर 21 नर्मल डेट थियो पहिला होइन, अब सेप्टेम्बरको अन्तिम हप्तातिर गएर सकिन्छ भन्ने थियो। अब अहिले चाहिँ झन्डै अक्टोबरको 15 मनसुन गइरहेको देखिन्छ, त्यो भागमा बढ्या छ। अब ओभरअल हेर्दाखेरि ट्रेन्डको हिसाबले गर्दाखेरि मनसुन अब नेपालमा 4 महिना मनसुन हुन्थ्यो भने अब झन्डै 4.5 महिना पुग्न लागिसक्यो। त्यो हिसाबले मनसुनको ड्युरेसन बढ्या देखिन्छ। तर ओभरअल एमाउन्ट हेर्नुहुन्छ, प्रेसिपिटेसनको एमाउन्ट हेर्नुहुन्छ भने चाहिँ खासै त्यस्तो चेन्ज छैन, पहिला र अहिले उस्तै नै हो।
2: यसभित्र पनि जस्तो केही समयमा छोटो समयमा धेरै पानी पर्ने अथवा एक ठाउँमा पानी पर्ने अलि पर नपर्ने पहिले परिरहेको ठाउँमा त्यस्तो किसिमको परिवर्तनहरू चाहिँ केही अनुभव गरिएको छ कि छैन? त्यस्तो सामान्य हामीले सामान्य रूपमा हेर्दाखेरि
3: यी पनि अब त्यति स्टडी नभए चिजहरू हुने, तर इन जेनरल चाहिँ भएका स्टडीको आधारमा अब प्रेसिपिटेसनको इन्टेन्सिटी बढेको भन्ने छ होइन, छोटो समयमा बढी पानी पर्ने। अब त्यसको चाहिँ अहिले रेकर्ड इभेन्टहरू पनि देखिरहेको छ। अब नेपालमा 24 घण्टामा 500 मिलिमिटर भन्दा बढी पानी पर्ने भने अब 1993 परेको थियो 540 मिलिमिटर यो कुलेखानी एरियामा होइन, त्यसलाई चाहिँ हाइएस्ट भनेर मान्थ्यौँ हामीले होइन। अब त्यो 40-50 वर्षको हिस्ट्रीमा त्यति बढ्यो भन्ने थियो, तर त्योभन्दा अब लास्ट इयर यो पश्चिममा 600 मिलिमिटरसम्म पर्यो पानी एक दिनमा, 600 मिलिमिटर पनि लाग्यो होइन। त्यो हिसाबले अब एक दिनकै पानी बढ्या छ, त्यस्तो सर्ट ड्युरेसनको रेनफल पनि बढ्या छ भन्ने छ होइन। त्यो हिसाबले सर्ट ड्युरेसनको रेनफल बढ्नु भने मतलब बाढी, ठूलो बाढी आउनु हो। अब पानी पनि बढ्यो, सर्ट ड्युरेसनको रेनफल पनि बढ्यो, बाढीहरू बढ्न थाल्यो भनेपछि पानीको त्यो प्याटर्न चाहिँ बढिरहेको छ। अब सालभरिको मनसुनभरिको अथवा सालभरिको पानी हेऱ्यो भने चाहिँ खासै परिवर्तन छैन, तर त्यो सर्ट ड्युरेसनको पानी हेऱ्यो भने चाहिँ तपाईँको त्यो बढेको देखिन्छ।
2: जोखिमपूर्ण मानिन्छ
3: त्यसलाई, त्यो चाहिँ जोखिम मतलब त्यो चाहिँ जोखिमपूर्णै हो, किन बाढी पनि बढ्यो होइन, त्यही हिसाबले जोखिमपूर्ण बाढी बढ्यो। अब त्यो सर्ट ड्युरेसनको पानी भयो भने तपाईँको त्यो ल्यान्डस्लाइड पनि बढ्छ, अब त्यो हिसाबले त्यो जोखिमपूर्ण भयो। अब त्यो चाहिँ एक किसिमको च्यालेन्ज हो, त्यसलाई म्यानेज गर्न सक्नु पर्यो.
2: सो गएको दुईटा वर्षमा चाहिँ लगभग असोजको अन्तिम हप्तातिर तेस्रो हप्तातिर चाहिँ ठूलो पानी पर्यो, अघिल्लो वर्ष पनि गएको वर्ष पनि. यो किसिमको चाहिँ केही खतराको संकेत अथवा यस्तो किसिमको चाहिँ पहिले पनि हुन्थ्यो कि हामीले पछिल्लो समय मात्र अलिक बढी चर्चा मात्रै गरेका हौ कि कस्तो लाग्छ तपाईँलाई?
3: यो चाहिँ मनसुन लम्बे, मनसुन चाहिँ अक्टोबर 15 पुग्न थालिसक्यो. अब सेप्टेम्बरमा स्थिति नै चाहिँ धेरै कम छ. आजकल जहिले पनि अक्टोबर लागिसकेका हुन्छ. अब अक्टोबर 15 मनसुनको ड्युरेसन बढ्यो. अब त्यो पार्टमा चाहिँ पानी बढ़िरहेछ. फेरि पानीको चाहिँ एउटा के हुन्छ भनेदेखि अर्को एउटा मनसुनमा पानी पार्ने एउटा मनसुन प्री मनसुन भन्छ है, पोस्ट मनसुन भन्छ. प्री मनसुन र पोस्ट मनसुनको इभेन्ट चाहिँ पानी कम पार्ने हो. तर एउटा त यो स्पेसली प्री मनसुनकोमा चाहिँ अलिकति यो थन्डर स्टर्म टाइपको इभेन्टहरू भइरहेको छ. त्यही हिसाबले फाटाफुट्टा पानी चाहिँ परिरहेको हुन्छ आइसोलेटेडको रूपमा. कहीँ कहीँ अलिक बढी पानी पर्ने, कुनै ठाउँमा चाहिँ सट्ट अब रोज खोलाको केस छ होइन, त्यस्तै पकेटहरूमा चाहिँ खोले बगाउने ठुले बाढी आउने खालको पानी पनि पर्छ. तर अनि पोस्ट मनसुनमा चाहिँ बढी इफेक्ट के हुन्छ भने साइक्लोनको इफेक्ट हुन्छ. त्यो बे अफ बंगालमा साइक्लोन फर्मेसन हुने प्री मनसुनमा पनि हुन्छ, तर जेनरली पोस्ट मनसुनमा हुने चाहिँ, पोस्ट मनसुन भनेको चाहिँ पानी नपर्ने नै अवस्था हो त्यो. किन पोस्ट मनसुनमा चाहिँ विन्ड टोटल्ली रिभर्स भइसकेको हुन्छ, त्यसले गर्दा ड्राई कन्डिसन हो. त्यो ड्राई कन्डिसनमा विदिन द्याट ड्राई कन्डिसन तपाईँको त्यो बे अफ बंगालमा साइक्लोन चाहिँ फर्म हुने टाइम हो फेरि त्यो. त्यो साइक्लोन फर्म भयो भने त्यो साइक्लोन चाहिँ जेनरली तलबाट मास्टरतर मुभ भएर बंगलादेशपट्टि ओडिसापट्टि यतातिर आउँछ. अनि त्यो साइक्लोन आयो भने चाहिँ अनि त्यसले नेपालमा त्यो साइक्लोन चाहिँ नेपाल आइपुग्दैन. साइक्लोन भनेर चाहिँ त विशाल हावाहुरी सहितको हुन्छ, आँधी भन्छौँ, त्यसले त घर उडाउने, गाडी उडाउनेदेखि लिएर बस्ती नै तहस नहस पारिदिने हुन्छ. त्यो चाहिँ नेपाल आइपुग्दैन. त त्यो साइक्लोनबाट ले फर्म भएको कारणले आउने पानी चाहिँ नेपालमा पनि पर्छ. त्यसले गर्दा कहिलेकाहीँ त्यो पानीले गर्दाखेरि अनि यो अक्टोबरतिर दशैं ताका पानी पर्ने हुन्छ.
2: अहिले जलवायु परिवर्तनको विषय चाहिँ अब विश्वव्यापी छ, यसले धेरै क्षेत्रमा असर गरेको भन्छौं. यो जलवायु हाम्रो मौसमी प्रणालीहरूमा असर नपार्ने त कुरै भएन. यो मनसुनमा चाहिँ मनसुनको व्यवहार र जलवायु परिवर्तनको बीचको चाहिँ कतिको सम्बन्ध छ र नेपालमा यसको कति गम्भीर विषय हो जलवायु परिवर्तन चाहिँ हाम्रो मनसुनलाई लिएर हेर्दा, समरको मनसुनलाई लिएर हेर्दा?
3: यो जलवायु परिवर्तनको त पूरै सालभरिकै हिसाबले नै एकदम इम्पोर्टेन्ट छ. अब जस्तो अब हामीले अहिले त मनसुनको कुरा गर्यौँ, अब विन्टर अझै इम्पोर्टेन्ट छ पानीको हिसाबले. त विन्टरमा त टोटल्ली ड्राई हुने अवस्था र पानी पर्ने अवस्था. अब मन्स के अरे क्लाइमेट चेन्जको कारणले पानी पर्ने अवस्था गयो भने त विन्टर त टोटल्ली ड्राई हो. फेरि विन्टर टोटल्ली ड्राई हुनु पनि राम्रो होइन, मनसुन मात्रै होइन, मनसुनको पानीले मात्रै सालभरि त भ्याउँदैन. अलि विन्टरको पानी पनि इम्पोर्टेन्ट छ, किनकि 20% पानी त विन्टर साइडमा पर्ने हो होइन. त्यो हिसाबले ओभरअल इम्प्याक्ट नै उ छ. तर मनसुनमा चाहिँ मेजर कन्सर्न डिजास्टर हो, क्लाइमेट चेन्ज. अब विन्टरको चाहिँ मेजर कन्सर्न वाटरको एमाउन्टै भयो, किनभने पानी कम पर्न साथ तपाईँको सबैलाई असर पार्ने त्यो भयो. अब मनसुनको पानीको चाहिँ मेजर कन्सर्न भने डिजास्टर भन्नाले यो ल्यान्डस्लाइड, फ्लड यिनीहरू. अब ल्यान्डस्लाइड, फ्लड जुन क्लाइमेट चेन्जको कारणले त्यसको त्यो असर हुने नै भयो. अब त्यो क्लाइमेट चेन्ज भनेकै किनभने क्लाइमेट चेन्ज भनेकै त्यसको मेजर इम्प्याक्ट भने एक्सट्रिमिटिजमा हो. त्यसको नर्मलमा भन्दा पनि नर्मलमा अलिक तलमाथि परे केही फरक भएन, तर क्लाइमेट चेन्जले गर्दा जुन एक्सट्रिमिटिज ल्याउँछ, एकदम कम पानी पर्ने, ड्राउट बढ्ने, ड्राउटको ड्युरेसन बढ्ने, बाढीको एमाउन्ट त्यो इन्टेन्सिटी बढ्ने, पानीको इन्टेन्सिटी बढ्ने, अब त्यो चाहिँ मेजर कन्सर्न हो डिजास्टरको हिसाबले.
2: अघि हामीले चर्चा गरे जस्तो मनसुन केही लम्बिएको कुरा र अलिक पछाडि सरेको, पछाडि अन्तिम अन्तिममा पानी पर्ने कुराहरू, यस्तो कुराहरू समग्रमा हेर्दै जाँदाखेरि आउँदो दशकहरूमा नेपालको मनसुनमा केही समस्याहरू आउँछन् भन्ने केही अनुमान गर्न सकिने अवस्था छ कि छैन तपाईँको अध्ययनले यसो हेर्दा?
3: मनसुन बिथोलिने सम्भावना त छैन, खालि अब यो हाइड्रोलोजिकल साइकल चेन्ज हुने सम्भावना छैन. तर खालि इन्टेन्सिटी चेन्ज हुने, प्याटर्न चेन्ज हुने, मनसुनको ड्युरेसन बढ्ने, मनसुनको ड्युरेसन घट्ने, यो चाहिँ हुन्छ. तर मनसुन एज इट इज चाहिँ अब यो जुन यहाँको जुन जियोग्राफी छ त्यो जियोग्राफी त चेन्ज हुँदैन, क्लाइमेट चेन्जले चेन्ज हुने कुरा आउँदैन. यहाँको फिजिकल फिचर त चेन्ज हुँदैन, त्यो फिजिकल फिचर एज लङ एज त्यो फिजिकल फिचर त्यही हुन्छ, त्यो मनसुन त हुन्छ हुन्छ. खालि त्यसमा चाहिँ अब यो एक्सट्रिमिटिजहरू बढ्ने घट्ने हुन सक्छ.
2: हामी जल तथा मौसमविद एवं जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक डाक्टर केशव प्रसाद शर्मासँग कुराकानी गरिरहेका छौं. अब हामी कार्यक्रमको अन्त्य चरणमा आयौं. अब समाधान र सुझावहरूको बारेमा चर्चा गर्छु म. मनसुन यदि कमजोर भयो भनेदेखि, जस्तो कम पानी पर्यो भनेदेखि, मनसुनमा कम पानी पर्यो भने किसानहरूले, विशेष गरी हामी त किसानसँग अलिकति बढी जोड़ दिएर कुराकानी गर्छौं, वैकल्पिक उपाय अप्नाउने अथवा सुक्खा सहने बाली नालीहरूको विकल्प खोज्ने हाम्रा निकायहरूले के पूर्व तयारी गर्नुपर्छ?
3: मुख्य त पानीको म्यानेजमेन्ट हो होइन। तपाईँको लङ टर्म म्यानेजमेन्टको लागि सबभन्दा सजिलो भने ब्याङ्क भन्छ कि, अब तपाईँसँग पैसा छ भने तपाईँ ब्याङ्कमा पैसा राख्नुहुन्छ, अनि अब बढी पैसा भयो भने ब्याङ्कमा लगाएर राख्नुहुन्छ, जुन बेला चाहिन्छ त्यो बेला झिक्न सक्नुहुन्छ, खर्च गर्न सक्नुहुन्छ। अब पानीको पनि त्यस्तै हो, अब हामी कहाँ चाहिने भन्दा धेरै बढी पानी छ, मनसुनले जुन पानी नेपालमा दिन्छ त्यो चाहिने भन्दा प्रशस्त बढी पानी छ, त्यसै बगाएर गइरहेको छ। अब तपाईँले यसको लागि ब्याङ्क बनाउनु पर्यो, ब्याङ्क बनाउनु भने रिजर्भवायर, अनि त्यो जति तपाईँले रिजर्भवायर बनाउन सक्नुभयो अब त्यसले त्यो पानीलाई एउटा ब्याङ्कमा राखे जस्तै भयो, अब त्यो रिजर्भवायरमा राख्नुहुन्छ, अब त्यसले सालभरि तपाईँ त्यही पानी खल्ती के अरे ब्याङ्कबाट पैसा निकालेर खर्च गरे जस्तै त्यही पानी तपाईँले सालभरि खाने पानीमा खर्च गर्न सक्नुहुन्छ, सिँचाइमा खर्च गर्न सक्नुहुन्छ, अब सिँचाइमा खर्च गर्नुभन्दा पहिले पावरबाट पैसा निकाल्न सक्नुहुन्छ होइन। त्यही हिसाबले अब यो क्लाइमेट चेन्जकै हिसाबले पनि जुन रेनफल एक्सट्रिमिटिज हुन्छ त्यसमा तपाईँले रिजर्भवायर गरेर पानीमा राख्न सक्नुभयो भने त त्यो एक्सट्रिमिटिज त्यसै डाइल्युट भयो त्यो, किनभने त्यो जति बढी पानी पारे पनि त्यही रिजर्भवायर जम्मा हुन्छ।
2: भनेपछि नेपालमा जस्तो जलवायु परिवर्तन लगायतका कारणहरू हेर्दा पनि त्यस्ता किसिमका संरचनाहरू अब आवश्यकताको चाहिँ बढ्दै गएको छ।
3: नेपालमा एकदमै आवश्यक भएको भनेको रिजर्भवायर हो। त्यो रिजर्भवायरको एउटा त क्लाइमेट चेन्जको हिसाबले पनि रिजर्भवायर आवश्यक छ, अब दोस्रो नेपालको पावर प्रोडक्सनको हिसाबले। अब पावर प्रोडक्सनमा तपाईँको हामीहरूको नेपालको मेजर प्रब्लम भने यो मनसुनको बेला हामीले पावर त्यतिकै फ्याली पनि राखेका छौँ होइन, त्यो युजै गर्न सक्दैनौँ, त्यति बढी पावर छ। अब विन्टरमा चाहिँ इम्पोर्ट गर्नुपर्छ, तपाईँले अब त्यो पावरलाई चाहिँ कमसेकम दुई चारवटा रिजर्भवायर नेपालमा बनाउनु भयो भनेदेखि सालभरिलाई युज गर्न सक्नुहुन्थ्यो होइन। अब त्यो हिसाबले ओभरअल वाटर म्यानेजमेन्ट नेपालको अहिले एकदम इसेन्सियल्ली चाहिएको चाहिँ रिजर्भवायर हो, जबकि नेपालमा जम्मा एउटा रिजर्भवायर छ त्यो पनि सानो, त्यो कसले खाने रिजर्भवायर भयो होइन। त्यस्तै खालको रिजर्भवायरहरू लार्ज स्केलमा दुई चारवटा मात्रै बन्यो भने नेपालको सिचुएसन यो मतलब क्लाइमेट चेन्ज म्यानेजमेन्टको हिसाबले पनि र अनि इन्टिग्रेटेड वाटर म्यानेजमेन्टको हिसाबले पनि सबै हिसाबले अहिले एकदम इसेन्सियल चिज चाहिँ त्यो भयो। अब त्यो चाहिँ मेजर गर्नुपर्ने काम हो, त्यो गर्नै पर्ने। अब अरू त्यो बाहेक तपाईँको पानीको म्यानेजमेन्ट गर्नलाई अब तपाईँको रेनफल इन्टेन्सिटी बढ्ने, क्लाइमेट चेन्ज हुने, मनसुन ड्युरेसन हुने, पानीको प्याटर्न चेन्ज हुने, अब त्यो सबैलाई म्यानेज गर्न चाहिँ त्यो एक किसिमको त्यो आर्टिफिसियल रिजर्भवायर हो भने तपाईँले नेचुरल रिजर्भवायरलाई पनि बढाउन सक्नु पर्यो। नेचुरल रिजर्भवायर भनेर चाहिँ के भने उयो अघि कुरा गरे जस्तै परेको पानी त जमिन मुनि जान्छ, त्यो जमिन मुनि जानको लागि हामीले यो ल्यान्ड म्यानेजमेन्ट त्यही अनुसार गर्नु पर्यो। पानी जम्मा हुने ठाउँ होस्, पोखरीहरू बढी से बढी हुन्, भएका पहिलेदेखिका पोखरीहरूलाई रिनोभेसन गरेर हुन्छ कि के गरेर हुन्छ, त्यसले बढी पानी होल्डिङ क्यापेसिटी बढाउनु पर्यो। जंगलहरूले पानी जमिन मुनि लैजाने काम गर्छ, त्यो जंगलहरू बढाउनु पर्यो। अब सबै ल्यान्ड म्यानेजमेन्ट त्यही हुनु पर्यो, अब अर्गनाइजेसन त्यही हिसाबले हुनु पर्यो, जुन किसिमको अब यहाँ त अहिले त पानीको म्यानेजमेन्ट अब हामी त लकिली हामीले चाहिने भन्दा प्रशस्त बढी पानी छ, जस्तो पानी नभएको ठाउँमा त उनीहरूले थोपा थोपा पानी म्यानेजमेन्ट हिसाबले गर्छ, इभन सड़क बनाउँदा पनि, अब यहाँ त सड़ककै कारणले पानी जमिन मुनि जानु पाउँदैन, अब इभन सड़क बनाउँदा पनि त्यो सड़कमा के राख्यो भने चाहिँ त्यहाँबाट त्यो सड़कमा पानी इन्फिल्ट्रेसन भएर तल जान्छ भन्ने हिसाबले आजकल बनाउँछन् सड़क, त्यो एकदम यो के अरे पिच घट्दा पनि कस्तो किसिमको मिक्सर गर्यो भने चाहिँ पानी पनि फिल्टर हुन्छ, अब सड़कको पेभमेन्ट बनाउँदाखेरि कसरी पानी भित्र जान्छ, त्यस्तो त्यस्तो टाइपको पनि हिसाब गर्न थालिसकेका छन्। हामी चाहिँ त्यो स्टेजमा नपुगे पनि अब त्यो हिसाबले पानी म्यानेजमेन्टको लागि पानीलाई रिचार्ज गर्नको लागि त्यो हिसाबले हामीले प्लान गर्नुपर्छ।
2: हामीले यदि ठूला ठूला तपाईँले भन्नुहोस् दुई चारवटा जलाशयहरू बनाउन खोज्यो भने हाम्रो स्रोत अथवा हाम्रो क्षमता त्यो त पुग्छ नि, कि त्यो अलिकति हामी कमजोर अवस्थामै हामी ठूल्ठूला रिजर्भवायरहरू बनाउनको लागि चाहिँ
3: कमसेकम नेपालले अब त्यो पानीको म्यानेजमेन्ट भने त्यही रिजर्भवायर भने ब्याङ्कै हो एक किसिमले, पानीलाई सेभ गरेर राख्ने, चाहिएको बेला खर्च गर्ने होइन। त्यो ब्याङ्कहरू चाहिँ अब दुई किसिमका हुन सक्छन्, एउटा साना साना ब्याङ्क भने साना साना रिजर्भवायर विभिन्न ठाउँ बनाउने, एउटा ठूल्ठूला रिजर्भवायर चाहिने होइन। त्यसमा चाहिँ अब दुईटै चिज चाहिन्छ, त्यो कुन कति चाहिन्छ भन्ने चाहिँ त्यो फेरि अर्को म्यानेजमेन्टको हिसाब हो, कति भयो भनेदेखि चाहिँ हामीलाई पुग्ने गर्न सक्छौँ, कति भयो भने हामीलाई एक्सपोर्टको हिसाबले पनि फाइदा हुनसक्छ, त्यसमा फेरि इन्भाइरोमेन्टको कन्सर्न छ होइन, कति भयो भने इन्भाइरोमेन्ट प्रोटेक्सनको हिसाबले पनि फाइदा हुन्छ। अब त्यसमा सबै चिज एनालिसिस गरेर अब मल्टिपल डाइमेन्सनहरू हेरेर त्यो गर्नुपर्ने अवस्था हो, तर इसेन्सियल चाहिँ हो, ठूलो रिजर्भर पनि इसेन्सियल छ, सानो पनि इसेन्सियल छ, तर कति इसेन्सियल छ भने चाहिँ त्यो अब इन्भाइरोमेन्टल र इकोनोमिक एनालिसिसले निकाल्ने चिज भएको थियो।
2: त्यो सँगै आम नागरिकले चाहिँ जस्तो पानी यदि कम परिहाल्यो भनेदेखि त्यसको प्रयोगमा अथवा वर्षाको पानी संकलनका लागि व्यक्तिगत स्तरमा चाहिँ के गर्न सक्छन्?
3: आम मानिसले गर्न सक्ने चिज त धेरै हुन्छ, त्यो त्यसमा अब क्लाइमेट चेन्जकै हिसाबले पनि पानी म्यानेजमेन्टको हिसाबले पनि अब साधारण एउटा हेऱ्यो भनेदेखि तपाईँको यो घरमा जुन पानी आइरहेछ अब एउटा टिपिकल्ली तपाईँले मुख धुँदाखेरि अब धारो खोलेर मुख धुनुहुन्छ, त्यो धारो पानी आएको बेला चाहिँ धारो खोल्नुहोस् अनि फेरि मुख धोएर मुख तपाईँले मारिराख्नु भएको छ त्यो बेला पानी बन्द गर्नुहोस् त्यस्तादेखि लिएर होइन त्यो गर्दाखेरि नै तपाईँले कति पानी सेभ गरिसक्नुभयो त्यहाँ होइन। अब यो के अरे पानीको बढी युज हुँदै जस्तो यो फ्लसिङ सिस्टम तपाईँले एरोडाइनामिक टाइपको फ्लसिङ सिस्टममा जान सक्नुहुन्छ जसमा जसले गर्दा पानीलाई कम पानी युज गर्ने गर्न सक्छ होइन। अब पोल्युसनमा तपाईँले मद्दत गर्न सक्नुहुन्छ, मतलब सबै इन्डिभिजुअलको त देख्दाखेरि सानो देखिन्छ, अब तपाईँले त्यो धारो खोल्नेमा नि अब सबैजनाले त्यो धारो चाहिँ ओइल प्लान्ट किसिमले खोल्यो भने त्यो पानी सेभिङको तपाईँले एक एकजना गरेर हिसाब गर्नुहोस् त कति पानी त्यो गर्दाखेरि नै तपाईँले कति पानी सेभ गरिसक्नुभयो त्यहाँ होइन। अब यो के अरे पानीको बढी युज हुँदै जस्तो यो फ्लसिङ सिस्टम तपाईँले एरोडाइनामिक टाइपको फ्लसिङ सिस्टममा जान सक्नुहुन्छ।

0: धेरै ठूलो हुन्छ नि। यसपालि चाहिँ जस्तो पूर्वानुमान गर्दाखेरि जलचर मौसम विज्ञान विभागले कम पानी पर्ने र गर्मी बढी हुने भन्नु स्वाभाविकले कम पानी पर्ने छ, तापक्रम बढ्ने कुरा जोडेर आएको छ। त्यसै गरी विपद प्राधिकरणले चाहिँ कुनै बीचमा चरम मौसमी घटनाहरू भएर विपदको घटना पनि बढ्न सक्ने सम्भावना छ है भनेर हिजो अर्को विज्ञप्ति निकाल्यो। यी सबैको बीचमा आम नागरिकलाई त्यस्ता विपदबाट बचाउनका लागि सरकारी निकायहरूले कस्ता किसिमका तयारीहरूलाई आत्मसात गर्नुपर्छ, कस्ता किसिमको तयारीहरू अहिले नै गर्नुपर्छ?
1: अब यसमा पनि विभिन्न स्टाइलहरू हुन्छ होइन तयारीको पनि। अब जस्तो तपाईँको अब बाढीकै कुरा गरौँ, बाढीलाई कसरी तपाईँले म्यानेज गर्नुहुन्छ भन्ने, अब यसमा इन्जिनियरिङ पोइन्ट हुन्छ एउटा, अर्को साइन्टिफिक पोइन्ट वैज्ञानिक पोइन्ट हुन्छ। त्यसमा चाहिँ अहिलेसम्म धेरै प्याटर्नहरू चाहिँ इन्जिनियरिङ हिसाबले सोध्छन्, अब बाढी नदीमा बाढी आयो भने के गर्ने भन्दाखेरि दुवैतिर इम्ब्याङ्कमेन्ट बनाइदिने, पानी कन्ट्रोल गर्ने, अनि बाढी जान्छ। त्यसकारण अब तपाईँको गाउँतिर गएर सोध्नुभयो भने यहाँ बाढीले तिमीहरूलाई दुःख दिइरहेको छ, तिमीहरूलाई के चाहिएको छ बाढीलाई कन्ट्रोल गर्ने के गर्ने भन्यो भने यहाँ हामीलाई यतापट्टि इम्ब्याङ्कमेन्ट लगाइदिनु पर्यो नै भन्छन् उनीहरूले होइन। तर त्यो चाहिँ इन्जिनियरिङ भयो त्यो होइन। तर साइन्टिफिकल्ली चाहिँ अब त्यो बाढी तपाईँले फैलिन दिनु भन्यो भने त पानी रिचार्ज हुँदैन नि। अब बाढी चाहिँ तपाईँले जति तपाईँले इम्ब्याङ्कमेन्ट लगाउनुहुन्छ त्यति बाढी तल बढ्दै जान्छ। फेरि अब कुनै ठाउँमा इम्ब्याङ्कमेन्ट लगायो भने त्यो इम्ब्याङ्कमेन्टले पानी कन्फाइन भयो, अनि त्यसमा अरू साइड साइडको खोलाहरू आएर पानी थप्पे, त्यो फैलिन पाएन भनेपछि तल्लो भागमा त बाढी बढ्यो नि, साइन्टिफिक हुँदैन। तर कहीँ कहीँ चाहिँ इन्जिनियरिङ पनि चाहिन्छ, कहीँ कहीँ त लगाउनै पर्ने पनि हुन्छ, इम्ब्याङ्कमेन्टले अब ठुलै एरिया जोगाउनु पर्ने हुनसक्छ। अब त्यस कारण इन्जिनियरिङ साइन्स अब दुईटैलाई मिलाएर, अब अहिले त इन्जिनियरिङ साइन्स प्लस इन्भाइरोमेन्ट तीनटा चिजलाई मिलाएर प्लान गर्नुपर्ने हुन्छ। अब त्यो प्लान गर्दाखेरि अब गभर्मेन्टले सबै चिजलाई हेरेर प्लान गर्नु पर्यो। अब जस्तो अब हुन त अब आजकल अब मन्त्रालय घटाउने भन्ने कुरा आइरहेको छ, त्यो एउटा राम्रो कुरा हो होइन। न त अब सबैले आफ्नै आफ्नै किसिमले सोचिरहेको हुन्छ कि, अब जस्तो इन्जिनियरिङ टाइपका मन्त्रालयहरूले उनीहरूले अरू कुरासँग मतलब छैन, उनीहरूले साइन्स साइन्ससँग मतलब छैन, त्यहाँ लगाइदिने यो के अरे इम्ब्याङ्कमेन्ट लगाइदिने, पानी कन्ट्रोल गर्ने, सालभरि बजेट राख्ने, त्यसमा फेरि अरबौं खर्च हुन्छ होइन। अब त्यही किसिमले म्यानेज गरिरहेको हुन्छ, अर्को वनले चाहिँ रुख बिरुवा रोप्ने भन्ने हिसाबले मात्रै गरिरहेको होला होइन। त्यस्तै त्यो साइन्टिफिक किसिमले म्यानेज भइरहेको छैन। त्यो साइन्टिफिक किसिमले म्यानेज हुने गरी नै मन्त्रालयहरू पनि मिलाएर राख्नुपर्ने, जसले गर्दाखेरि इन्टिग्रेटेड रूपमा त्यसमा इन्जिनियरिङ पनि बस्छन्, साइन्टिस्ट पनि बस्छन्, इन्भाइरोमेन्टलिस्ट पनि बस्छन्, सबै बसेर अनि सबैले प्लान गरेर, अनि त्यसै यो चाहिँ अप्टिमम प्लान सबैको सबैलाई सुहाउने किसिमको प्लान भयो भन्ने किसिमको, त्यस्तै किसिमको गभर्मेन्टकै हिसाबले अब त्यो गर्न सक्छ भनेदेखि। अनि अब अरू चाहिँ अब इन्डिभिजुअलहरूले, अब इन्डिभिजुअलहरूको चाहिँ अब यसमा पनि अब अर्को एउटा चाहिँ के छ भने अर्ली वार्निङ सिस्टम भन्ने एउटा जुन यो डिएचएमले पनि गर्दैछ होइन, अब त्यसलाई इफेक्टिभ बनाउने। किनभने तपाईँले हेऱ्यो भनेदेखि मान्छेहरू कहाँ बसेका छन् भनेर तपाईँले एनालाइसिस गर्यो भने जुन चाहिँ सबभन्दा डिजास्टर हुने एरिया छ त्यहाँनिर बसेका छन् मान्छेहरू प्राय, अब तिनीहरूलाई त्यहाँबाट छोड भन्नु पनि मिल्दैन। अब तपाईँ खोलाको साइडमा खेत पनि छ, बस्ती पनि छ, सबै छ, त्यो खोलाको साइडमा छ, अब तिमीहरू यहाँ नबस, यहाँ त बाढी आउँछ, त्यहाँ डाँडामाथि गएर बस भन्यो भने त्यहाँ खेत पनि बनाउनु मिल्दैन, त्यहाँ पानीको सोर्स पनि छैन, खाने पानी समेत हुँदैन त्यहाँ, अब त्यो उनीहरू तिनै बस्नु पर्यो। अब उनीहरू त्यो हिसाबले प्राय जस्तो हेऱ्यो भने सबै डिजास्टर प्रोन एरियामै छन्। अब त्यो डिजास्टर प्रोन एरियामा बस्दाखेरि चाहिँ अब इन्डिभिजुअली म्यानेज गर्नलाई अब अर्ली वार्निङ सिस्टम मार्फत उनीहरूलाई सूचना दिने होइन, सूचना दिएर, अब एउटा त इन्जिनियरिङ हिसाबले अरू हिसाबले पनि होला, अब त्यति हुँदाहुँदै पनि त्यहाँ त मान्छे हुन्छन्। अब अमेरिकामा कत्रो कत्रो सहर त लग्या छ होइन, अब एकैचोटि बाढी आएर बगा छ भनेपछि त्यसले मात्र काम गर्दैन, तर उनीहरूले अर्ली वार्निङ भन्ने चाहिँ फेरि एकदम इम्पोर्टेन्ट चिज भइरहेको छ अहिले। अहिले त्यो धेरैले प्रमोट गरिरहेको चाहिँ अब त्यो हामीले खासै धेरै चेन्ज गर्न सक्दैनौँ त्यो इन्जिनियरिङ हिसाबले, त्यहाँदेखि अर्ली वार्निङ हिसाबले साइन्टिफिक हिसाबले चाहिँ धेरै चिज गर्न सकिन्छ भन्ने हिसाबले। अब मान्छे चाहिँ बस्छ तर होसियार भएर बस्छ, अब ओइल प्लान्ट भएर बस्छ, अब अर्ली वार्निङ सिस्टम आयो भनेदेखि त्यो अनुसार कमसे कम ज्यान जोगाऊ होइन। अर्ली वार्निङको चाहिँ मेजर टार्गेट के हुन्छ, नम्बर एक ज्यान जोगाऊ, अनि नम्बर टू एकदम इसेन्सियल चिजहरू जोगाऊ, धन सम्पत्ति जहर छ भने जोगाऊ, अनि नम्बर थ्रीमा चाहिँ अरू सम्पत्ति जोगाऊ भन्ने आउँछ। अब त्यसमा टाइम कति छ होइन, अनि जति बढी टाइम भयो उनीहरूले अरू चिजहरू जोगाउनु पायो, जति कम टाइम भयो उनीहरूले ज्यान चाहिँ जोगाउनु पायो, त्यही हिसाबले प्लान गर्नुपर्ने हुन्छ।
0: हुन्छ त, एकदम महत्वपूर्ण समय दिनुभयो, अहिलेको समसामयिक विषयमा जानकारी दिनुभयो, यहाँलाई उज्याला तर्फबाट धेरै धन्यवाद छ।
1: धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो जलता मौसमविद एवं जलता मौसम विज्ञान विभागका

महानिर्देशक केशव प्रसाद शर्मा। अब भने आजको बदलिको नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजेको अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिको नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म बदलिएर बस्ने बिदा हुन्छु। नमस्कार।

0: श्री ठाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साबिकको 45 दिनबाट विदा घट्यो। प्रार्थना र खाजाको समय पनि तोकियो। डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रूपियाँ जोगिने। किसानको बकेउता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान 11 बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। संसद सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नीति तथा कार्यक्रममाथिको छलफल शुरू गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाब दिने कार्यसूचीमा उल्लेख छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नुभएको थियो। हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा हुन थालेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक संस्थाहरूलाई पठन पाठनमा स्वीकृत पाठ्यक्रमले तोके अनुसार कार्यघण्टालाई मिलाएर कार्यान्वयन गर्न निर्देशन दिएको हो। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार शैक्षिक सत्र 2083मा विद्यालयमा पनि हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो। यो निर्णय कार्यान्वयनका लागि मन्त्रालयले नयाँ कार्यतालिका बनाउन शैक्षिक संस्थालाई आग्रह गरेको हो। यो परिपत्र शिक्षा विकास तथा समन्वय इकाई सबै पालिका र विद्यालयलाई पठाइएको छ। परिपत्र अनुसार अब पठन पाठनलाई प्रभावकारी बनाउन हरेक दिन 15 मिनट प्रार्थना समय र 30 मिनट खाजा समयको व्यवस्थापन गर्नुपर्नेछ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठन पाठनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्नुपर्नेछ। हिउँदे र वर्षे विदाको अवधि साबिकको 45 दिनबाट घटाएर 30 दिन कायम गरिएको छ। अन्तिम परीक्षा तथा नतिजा प्रकाशनको लागि शैक्षिक सत्रको अन्तिमका 12 दिनलाई उपयोग गर्नुपर्नेछ। परियोजना तथा प्रयोगत्मक कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा रहेको परियोजना तथा प्रयोगत्मक कार्य सञ्चालन सहजीकरण पुस्तिका 2082बाट समेत सहयोग लिन सकिने केन्द्रले जनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान डीडीसीका कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्न निर्देशन दिनुभएको छ। उहाँले डीडीसीका कर्मचारीले नियम विपरीत दैनिक दूध र मासिक रूपमा घिउ सित्तैमा पाउने गरेको गुनासा आएका भन्दै तत्काल रोक्न निर्देशन दिनुभएको हो। मन्त्री चौधरीको निर्देशन अनुसार कार्यान्वयन भएपछि संस्थानको वार्षिक 78 लाख रूपियाँ जोगिनेछ। दुग्ध विकास संस्थान अहिले घाटामा छ। किसानले भुक्तानी लगायत समस्या भोगिरहेका छन् तर कर्मचारी वार्षिक लाखौं रकमको दूध र घिउ सित्तैमा लैजाने कुरा राम्रो नभएको मन्त्री चौधरीले बताउनुभयो। कर्मचारीको सुविधा कटौती गरेर जोगिने रकम अब किसानको बकेउता भुक्तानी र दुग्ध उत्पादन वृद्धिका कार्यक्रममा खर्च गरिने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। आज सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा तराई भागका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी बागमती र गण्डकी प्रदेशको केही ठाउँ तथा मधेस प्रदेशसहित बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। तराईका एक दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हिमाली भागमा हिमपातको सम्भावना छ। राति कोशी मधेस बागमती र गण्डकी प्रदेशको केही ठाउँमा तथा अन्य हिमाली र पहाड़ी क्षेत्र एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मेघगर्जन चट्याङ र हावाहुरी सहितको सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन तथा यात्रा गर्दा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। जलस्रोतको व्यवस्थापनलाई संघीय संरचना अनुरूप व्यवस्थित गर्न सरकारले जलस्रोत सम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 मसौदा परिमार्जन पूरा गर्दै त्यसलाई स्वीकृतिका लागि अघि बढ़ाउने तयारी गरेको हो। अहिले कार्यान्वयनमा रहेको जलस्रोत ऐन 2049 प्रतिस्थापन गर्ने उद्देश्यसहित तयार गरिएको विधेयकले संविधानले व्यवस्था गरेको संघ, प्रदेश र पालिका बीचको अधिकार बाँडफाँडलाई कानूनी आधार दिनेछ। जारी भएपछि प्रदेश तथा पालिकाले आफ्नो अधिकार क्षेत्र अनुसार छुट्टै कानून निर्माण गर्न सक्नेछन्। मन्त्रालयका अनुसार विधेयकको मुख्य उद्देश्य जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग र समुचित विकास सुनिश्चित गर्नु हो। यससँगै जल उत्पन्न विपद न्यूनीकरण, जलस्रोतको दिगो उपयोग तथा एकीकृत व्यवस्थापनलाई विधेयकले प्राथमिकतामा राखेको छ। विधेयक मार्फत जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप अधिकार सम्पन्न बनाउने प्रस्ताव गरिएको छ। सचिवालयलाई जलस्रोतको नियमन, नीति समन्वय र दीर्घकालीन योजना निर्माण गर्ने प्रमुख निकायका रूपमा विकास गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ। आयोजनाको विद्यमान कार्यक्षेत्रलाई विस्तार गर्दै थप जिम्मेवारी दिएको छ। मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली तर्जुमाको काम पनि समानान्तर रूपमा अघि बढ़ाएको जनाएको छ। तनहुको देवघाट गाउँपालिका 4 मा 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहु हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि आरके हाइड्रो इन्जिनियरिङ एण्ड एसोसिएट प्राली काठमाडौँसँग ठेक्का सम्झौता गरेको छ। 2080 साल फागुन 7 गते सम्पन्न ठेक्का सम्झौतापछि विस्फोटक पदार्थ प्रयोग सम्बन्धी स्वीकृति प्रक्रियामा भएको ढिलाइका कारण निर्माण केही समय प्रभावित भएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो। आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण थालिएको उहाँले बताउनुभयो। तल्लो सेती जलविद्युत आयोजनाले पिकिङ रन अफ द रिभर प्रकृतिको अर्धसला जलाशयुक्त जलविद्युत आयोजना रहेको छ। आयोजनाबाट वार्षिक 520.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ। आयोजनाको बाँध बन्दीपुर गाउँपालिका अन्तर्गत सारङघाट नजिक सेती नदीमा निर्माण गरिनेछ। बाँधको उचाइ 32 मिटर रहनेछ भने यसबाट झण्डै 12.7 किलोमिटर लामो जलाशय निर्माण हुनेछ। संचित पानीलाई 6.75 किलोमिटर लामो सुरुङ मार्फत देवघाट गाउँपालिका 4 गाईघाटी स्थित अर्धभूमिगत विद्युत गृहमा पुर्याइने योजना रहेको छ। आयोजनाका प्रमुख श्रेष्ठका अनुसार आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो। अब विदेशको खबर। इरानले आफूमाथि फेरि आक्रमण भएमा युरेनियमलाई 90% शुद्धतामा प्रशोधन गर्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको युद्धविरामलाई ठूलो जीवनको क्षति हुनबाट जोगाउने कदम बताएपछि इरानीको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाईले पछिल्लो टिप्पणी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनु भएको थियो। भएको फेब्रुअरी 28 तारीकमा तेहरान र अन्य इरानी शहरहरूमा अमेरिका इजरायलको संयुक्त आक्रमणबाट शुरू भएको 40 दिनको लड़ाईपछि इरान अमेरिका र इजरायलले अप्रेल 8 देखि युद्धविराम घोषणा गरेका छन्। युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधि मण्डलहरूले अप्रेल 11 र 12 तारीकमा पाकिस्तानको राजधानी इस्लामाबादमा एक चरणको शान्तिवार्ता गरेका थिए, तर त्यसमा सहमति जुट्न भने सकेन। विगतमा दुई पक्षले पाकिस्तानको मध्यस्थतामा द्वन्द अन्त्य गर्नका लागि शर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदान प्रदान समेत गरेका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले प्रतिक्रिया दिएको थियो, तर ट्रम्पले यसलाई पूर्ण रूपमा अस्वीकार्य भएको बताउनु भएको थियो। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुका 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो भएको खेलमा हैदराबादलाई हराउँदै गुजरात टाइटन्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आईपीएल क्रिकेटमा 10 टोली सहभागी छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभाको बैठक बस्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाब दिने कार्यसूची। दुई दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण। साविकको 45 दिनबाट विदा घट्यो। प्रार्थना र खाजाको समय पनि तोकियो। डीडीसीबाट सित्तैमा दूध घिउ खाने व्यवस्था तत्काल रोक्न कृषि मन्त्रीको निर्देशन। वार्षिक 78 लाख रूपियाँ जोगिने, किसानको बकेउता भुक्तानीमा खर्च गरिने। आफूमाथि फेरि आक्रमण भए युरेनियम प्रशोधनलाई अघि बढ़ाउने इरानको चेतावनी। आणविक प्रविधि र युरेनियम सम्वर्धनमा कुनै सम्झौता गर्न नसकिने भनाई। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: साली नदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै,
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सशुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँको टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि शुरू गरेको बजार अनुगमनको क्रममा 46 पसललाई कार्यवाही गरेको छ। टोखा नगरपालिका बजार अनुगमन निर्देशिका 2075 बमोजिम वैशाख 25 गतेदेखि नगरभित्रका 11 वडामा बजार अनुगमन शुरू गरिएको थियो। नगरपालिका, नगर प्रहरी, केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला, पशु सेवा कार्यालय, उद्योग वाणिज्य संघ टोखा र उपभोक्ता हित संरक्षण मंचको सहभागितामा बजार अनुगमन गरिएको हो। अनुगमनको क्रममा धेरैजसो व्यवसायले व्यवसाय दर्ता वा नवीकरण नगरी सञ्चालन गरेको भेटेको टोखाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिनुभयो। बजार अनुगमनको क्रममा पसलहरूमा मूल्य सूची नराखिएको, म्याद गुज्रिएका सामान बिक्रीका लागि राखिएको, मासु पसलमा सरसफाईको अभाव, न्यूनतम मापदण्ड समेत पालना नगरेको लगायत पाइएको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो। अनुगमनको क्रममा 39 माछा मासु पसल, दूध डेरी, भेटेनरी औषधि पसल, हस्तकला र खाद्यान्न पसललाई सचेत गराइएको छ भने 6 पसललाई 1,000-50,000 रूपियाँसम्म जरिवाना गरिएको र एउटा पसललाई बन्द गरिएको टोखा नगरपालिकाले जनाएको छ। पशुपति क्षेत्र विकास कोषले 1 महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैले सञ्चालन गर्ने गरी तयारी शुरू गरेको छ। उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गर्ने आदेशपछि कोषले नै धर्मशाला सञ्चालन गर्ने तयारी गरेको निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले जानकारी दिनुभयो। उच्च अदालतले गएको वैशाख 21 गते जिल्ला अदालत काठमाडौँको फैसला सदर गर्दै धर्मशाला कोष अन्तर्गत रहने फैसला गरेको थियो। फैसलासँगै मारवाड़ी सेवा समितिले व्यापार व्यवसाय सञ्चालन गरिरहेको धर्मशाला खाली गराउने प्रक्रिया शुरू भएको जोशीले बताउनुभयो। यसअघि जिल्ला अदालत काठमाडौँले 2.5 दशकदेखि समितिले प्रयोग गरिरहेको साविक पशुपति वडा नम्बर 2 को कित्ता नम्बर 83 को 4 रोपनी, 15 आना 2 दाम र कित्ता नम्बर 85 को 4 रोपनी, 10 आना जग्गामा समितिको मोही हक नलाग्ने ठहर गरेको थियो। यसैलाई उच्च अदालत पाटनले सदर गरेको हो। उच्च अदालतका न्यायाधीश द्वय खड्गबहादुर केसी र रमेश प्रसाद गेवालीको इजलासले फैसला सदर गर्दै पशुपति क्षेत्र विकासको स्वामित्वको पशुपति गौशाला धर्मशालाको सम्पूर्ण जग्गा जमीनमा समितिको मैयानी हक नलाग्ने फैसला गरेको हो। धर्मशाला संचालक समितिका महासचिव राजेश अग्रवालले भने कोषबाट अहिलेसम्म आधिकारिक प्राप्त पत्र प्राप्त नभएको बताउनुहुन्छ। अदालतको पूर्ण पाठ आएपछि फैसला अनुसार नै अघि बढ़ने उहाँले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरीले उपत्यकाका विभिन्न ठाउँबाट सड़क आश्रित व्यक्तिको उद्धार गरेको छ। उपत्यका प्रहरी कार्यालय रानी पोखरी मातहत रहेको जिल्ला प्रहरी परिसर अन्तर्गतका प्रहरी इकाईले अभियान सञ्चालन गरी उद्धार गरेका हुन्। उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार 66 पुरूष, 22 महिला, 9 बालक र 8 बालिका गरी 105 उद्धार गरिएको हो। उद्धार गरिएका मध्ये 40 गौशालाको होल्डिङ सेन्टरमा राखिएको छ भने 16 आफन्तको जिम्मा गएर पठाइसकिएको छ र बाँकी 49 स्क्यानिङ भइरहेको छ। त्यसैगरी जिल्ला प्रहरी परिसर ललितपुर अन्तर्गत पुरूष 19 र महिला 7 गरी 26 उद्धार गरिएको छ। तीमध्ये 2 मानव सेवा आश्रम धापाखेलमा राखिएको, 2 आफन्तको जिम्मा लगाइएको तथा 22 जिल्ला प्रहरी परिसर ललितपुरमा स्क्यानिङ भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सड़कमा माग्दै हिँड्ने व्यक्तिहरूको व्यवस्थापन, पुनर्स्थापना तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरी अभियानलाई निरन्तरता दिने जनाएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 2 दिन सार्वजनिक विदासँगै विद्यालयका लागि नयाँ कार्यतालिका निर्धारण, साविकको 45 दिनबाट विदा घट्यो, प्रार्थना र खाजाको समय पनि तोकियो। काठमाडौँको टोखा नगरपालिकामा बजार अनुगमन, 46 व्यवसाय कार्यवाहीमा र पशुपति क्षेत्र विकास कोषले 1 महिनाभित्र गौशाला धर्मशाला आफैले सञ्चालन गर्ने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: श्री ठाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: सड़क सुरक्षा जीवन रक्षा
5: ओ गुरुजी पैदल यात्रीलाई किन पेल्नुहुन्छ तपाई त सड़क खुल्ला हुना साथ दौड़िन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईँको जस्तो सुविधा पाउनन् त
4: श्री प्रदी तथा टाटा मोटर्सको सहकारी

0: पुलिस दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कर्ण थपारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 208-1290 र 208-1295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: कहाँ बाटो बाटो काट्नु लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।
2: पानीको धारा त बन्द भयो तर ग्यास सिलिन्डरको रेगुलेटर चाहिँ बन्द गर्नुभयो त।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack.
1: Michelin,
2: Michelin,
3: Michelin, Michelin,
4: Michelin. World's number one tire brand.
3: Radio ma bal balikalai shram ma nalagau bhanera sunne ani afai kaam ma lagaune
4: hajur radio le ta bhanirahancha ni ani harulai maile kaam nadie bhokai pardaina tei bhayera maile khana basna dieko chu kaam lieko chu hajur harulai ke matlab bhara yesto kura
3: hernos hami shram karyalaya ra prahari karyalaya bata aayeka hau tapai biruddha bal shram shoshan gareko ujuri pareko chu tapai hami sanga janu parcha hinnos
4: hoina hajur hoina kasle ujuri garyo मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरुकै लागि गरेको यस्तो नगरौँ न हजुर
5: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौं बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ बालबालिकालाई श्रम होइन शिक्षा दिऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड कृषि मन्त्र नार्क सँग
8: युद्याममा रोपिएका लेकाली फलफूल र नर्सरीमा लगाइएका कटिङ ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाई गर्नुहोस्

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 10 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क टीटी एफएम स्टेशन अनलाइन पाखे हलिङ्क छक्ल प्रसारण जुया चुङ्गु सुथस्य चिताय नेपाल वसबुखे प्राविधिक पाछ प्रवीण श्रेष्ठ सेन्जी सर नराज उपाध्याय जोजरपा दक्ले नापा मुबुखा प्रतिनिधि सभाई बैठक चुनिगु प्रधानमन्त्री सहना नीति तथा ज्याजो एतकया भोगुन्य शैली सव्यादीको च्यातल थौ कवि केशरी चित्त तथा हृदय सचिव निकको बुद्धि बाङ्मय शताब्दी गुरू संस्कृतिविद सत्यमोहन जोशी अगते हिसाबमा थौ सचिव निकको बुद्धि व प्राध्यापक प्रेम शान्ति तुलाधर्या त मातृभाषा राष्ट्रिय सेवा शिरपा लला त प्रतिनिधि सभाई बैठक छौ चुनेटेङ्गु थौ सुथस्य चेन छताइले चुनिगु बैठके सरकारले नीति लिसे ज्याजो एतकया ज्याचङ्गु सलय तहे निरन्तरता बिगुचुगुदु संसद सचिवालय ज्याथल कथ थौ या बैठके प्रधानमन्त्री बालेन्द्र शाह बालेन नीति तथा ज्याजो एतकया सहल सुरु या त प्रस्ताव प्रस्तुत यानादिगु ज्याथल दु बैठके सरकारले वार्षिक नीति तथा ज्याजो एतकया सांसद तपाखे वगु संशोधन प्रस्तुत जुगु व सहल न जुई अथे थौ नीति तथा ज्याजोत कयास जुगु सलखे वगु न्यसत्तेगु प्रधानमन्त्री लिस व्यादिगु ज्यातल उल्लेख्यान तगुदु राष्ट्रपति रामचन्द्र पौडेल सदनीय मंका बैठके मिग सोमबार सरकारी नीति तथा ज्याजो वाचन यान दिगु ख व्यादलीय प्रतिनिधित्व या आधारे सांसदे छ तुगु ज्याजोत कयात हथगु धारणा तयार दिगु ख थौ बछलागा एकादशी झी कवि केशरी चित्त हृदय सचिव निकगो बुद्धि हनाचङदो नेपाल भाषा साहित्य ताथेहे तन मन व थन सेवा याना दिम कवि चित्त हृदय जन्म नेपाल सम्बत दोछिव नि खुद बछलागा एकादशी खुनो यत तुछे तुलाधर परिवार चुकुखा वेकन जीवन काशी जक मखु मध्य थुङका तकन नेपाल भाषा यता सेना सेवा याना दिगु दो मुआतले कविता ने खण्डकाव्य महाकाव्य बाख सदा प्याख प्याख निबन्ध व्याकरण अनुवाद लिसे समालोचना न चोसान्याका दिम वेकल थम्मदे दुङका थगुहे छेन नेपाल भाषा परिषद या त त्वता थका दिएको ख राणा काईले जेले लाभले चोयादिको सुगत सौरभ या त वेकल थक्का कथा भाप्या दिसा मि मन पौ या त थम्या कथा भाप्या दि थम साहित्य रचना याना मेपिन्त न चेगु प्रेरणा बिया थमहे सफु पत्रिका पिथना थमहे इनेगु तक्क याना दिम चित्त हृदय नेपाल सम्म दोछियो ने छदय नेपाल भाषा परिषद निश्वना दिएको ख वेक उगुहे छे चित्त हृदय स्मृति संग्रहालय न चाक तगुदो नेपालसम्म चिन ससव निद तछल्लागा तृतीय खुनु मधुम चित्त हृदय जीवन काले हे वेकय डकुमेन्ट्री न देका तगुदो वेक दुगले हे नवीन चित्रकार निर्देशने मुना सन्नाय संस्था देकुगु थुगु डकुमेन्ट्री नेपाल साहित्यकार पेगु दक्ले नापाङ्गु छगुयान छगु हे जग सेलुलाई डकुमेन्ट्री न ख थे चोले चित्त हृदय बुधिया छोले थौसुथे नेपाल भाषा परिषद कोषाले यहाँ कालीमाटी दुवा चुङ्गु वेकया चात्या स्वामा देछागु ज्याजु चुकुटु हेदोथी बाङ्मय शताब्दी पुरूष लिसे संस्कृतिविद मधुम सत्यमोहन जोशिया थौ गते हिसाबमा सचिव नेकको बुद्धि हनाचङ्गो दो नेपालसम्म दोछिव पिद वैशाख तीस गते थौ यही दिने वेक जन्म जुगो खासा तिथि हिसाबमा वेक जन्म बच्छा लाग नवमी खुन जुगो खा बच्छा लाग नवमी थुक्सी मिग सोमबार लागु खा सचिव स्वदे अर्थात 2078 साल असोज 3 गते खुनु मधुम जोशिया इच्छा कथ वेकय महत्सम्म क्रिस्ट अस्पताल यता दान बिगु ज्याजुको दोसा भाषा रत्न उपाधि छाप्या तम जोशी साहित्य फुक्कहे तैथे विदा लान्याका दिगु ख पाठ्य सफु निसे कया संस्कृति लोक साहित्य कविता महाकाव्य भाषा व्याकरण ऐतिहासिक व भावात्मक व्याकरण से अनुवाद व मचा साहित्य रचना न याना दिम जोशिया दक्ले नापा पिदङ्गु रचना प्रार्थना नायक कविता ख वेकय जय प्रकाश महाकाव्य लागि नेपाल सम्म दोछिव ने ज्यादय श्रेष्ठ सिरपान ल लागु खस नेपालसम्म चिन्छ स खुदे लाकौल सिरपान वेकय त छापेको ख नेपाली साहित्य दक्ले नाजागो मदन पुरस्कार स्वकत कत्याका दिम सत्यमोहन जोशिया त काठमाडौँ विश्वविद्यालय न मानार्थ डाक्टर अफ लिटर्स उपाधि न देछाटुङको कुदुसा थेगेल महानगरपालिका दक्षिणक वेकय सचिव बुद्धि हसे महाविद्या बारी दिन ल लागु ख वेकय बुद्धिया छोले लोक साहित्य परिषद छवानिङखे ज्याजो यागो दोसा लोक साहित्य परिषद यागो छवानिङ ज्याजो कथा सफु प्रदर्शनी साहित्य पाठ नाम संगीत पाठ लगायत ज्याजो जुगु ख समालोचक नापमा प्राध्यापक प्रेम शान्ति तुलाधर या त मातृभाषा साहित्य सेवा शिरपा ललागुदो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान मिगा यागो ज्याजोले आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा वेगायत शिरपा लला नदी गोखा प्राध्यापक तुलाधर नेपाल भाषा साहित्य समालोचना नापमा साहित्यिक अध्ययन या नाजाम अध्यता ज्यादिदास वेगाय नापाङ रचना जीवन व संघर्ष नेपाल सम्बन्ध दोछी व चिए च्यादे सितो पत्रिका बिहा व गोखा सीधा कुरा प्रश्न विचार थोखा उज्यालो रेडियो नेटवर्क स्वर्णिगले चाहिँ शानमेगा हर्ज उज्यालो रेडियो नेटवर्क त्यही अतिथि एफएम स्टेशन अनलाइन पाखे हलिङ्क छक्ल प्रसारण जुयाचुङ्गु सुखाशिया चिताय नेपाल भाषा बुखेस यनाक्षना दिगुदु बुखे अझ ल्याउँदनी दिदीसी पाखे सिद्धिगत दुरूख्य नेगो व्यवस्था तत्काल दिगेत कृषि मन्त्री या निर्देशन ले फोना जु पिङ उद्धार व सुदूरपश्चिमे थौ तस्क फे भएको सम्भावना उज्यालो रेडियो नेटवर्क यनाचना दिश
1: सुन त मेरो कपड़ा प्याकिङ गर्दिउ त श्यामजी को मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भो
2: ए हो र अनि सुन्नु त अब क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333-493-555
0: उज्यालो रेडियो नेटवर्क अतिथि एफएम स्टेशन अनलाइन पाखे हलिङ्क छक्ल प्रसारण जुयाचुङ्गु नेपाल भाषा बुखे हाकन छित लस्कुस्तु आत्तकयम बुखा हाकनचका प्रतिनिधि सभाय बैठक चुनिगु थौ कवि केशरी चित्त हृदय सचिव निकको बुद्धि व प्राध्यापक प्रेम शान्ति तुलाधर या त मातृभाषा राष्ट्रिय सेवा शिरपा ललहात हालिअन्तरीको बुखा कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी दुग्ध विकास संस्थान डीडीसी या कर्मचारी त्यस सिद्धिक कया बुइचुङ्गु दुरू व सुविधा तत्काल दिगेत निर्देशन व्यादिगु वेकल दिदिसिया कर्मचारी तेस नियम विपरीत नियमित दुरू व ले पत्तिक क्षितिक काइगु ख वगुदास तत्काल दिगेत निर्देशन व्यादिगु खा मन्त्री चौधरी निर्देशन कथ कार्यान्वयन जुलकी संस्थानीय वार्षिक ने च्यागु लख तका महचाई दुग्ध विकास संस्थान थोथा नोक्सानी वनाचुङ्गुदु किसान तेस भुक्तानी लगायत समस्या फयाचुङ्गु दुसा तर कर्मचारी तेस वार्षिक लखौं तकाया दुरू व क्षितिक यंका चुंगु ज्या बालागो मजुगतका मन्त्री चौधरी थ्यागेल कर्मचारी सुविधा कटौती याना महचाइगु थिवा आ किसान या बक्यौता भुक्तानी वा दुग्ध दुरू उत्पादन वृद्धि या ज्याजोले खर्च यागतका कृषि मन्त्रालय न थागुदु काठमाडौँ उपत्यका प्रहरी ज्याकुथी रानी पोखरी सुनिगाई थिथि थासे ले फोना जुपी सच्ची मल्याक नागरिक उद्धार जुगतका थागुदु काठमाडौँ उपत्यका प्रहरी ज्याकु रानी पोखो माथ दुगु जिल्ला प्रहरी परिसर अन्तर्गत प्रहरी एकाई तेस मिग बनीतक संचालन याग अभियान ले फोना जुपी सच्ची मल्याक मनोतेगु उद्धार यागु ख काठमाडौँ उपत्यका प्रहरी ज्याकुथी रानी पोखरी प्रवक्ताले से प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्ने त्या कथ खुइखुम मिज निम गुमा मिजा मचा व च्यामा मिसा मचाएना मुख सचिव न्यामसीको उद्धार जुकुरका थागुदो उद्धार यापी मध्ये पीमसित गौशाला दुगु होल्डिङ सेन्टर तया तगुदुसा चिनखुमसित थिथिया जिम्ना बिया छोगु व ल्याउँदनीको पी गुमसीको स्क्यानिङ या ज्या च्या चुङका थागुदो अथे जिल्ला प्रहरी परिसर यल पाखे चिनगुमा मिज व नेम मिसाएन नि खुमसित नियन्त्रण कागुदो यीपी मध्ये निमसित मानव सेवा आश्रम थापा खेले तगुदुसा निमसित थिथि जिम्मा ब्युगु व निमसिगु जिल्ला प्रहरी परिषद यले स्क्यानिङ च्याक चुङ्गुरका प्रहरी थागुदु छौं सुदूरपश्चिम प्रदेश पहाड़ी लिसे तराई लगायत छुछौं जिल्ला तस्क फेलिसे वावेको सम्भावना दुको जल तथा मौसम पूर्वानुमान महाशाखा थापदो कोशी बागमती व गण्डकी प्रदेश छुछौं छालिसे मधेश प्रदेश नापौ ल्याउदनीको हिमाली व पहाड़ी लगायत कम थासे नन्याना मलसे हल्का निसे मध्यम कथाई वावेको सम्भावना दु अथे तराई छुगुनीको थासे न हल्का वावेको सम्भावना दुको महाशाखा थापदो अथे हिमाली लगायत चपुवा गाईको सम्भावना दु सच्चाने कोशी मधेश बागमती व गण्डकी प्रदेश छुछौं थालिसे मेगु हिमाली व पहाड़ी लगायत छगुनीको थासे नन्याना मलछे मध्यम कथाई वावेगु चपुवा गाईको सम्भावना दुगु महाशाखा थागुदु। सीधा कुरा प्रश्न विचार थोखा उज्यालो रेडियो नेटवर्क सैनिकले चाहिँ सानो मेगा हर्स नीति नेपाल वसबुखन्थने कोचाल चिन्यता अहिले हाकन नेपाल खबर जना विगु हिजी दक्ले लिपा थोया मोबुख हाकन प्रतिनिधि सभाई बैठक चुनिगु प्रधानमन्त्री शाहन नेते तथा ज्याज कया वगु निश्वयालिस अभियादिगु ज्यादल थोकवि केशरी चित्त हृदय सचिव निकगु बुद्धि बागमय शताब्दी पुरूष संस्कृतिविद सत्यमोहन जोशी गते हिसाब थौ सचिव निकगु बुद्धि व प्राध्यापक प्रेम शान्ति तुलाधर्य मातृभाषा राष्ट्रिय सेवा शेरपा लाला नेपाल भाषा बुगची सौज्यालो रेडियो नेटवर्क सनिगले चे साना बेगार सुनापो एफएम स्टेशन अनलाइन पाखे हलिनियम छक्ल नेना दिगु जुल उज्यालो रेडियो नेटवर्क या उज्यालो अनलाइन .com ताजा खबर नेना पम्पले फै।

0: नप्तिनी न्यानादी ल नेपाल भाषा बुख छु इली पाछी छ न्यानादी फै च्याजु लहना।
1: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू:
2: ओपीडी सेवा,
1: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
2: पूर्वकर्म पञ्चकर्म सेवा,
1: छार सूत्र सेवा,
2: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6096, 98514-2463।
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर 1 टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। ₹50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको EMI उपलब्ध छ। चुनिएका वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल म्याटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेट टिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङसँगै यो नयाँ वर्षमा स्मार्ट घर, स्मार्ट सुरुवात। शर्तहरू लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू। 24 महिनाको EMI 7.99% ब्याज लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: लेना चुना दिला लहना उज्यालो रेडियो नेटवर्क के सुनिगले चीशान मेगा हर्ज सीधा कुरा प्रश्न विचार जोलापा उज्यालो रेडियो नेटवर्क के नेवार ज्याजो लहना पाखेंजी शर्मिला ज्याजो नेना चुना दिन पास चीशा उज्यालो रेडियो नेटवर्क नेना चुना दिगो दू स्वनिगले चीशान में घर सुना पो थिथे एफएम स्टेशन उज्यालो ऑनलाइन डॉट कॉम पाखें ज्याजो चीशा हलिन्यं कहे नेना चुना दिगो चुला थोमिया लहना ज्याजो वरिष्ठ नृत्य कलाविद बिना जोशी राज भण्डारी जुल्सी खलावला ज्ञापन उजल विकय पिंगु दशकताह को अध्ययन अनुसन्धान दुथ्यागो कृति नेवार समुदायको मुकुन्दो नाच बिहावे त्यंगु जुल्लास थुगु सफु या पेत्त बोज्या येल नेवार समाज वैगु जे तीन गते या त्यंगु दु थुया लहना ज्याजोस वरिष्ठ नृत्य कलाविद लिसे थुगु सफु या चोमी संस्कृतिविद बिना जोशी राज भण्डारी जुल्सी खलावला यागु जु वैकय त छु दिन्य संस्कृति शिरोमणि हरिराम जोशी स्थापना याना दिगु कदम सिरपान फेसबुक ग्रुप छौला सफु प्यावे तेंगो जुल मुखला छिपोटी जिन्दगी भरि योगदान दुथ्यागो कमै दुथ्यागो सफु जुल अथे आछित गु कदम सिरपा लहलागु जुल थुकिया छोले छित जे भिन्तुना देखान चन
2: धन्यवाद
1: अध्यक्ष नापलाक आठ सफो तस्कहे तपौ सफो चौदह सय पेजो छौ हिसाब इन्साइक्लोपीडिया तथा साहित्योपती सफो जुला मुला आठ सफो पिका विचार थिए गुले यन्दिया गुख थ चाहिँ राइटिङ अर्थात लेखन सुरु यन्दिया थोसक पुलाङ गुख छौ पोला दि
2: पहिले त जी ठीक पिङके छेबा फोने जिउने बाबा बालक मोला थाय मजु तर डिजाइन मर्सेने बाजुला मर्से जन्मे जुल मर्सेने आँखा बन
1: कि
2: जी चाहिँ छु गल्ती आछ जी त छेमायन दिशा होला अहिले जी ससा मसा नेवाडेन जी चाहिँ जिमी जी चाहिँ अब मर्स है मलङ्गा स्कुल है हाई स्कुल एघारदेखि चाहिँ अठार साल तक बनाऊ
1: अहिले
2: जिमी स्कुल चाहिँ अबले एथको सबले प्याक लुयु स्पर्श अजाउ स्कुल चाहिँ तस्के गरिब चन्द छाड भनौँ तर जिमी चाहिँ उकी चाहिँ एकदम सिपालु
1: छ
2: प्याक लुयु अहिले जिमी स्कुलले तक्ले तरङ चिज चाहिँ प्याक नै भाग आइपिन त एकै माने यहाँको गुरुपिसा गुरुपिसा माने यहाँ अलि थो जी अनौराउन छौ भाख ध्याँ ध्या बल्का एघार साले जिमी स्कुल थानको भीमफिरी निसे न्यास भया थन त्रिभुवन जयन्ती त माना या त प्याहाँ लुका
1: स्कुल
2: छात्र न छात्रानका अहिले थो अनुसन्धान यहाँ बेला त थो डक्ले नाप प्याहाँ लुपिया जिमी स्कुल खनिका मिस्त मिस्दै खन स्टेज अहिले काठमाडौँले चाहिँ तेह्र साल निसे महेन्द्र जयन्ती निजको मिस्त प्याहाँ लु सूर्य खनिका अनुसन्धान यो कर्म जिम्मा माला बढे अले वे प्याख लु हो ग्रुप है जिम तताए म्या पिने हो अले इपी नाप जी गामे हो नगा इमी गामे मलङ्गा सर अले अन आँखा बना अले अन चाहिँ झिउ आश बोले स्कुले भौतिक रूपमा छुन मर्छ त्यो प्राइभेट जो त्यो भौतिक रूपमा फुक दु सम्पन्न दु स्कुल यहाँ जिमी उसको चुएला थिएँ चौका अहिले जिमीसँग गब्ले थो छु प्रोपोगन्डा मस्यु लाइफ छौ पार्ट थिएँ अब शुक्रबार छौ कुनै अब बालन सार्न शुक्रबार यो छु बुक होलिडे थियो जिमीसँगलाई अन अबले निसे एनाउँदा आजको लुमनका साथै शुक्रबार खुनु जिमी हाफ स्कुल जी अहिले स्कुल सफाइ आऊ क्लास सफाइ आयो अहिले गब्ले गब्ले चाहिँ उठो स्विपर डोम टेऊ डोलाइ होला इम्युना सफाइ आएको जिमी प्रिन्सिपल अबले चाहिँ राम्ररी जोशी यहाँ पर्यटनमा सी मस्यु अहिले वेकन सुधाइ आशा छन् त सुनान छु यहाँ आशा छु रिटर्न यहाँमा बराबर डेमा धेउमहरू सुना छुपल्ट छु बिमा धका अहिले इमसँग चाहिँ खुन चक्क झिमी छन गामे बपुई हो अहिले छन इन्टरनल हिसा यहाँ बिमा इमिन सम्मान धायो अहिले झिमी चाहिँ अबले जात भाट्यो एकसँग कटर जुसा जिम्त सुनान रोगे मया स्कूल छु या सा जिम सा प्यारेन्ट्स त्यसमा चाहिँ रोगे मया अघि पछि रोगे
3: हजुर
2: जिमी अन्य इन्भाइरोमेन्ट जिमी हुर्काइजु अब टिचर मरो बोङ्की टिचर मरसँग छुए चौ क्लास चौबी बजा सहसी पिन्छ कोही क्लास गम्ले गम्ले टिचर मरुसा अहिले अठजना जिमी इन्भाइरोमेन्ट जिमी स्कुल एकदमै फ्री होला अहिले दक्ले तरौँ ख चाहिँ जित मस्त बेला आफूसँग आफ्नो इन्ट्रेस्ट रुममा भन्नुभएको जित पेन्टिङ हेर्नु तर अनु ओसानी चाहिँ जित कुनै कुनै चेन्जहरू स्कल्पचर अब जिमी स्कुलले त आर्थिक स्थितिबाट बामला आफा स्टेजहरूसँग फ्री है बुङ्गीमा हो अहिले तल पकाएपछि टाइममै टाइम तल पकाए मफु अठिसँग जिमसँग गब्ले न हो इन्फेरियोरिटी कम्प्लेक्स जिमके गब्ले पनि हो के जिमसँग हामीले सुपियर छ मेउ स्कुलै मजुर छु जिम ठा जुवा एकदम वी आर भेरी प्राउड के अठिजी अहिले अहिले गर अठि जुल्ला आज जिमसँग झिउ मनु त्यहाँ त झिउ मनै छुदु झी सुख मसिकै ठाकु मेपिन त मसिकै अपु अहिले अबले जी सिलका जितालाई इन्ट्रेस्ट दुख नि राख्ने न त जित सिनेमा सोहेन इन्ट्रेस्ट मरू पेन्टिङ
3: इन्ट्रेस्ट
2: इन्ट्रेस्ट दादा अहिले हेम वर्षमा प्रोग्राम आयो झिसँग थथा प्याखा लियो अहिले अबले चाहिँ छुदा छ आयु आयु समय चाहिँ एभ्रिथिङ मनी झी बेला चाहिँ छुन मरुका छी सौ जितासेन जी सौ छिटासेन जिठा दु छिटा नक्ला अठे झिउ प्रो
3: सफुपट्टि राइटिङ
2: स्कुल प्याक्ने इन्ट्रेस्ट त प्याक्न धेरै चाहिँ रेस्पेक्टेबल आर्ट त मति होइन अहिले जी छु पिचारणा दासा अब स्कुल डिपा चाहिँ डान्सै आँखा बन ढका निश्चय होइन अहिले अहिले दसैँ छु लासा जिमी वर्धा आश्रम सर्विष्ठ मास्के धाम बुना वम अनि भौजिया होल्का अहिले वेकन झिम्ता क्लासिकल डान्स सेन्ट अहिले 13 साल वेकन झिम्ता भरत नाट्यम सेना दिल अहिले काठमाडौँले त 13 साल जक मिस त प्याखा स्टेज या ख अहिले अनन्ती अहिले जी चाहिँ थुपिचा होइन कि धारा सुतन मजा छाले प्याखन धोयु प्याखन चाहिँ धारा काठमाडौँ एका दिन जी थो महसुस होइन कि थान रेस्पेक्ट मरु नि गाबले ढेक यसमा अहिले जी झन काठमाडौँ छैन जिउ जन्मस्थान विराटनगर ख तर जिमी बायो छेथन नदु अहिले थनै वडा वया बोने धका वया तर जिउ मिखा चाहिँ झ्याम्ले ऊ स्कलरसिप अहिले अठिजना एक वर्षदेखि बिएड राम्रोले त्यो स्कलरसिप न जी गोर्खापत्र खाना अहिले ऊ भाषालाई अप्लाई होइन ऊ सालाई चाहिँ मे बेस्ट बिल अहिले अहिले तर जी अप्लाई आयो चाहिँ त्यो शिक्षा मन्त्रालय डाइरेक्टरमा चाहिँ लुमुका त खनि अहिले जी चाहिँ बिएड बना चढाउ बाखा लाम टाहाको हजुर अहिले स्काउट जिमसँग टिचर ट्रेनिङ कै हो होइन बिएड चाहिँ अहिले अहिले अन जी स्काउटे अन त्यो हिबिरेन्द युवराज दिने वेक झाबले जिमसँग त्यो ने उनी अहिले डाइरेक्टर धाले कि ए छिए नाप जिम डान्से अप्लाई दियो थियो मजुल आनक दिन पाकिस्तान बहुदु छि कनै झासो छिताजी सेलेक्ट या लगा धालका अहिले वन सेलेक्ट नजुल र अबलाई त पाकिस्तानी छ नि एम्बेसी नमर्निका मर्ने अहिले कल्चर सोचे दुर्गाहरू अहिले पाकिस्तानी प्याखा सहयोग हुने धाबले फुक एकदमै
3: एक्साइटेड
2: भएको मानलाई मस्यु मेपिनसँग स्वयम्डे स्वयम्डे धाल अहिले जी माइत धेर मा छि हुँदा छ उनी ख मेपिन खचाइ जी नेनीमा मखु ढापानी चाहिँ भन्दा जितिजी यहाँको अहिले धाबले अहिले वाकिन छ जिमी छे जेठीमा भ्या तिम्बा इज्जत दु छङ्केजी विश्वास छ हुँ छ धका तैलका अहिले जी चाहिँ फर्स्ट स्टुडेन्ट गयो पाकिस्तानी मिसामा भ्याए अब नाप चाहिँ थो पाइलट भयो बिमिजन त दु अले ला बंगलादेश ना मरुनी अले अन वना खुला ती वना अले जी जिदा जिदा चाहे अन बता योंग जूनी यो पेन गेस्ट अल एकदम फैमिली बाला छ एकदम फैमिली बाला अले चाहे छुदा छ तो पाकिस्तान इंडिया पाकिस्तान वोपी तस्कै इन्डिया चाहिँ मिस आएको कि फ्यामिली अनि अब फ्यामिली जिउने
3: चाहिँ अन चाहिँ बुना चाहिँ ढुङ्गा चाहिँ थुस फु चुयो
2: अन अनि चाहिँ अन वया अन जी छु बिचार यहाँ रहेछ थन जी प्याखाजेको सेना जी छुना यहाँ मफु जी दे छिमी छिमी कल्चर है छिपी एकदम बाला छिमी कल्चर है डान्स रेस्पेक्ट मरु ऊ कि त्यो रेस्पेक्ट मरु थाहा छ चाहिँ जी प्याङ आपा सेनी म खोजेका जी तिन वर्ष कोर्स खुला सिकाएका वे ल्या अलि हातमा इन्डिया अप्लाई हेरेका अलि इन्डिया अप्लाई हेर्न अप्ले पाकिस्तान वमेस त जिमसँग काम खु धालका जिन्दै जिथ्यो थिए धैया गोइमा मनु छिठा हुने धगा जो इन्डिया गोन्यो इन्डिया सेन्यु धगा गोइ मनु छिसँग गएन मकाएर धगालाई हिमसँग जित सेलेक्टेडका अहिले इन्डिया होना इन्डिया होना बोले चाहिँ अब पाकिस्तान एमएस युनिभर्सिटी बडोदा अबले त चाहिँ जी नेपले ऊ युनिभर्सिटी जग रिकग्नाइज दुका प्याखा विजयले अहिले अन वना बोले चाहिँ अन जिमी टिचर अञ्जली मेहर अबले उहाँ उहाँको नाप थु स्टडी याना बोले जी छु महसुस याना प्याखा देउला प्याखा जग मुखु खने छौ कम्युनिटी होल कल्चरलाई कल्चर मकै टेउ छौ छु छौ स्थल थिए छु अनि अलि अलि अन वयाले अलि अन वना जी पेरो ग्रेजुएसन बेला छुमेको याना धासम भने जी न नेप्ले एउटा जिम्मी झी र 125 26 जनजाति देशको फुको फुकसियो बारे फुकसियो मकुस जनजाति बेरो प्याखा बारे जी अनुसन्धान मतिवल छ छौ प्याखा अनुसन्धान छौ जातीय इतिहास धार्मिक मान्यता सामाजिक परम्परा संस्कृति कला कल्चर फुक चाहिँ जोडेजु जी महसुस यहाँका यहाँ अलिक काठमाडौँ गया अहिले थु प्रपोजल चाहिँ जी एकाडेमिक तयाका कि छौ छिमेसँग रिसर्च डिपार्टमेन्ट प्याखायौँ डान्स युरिकल रिसर्च डिपार्टमेन्ट यहाँ दिस परम्परा डान्स एथेनिक डान्स पनि हो अब जिबी अबले चाहिँ संयोग पेमो वेको छ डान्सजना जिमी युनिभर्सिटीसम्म अहिलेसम्म चाहिँ जिमी पेम नजु जिम त चाहिँ रिसर्च यति जिम चाहिँ मुके अहिले उकी चाहिँ ठिक छौ चाहिँ आथो ट्रान्जिट पिरियड जस्तै कल्चर कल्चर त पुलाउँ कल्चर त ननाउँ नाचौँ नु भइसँग त्यो तर कल्चर त जी आइडेन्टिटी ख तका भयो जी चाहिँ अबले वेकअप इन द कन्भिन्स याम मफुका कन्भिन्स याम मफु तर संजोग अहिले राष्ट्रिय नाच हजुर अन्त चाहिँ म कोरियोग्राफर माला धका गोर्खापति बिउ संजोग जी खनकाले अप्लाई हेर्न अहिले अन जी कोरियोग्राफर आज कोरियोग्राफर जाइन अन चाहिँ जी सप्तमुनि गुरु छु त नाप्ला नाका वेको चाहिँ चचा गुरु चचा प्याखा गुरु अहिले वेको नाप जी चचा न सेना अहिले थन जी मस्त बेले थो खुवापा प्याखालाई खाना चलाउ ख तर अब खन सिरल सिरल अहिले अहिले वेको न चाहिँ थो प्याखा बारे जी नेवाटे फुक प्याखा चाहिँ पिनी प्याखा लिए फुक खुवापा प्याखा ख लगा वेको न चाहिँ अहिले जिउ इन्ट्रेस्ट खान अहिले गुरु पिन्टा न यङ्का मसिका बेलुका वेको न अहिले चचाइ बारे न धाइ जसलाई वेको न धल छुसु ख जी चिन्ता छन् त धाय मज्यु त धाइमा गुरुजुदु रत्नकाजी गुरुजुदु आशाकाजी गुरुजुदु उनके नन्य पुरात देवी गागे ओ न थोस त नाप्ला भएका फुक वेको न लगेला एकदमै अहिले जी चाहिँ थोर बिचारेला कि अब जी फुकसे उया मकाउँछ जी सबै नेवा मचा ख जिउ कर्तव्य न ख जिउ इन्ट्रेस्ट न ख नेवार कल्चर बारे मकुण्ड नाच बारे रिसर्च हेऱ्यो चाहिँ जो ठाकुरलाई ठाकु तर इन्ट्रेस्ट जुन लान्छु न ठाकु मजाले होला माउन्टेन एभरेस्ट गाउने मन त इन्ट्रेस्ट छ नि त अनि होला अहिले गुरुजी गले आउनु चाहिँ जी वहाँको नाम भइसकेका बिहाल जी चाहिँ हो निश्चय होइन जी कमसे कम नेवा प्या नेवा बेनी हो प्याथ्यो डेवा प्याखायो खापा प्याक बिहार रिसर्च यादेका अहिले अबले नि चाहिँ मुङ्के मुङ्का मुङ्का अलि लिपा चाहिँ सुजुल लाग्छ अब बिहा जुलो पिनेन विदेश छैन निरेश्वर चनी बाला मस्त दा त अहिले जिउ एकदमै स्लो जुलो कि तर गबले गले गोनी हो अब त्यो त्यो देवनापो सम्पर्क जीले गुरु पेन्सन कनिमोख नि कनिमो जीले का तर सप्तमुनि गुरुजु नापो वनाबले चाहिँ वेकला गुरुजुले नि सा जी बदायछु जब समाज या गुरुजुला आलम जो तुलाधर पिने गुरुजुलाले उही चाहिँ वेकल पिसा एक एक कन का जिता कन आले उके आदर जी मुंका मुंका चेउ अर अजी समाज अजी डान्सर चाहिँ जी म्यु स्टेपन चैत्यमा कसै जीव चेउ चलन मरु कि चेउ चलन मरु सपूर्ण छ मेन डिफ्रेन्ट चाहिँ छुदा छ प्याह लिपि पि महर्जन थ्रु मालाकार इम त दिशा अधिकार मरु दिशा बधु अधिकार मरु नि इम त थ्योरी कना कना मत गुर्देश सेन प्याखा सेनजी
3: हजुर
2: अहिले लिपाजी या गुरु पिरसँग प्याखा सेन तो त लसा चाहिँ आज छमेस यहाँ सल अहिले मेरो पिन्द सेन अठटे यहाँ आउने गुरु त्यहाँसँग खालि पूजाइ आऊ त्यो जीव न्याय चाहिँ आऊ नाच पूजाइ आऊ अन्त आउँदाको यहाँ अलि भतिजा थियो जिउ जिउ मिखा चाहिँ आपा जिउ प्याखा प्याखा छौ चाहिँ भावना चाहिँ जी साधना सिद्धि ख प्याका माध्यम तन्त्र प्याका माध्यम देवपिण्ड जीवित आयो मनु मनु शरीरले उखी झिसा खुवापा बस्दैनी ब्रह्मायणी जुर ब्रह्मायणी शक्तिकाल रुद्रायणी जी जु शक्तिकाल तर इपिज पात्र जको जुल निसा पात्र जुस अहिले उखी चाहिँ थियो मुङका मुङको वनामले चाहिँ जी फुक प्याका चाहिँ पिने डब्ल्यु खुवापा प्याका चाहिँ इन्टरटेनमेन्ट प्याखा लु चाहिँ लिपजको वाउको फुक जे साधना ख तर मेन चाहिँ अष्टमात्रिका भैरव ख पात्र पि होला अहिले गुलिमे हिंस अष्टमात्रिकालाई ख देवी प्याखा न ख तर वाउ खुवा याउ खुवा धायु सुदेव धगा सुना सुना मसिउ खाना चाहिँ अनि जिन्छु या पहिला चाहिँ हिस्ट्री नै फुक प्याखायो अथो थो सपु चौध सय मुखु तेह्र सय छत्तिस झिका दिदु अहिले थुकी चाहिँ अहिले मुङ्गा हुन हाल्न छौ प्याखायो भारे सुई हाक्न उकी या नाना
3: बजारको
2: टाइम जुल उकी थो तपन जुल अहिले छ जग्गा देवलाई छुजा चाहिँ मनुष्य भोलि लोम नि कि थो तपन जुल हो यहाँ मेस या जिन्दगी भयो जेनेरेसन जेनेरेसन दिने होला थो चाहिँ जरुरी न ख चाहिँ नेक्स्ट जेनेरेसन मठुया हुने अलि हाँक्न लिपा ऊ पैसा हाँक्न मठुया हुने छो चाहिँ रामायण महाभारत चाहिँ चल्दा छ बोस सिधै जग्गा अहिले उही थो सत्र खण्ड चाहिँ जी
3: हजुर
2: ठेना जी प्याख मुङ्काउ तर छौ खण्ड चाहिँ ना छौ या दु प्याख न छौ प्रकार जुल चाहिँ छौ खण्ड त या अध्याय छुट्याए होइन त्यो कि चालिस र दुई प्याख दै खण्ड चाहिँ सत्र जुसा चाहिँ एज ए होल जिउ विचार जिउ रिसर्च अनुसन्धान हिसाबमा चाहिँ सायद पहिला चाहिँ एज ए होल झिसा सिक्किम होला नि सा होला उकि चाहिँ एज ए होल नेवा पिन्यु अब नेवा पिन्यु जिउ त मूल अस्तन काठमाडौँ ख हिज नेपाल उपत्यका धाएकला
3: हजुर
2: नेवार पनि सन थाएर थोया ख झिपी रङकर्मी ख रङभूमि न थोया ख खास आतको न झि नेवा पनि फुला फुलाङ गामे सोसा थो गायो रम संरचना छौ चाहिँ ओपन रङ्गमञ्च चाहिँ छौ खास उनी अनप्याङ जुदा ऊ प्याङ गर्न गु जब्ली प्याङ लुइकी ऊ गु ल हुने ऊ गर्ने निश्चित थाहादु गर्न अब गठु प्याखाने म न छु मकुन्द त उहीमा अहिले गु गु गर्न उयो फुक दु कि जिउ संस्कार न यहाँमा उकि थो गर मकुन्द न प्याखा थुइके त जिउ नेवा चाहिँ संस्कृति अनि अब म ठुइक अठे थुइमको छु जिउ धर्म उकि छु धर्म दु गर्न चाहिँ अब नास पूजा झिस यहाँमा अहिले उकि चाहिँ पहिले चाहिँ जी हिस्ट्री कया अब हिस्ट्री चोइटौला मरु उकि हिस्ट्री चाहिँ स्रोत जी जो इतिहास चोइटाउँदो नि त्यो काठमाडौँ विस्तार मजुकल थन प्याङ्गल बनाए जु खैमको अब लिपा लिपा चोपिस मल्लकाललाई गर्नु चाहे तर ऊ यहाँ अर्का नेपालहरू थो एसियाको जक्लै पुलाङ देशी हो देश देश धाबले त अनि मनु दुजी उमी सबैटा दुई दु इमी प्यास दुजी सबैटा जुल नाम सके चाहिँ प्यास जुल आयो तो झिमल कारण सेको सुरु जु खैमको दे हो जीव विचारका
3: ओ
2: के चाहिँ इतिहास दुल अब जी छ दाइ अ प्रतिद विकार बिस उस्करण न्यान इमसा चाहिँ त्यो न के पासन काल न पासन काल नि चाहिँ थन बस्ती जुल्ला दाउ उको फुको विचार जीव दृष्टि चाहिँ प्याख इतिहास अन छुचु जी खना ओ ज्याना जी इतिहास मुका दु खला अन निश्चय अब सहकाले न तक अहिले सहकाले र छौनु प्याख परमाजी जु दुका अब थन्यु हिस्ट्री चाहिँ छुजा छ राजनीतिक हिस्ट्री चाहिँ यकुए जुजबी डु दुसा संस्कृति चाहिँ इमी लपु खपु मरु थ्या छौका जेकि अब जी भक्त मल्ल पिन्य सङ्घ राज्य जुल नि तर आपा खपु क सिमिलर दु नि यात्रा यु ल एम न हिडियो ना न छौया दु आपा टो आयो न दु अले इमसा प्याखन लु थन्न प्याखन लु दु अले जक्ले त्यो मल्ल काल मल्ल जुजबी छु जीव बिसाबे इपी चाहिँ थो ख प्याख एकदम इन्ट्रेस्ट अहिले ख प्याख चाहिँ नाबातन डे प्याख त ख्वाफा प्याख दुथे छ अहिले इम्साउ डे प्याख हो ख्वा थो ख प्याख हो डे प्याख चाहिँ लुइक्यु छौए प्रोग्रामी लुइक्यु थिए यहाँ परम्परा सूर्य हो जिउ जिउ अनुसन्धान खण्डु खे खका अहिले उकि अब त्यो फुक ख नापान्टु थि त पहिला इतिहास अहिले उकि चाहिँ दोस्रो चाहिँ जिउ छुयान दासा जीव प्याख त चाहिँ अक्षर चार पर्व जात्रा प्रस्तुति है नि सर उखि चाहिँ झिस जात्रा बारे झिनेवा त्यो जात्रा पर्वत बारे नै सिक्किममा त्यहाँका दोस्रो खण्ड चाहिँ जी झिस नेवा त्यस मनाया हो दक्षिण माने हरेक महिना मनाया हो मूल जात्रा पर्व बारे नै चोहिदुका ऊ मठु प्याख गब्ले झुदेका मसिनी अहिले तेस्रो खण्ड वना चाहिँ जी नाच अध्याय चाहिँ त्यो अष्टमात्रिका भैरव गर्नु बारे झिसँग ठुकेमा पहिला चाहिँ उपिए पात्र खनि छ होला अनि उकि चाहिँ तिमी उनीहरू झि भेट दु बुद्धाचार्य पिनसँग र त्यो
3: चाहिँ तेस्रो खण्ड चाहिँ थो पात्र ठुकेमा ज्याजोसँग ज्यालो रेडियो नेटवर्क पाखे लहना यहाँ नाच सुनादिएको दु थौया ज्याजोस वरिष्ठ नृत्य कलाविद मैजु बिना जोशी राज भण्डारी जोशी खनाबलाई ज्ञान सुनाउँछु ल वेकय पेङ्गु दश सप्ताहको अध्ययन अनुसन्धान विद्याको कृति नेवार समुदायको मुकुण्ड नाच बिहावे तेङ्गु सन्दर्भ या सका वेकर्सी खनाबलाई ज्ञान सुनाएको छ थुगु सफु या पित्त बोज्या यल नेवार समाज वैगु जे तीन गते या तेङ्गु दुदास अथे चुमी मैजु बिना जोशी राज भण्डारी जु या त संस्कृति शिरोमणि हरिराम जोशी स्थापना याना दिगु कदम सिरपान छुन्दी यहाँ ल लागू खास थुया ज्याजोस थुगु हे विषय वस्तु या वरिष्ठ नृत्य कला बितली से सफु या चोमी बिना जोशी राज भण्डारी जोशी खलावला यान छुना गुख वेकल से छुन छुन अन्य सदुसा लहनाई फेसबुक ग्रुप
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
5: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर निभाउन नबिर्सौं
4: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं
5: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं
4: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ
5: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं
4: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं सेउला माटो बालुवा थुपारेर राखौं
5: आग लागि बारे चासो राखौं चनाखो बनौ
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: नेना चुना दिला लहना उजालो रेडियो नेटवर्क के सुनिगले चीशान मेगाहर्ज सीधा कुरा प्रश्न विचार
3: डिपार्टमेन्ट का हकनचका ज्याजो नेना छोरा दिन बापा सैतलस कृषि सा उज्यालो रेडियो नेटवर्क नेना छोरा दिको दु स्वनिगले चे शानमे घर्स नाप थिथि एफएम स्टेशन उज्यालो अनलाइन डट कम पाछे ज्याजो छिस हलिङ त हे नेना छोरा दिको छु थोमिया लखन ज्याजो स वरिष्ठ नृत्य कलाविद मैजु बिना जोशी राज भण्डारी जुलछे खलबला ज्ञान छोरा उख वेक या पिङु दशक ताहाको अध्ययन अनुसन्धान दुथ्याको कृति नेवार समुदायको मुकुन्द दास थोया वेगु बैसा थोय वेगु जे तीन गते पितबो ज्याजु तेङको जुल्लास ज्याजो एलो नेवार समाज पाखे जुटेङ उख थुप्रे विषय वस्तु वेकल से खानाबला यांचना खासा वेकल से छुन छुन न्यास दुस्ता लहनाई फेसबुक ग्रुप बिना तथा हकनास्का ज्याजो सलसको स्यांचना सिदा किरण खड्की नेवाजु भिन्तुना रका थैदी दासा पुनरत्न साके जुन यो कोई के भिन्तना दु तताई दर का थैदी से नेवा भ्या लाना दिगु यो को हे प्रस्त जु जिम्स थुर का बेकना थैदी अथे विभिन्न शिल्पकार जु नेस नीता तैदी वेकन नेवार समाजे दक्ले पुलाङ्गो मुकुन्दो नाच अर्थात ख्वापा प्याख छुखर का थैदी से नाप नेवार समाजे मिसा मस्ते त छे नहै पित मछैको इले छि स्टेजे वना प्याहलु छाबले अबले चाहिँ छेज पाखे विरोध जुलकी मजुला अर्का नै नदी
4: जिना चाहिँ दया थेल जो जिमी स्कुल चाहिँ अन मिसा व मिजा छुए भेद मरु खला फुक प्याखालु बिया ख तर लिप काठमाडौँ गए चाहिँ भतिज थन चाहिँ नेहरू माइन्डेड खनि ढका खाला थल चाहिँ अब इतिहास त प्याक इतिहास मिस्ते गब्लेन स्टेट प्याक लुल स्टेज यताका माला भेले 13 साल निसै जक महेन्द्र जयन्ती निसै जक थो नेपाल सरकार अबले चुदाब सरकार चाहिँ थो 75 फुकम अञ्चलीय कम्पिटिसन याको खनि कारणले अबले जक झी नेवा स्वाभाविक उभतिमा कोरोना मन्त अहिले उहाँको नधाएको अनुसार चाहिँ 13 साल निसेजको दक्लै नाप मिस्त प्याखालु मध्येमा उहाँको समुदु अहिले उहाँको चाहिँ दाल 13 साल निसेजको मिस्त स्टेज प्याखालु हो अबले नाप चाहिँ 2010 साल भैरवबहादुर थापा आज उहाँको अध्यनी उहाँको न छौ भैरव प्याख सेन्यु छौ संस्था चाहिँ खुलेन ख अहिले वेकर पनि जी इन्टरभ्यू गयो भने वेकर सुधार लाग्छ 10 साल मचमस मस्त न्यारो खुलन हेर दुपी मस्त प्याख सहकै तल हो तर यिनीहरू चाहिँ स्टेज प्याख लुकी म बि हुने प्यारेन्ट्स त्यहाँ अहिले अबले धालुले 11 साल जिम्मी स्कुल वा ढुङ्गो मिस्त प्याख लुक उकी चाहिँ पिए जकले ढापल्लो 13 साल निसै जक थो छु अञ्चल अबलेलाई अञ्चल थाहै नि अञ्चल थाहै प्र्याक्टिस जुन लाउने अहिले काठमाडौँ जी नेवा बस्दैछ प्याखाली सुरु
3: छिटो न छु छु चाहिँ छिए जो पाखे चाहिँ बस्दा बस्दा चाहिँ विरोध गर
4: जिउला जिउ पालेला विरोध गठबल धास थर्टी तिपिनसँग विरोध या त जी पहिले त पाकिस्तान एउटा प्याखा सेन्यु विजया नबोले मुस्पा कन्ट्री ख कल्चर मबिउ ख होइन जी जेठी मम्मी यहाँ जी सेक्वे पेम पेम याम याम किजा के पिन्दु माया त एक्वे हिमसँग ऊ या ख रोके या त अलि माना चाहिँ 600 या छे हिजो छ या ख 70 मन थाहा जी त यहाँ चाहिँ विषय छुन गलत जुइमको तर मनु गलत जान इन्जिनियर न गलत जी डक्टर न गलत जी डाक्टर न बजार त्यहाँ याद धका खनिने दु उकी चाहिँ विषय धेरै बुन्यु धेरै छुन सब फुक पवित्र ख फुक बाला ख तर मनुसँग उयो त गठेन युज है डिपेन्ड जितेका देवलाई मानव हुँ झाल्का
3: अठेस विभिन्न शिल्पकार छु नेवा समाजले दक्ले प्लाङ्गु ख्वापा प्याख चाहिँ छुखहरूका विषयमा
4: अब जिउ ख्वापा प्याख धेरै जी नेवा समाजले परम्परागत प्याख फुक ख्वापा प्याख ख डब्ल्यू हुई प्याखा फुक ख्वापा प्याखा फुक प्याखा गुरुजी त्यहाँ दुनि ढुइकी न ख्वापा पुई माधका गुरु त्यहाँ ऊ प्याखालाई जी स्वयं मरू
3: हजुर धातुलाई जल प्याखा धाइने थो दखे पुलाङ्गो ख गु हरिसिद्धिपति प्याखा
4: ढाल अठे ख हरिसिद्धि प्याखा ख लिस्पी काल्यो धाइ
3: हजुर
4: अहिले उयो हिसाबमा माला माला मालाउ ख त्यहाँ चाहिँ पुलाङ्गो छु इभिडेन्स ल मरू झिसा धायो ख जकै ख तर त्यो हरिसिद्धि प्याखा बारे सुधा छ जी जी स्वयं थन तो विक्रमादित्य विक्रमादित्य वो धका धाई अलि विक्रमादित्य चाहिँ चालुक्य वंशमा ख चालुक्य वंशमा अलि अन उपयाखन लिबिन्दा छु इम्बी नापो चाहिँ छु चालुक्य वंशयपी जोडे जुथे जो तर थो जीव प्याख चाहिँ गठ गुजिया छौ चाहिँ छम छम जुजु होला प्याख जुया छन वइत सुना बुइक लाउ ओ प्याख चाहिँ मेउ मेउ मेउ जुजु पाले आफ्नो लोन लाउ चोइ पिन्सा चाहिँ उइ न काइका थो राजनीति त टेक्नि धामले अठे यहाँ न जी सेबले जी मल्ल जुजु पिन्सा पिका प्याख धका धाइलाको कारण न वइ जीका त्यो डायनेस्टी चेन्ज ला हो अब वेको पनि उना त्यही छौँ खला अब जी छो सबैले अब सबै खोलाहरूले तेस्रो परिचय जी पात्र परिचय नचाहिँ जी दे अष्टमातिका पनि सुख तन्त्र थिमी छु असाङ्केतिक इमी होस उमी खुवा पायो मतलब छु दु ओला साधारण मन त्यस कनि नमको टी नमको ले उकी बारे फत्तले फत्तले तान्त्रिक पुस्तक व्याख्या या अनुसार उकेजी स्पेन यहाँ त कोर्सी जान दु तर जी चाहिँ यहाँ उयो व्याख्यान चाहिँ नासाध्य पूजायामा नासा पूजा मयाको जीव व्याख्या सुरु न जी सेनी न मको अहिले केरी न मकोका उके थौ थौ परम्परा अनुसार यहीँ उके चाहिँ जाँस धैमा छु जी जी छु जी ज्यासमा जी न सुईमा नि जी नै बोला जाने बोला थुज गर्ने जाकी ख मसिनो ख कि इन्डिया हो लगे झाका जीव विचार चाहिँ झिस ट्रिकीमा छु तरकारी छु खका नजको नयाँ उजको खमोको निसा उकी चाहिँ पात्र राई जी त्यो अष्टमाजिका भैरव गएर अष्टमाजिका पनि डबानी रुदानी इन्द्रानी विष्णु देवी लक्ष्मी कुमारी बाराई काली अब भैरव गणेश कुमार दत्त धायौँ त झिन समूह दत्त धायौँ चाहिँ पुरा पुरा फेमिली राईका तर फुकुसले त फे झिनसम्म दैमुका प्याख असार गुमिले सोध गुम्ली न्यामुद गुम्ली सिमुदु अब तन्त्र एकको भेदु उसु हिसाबमा वकाल इम्सन मस्यु जी जितर जी ठुइको खयाँ मोर यसमा त्यो तन्त्र जी जी गुली
3: फटर मेमे अध्यायले गरेको
4: अहिले त्यो नासा पूजा बारे छौ नासा पूजा आयो न जी चाहिँ पुरा त विवाहकै हो न ऊ बिदिन उकी त्यही युद्धका आज चाहिँ मर्नु त मर छु पूजा आए पनि त गुरुकोमा गुरु त मर्यो ढुकुने गु गु ब्याख्ने जी खनाका प्रब्लम छु जीव न्यास पूजा या उकी चाहिँ नासा पूजा गर्ने गठेन या हो पुरा जत बिगा हो न्यु गर्दै उकी त्यही युद्धका ताकि नेक्स्ट जेनेरेसन भयो भने इम्स थोया मक्त थोया मक्त
3: अहिले
4: जी चाहिँ नासा धैम दियो चाहिँ त्यो प्याख्ने उजको दियो मुखु कि झी फुक झी जिउ हिसाबमा चाहिँ झी फुक नेवा त रङ्गमञ्च कलाकार झी नासा पूजा म आएको छु प्रोग्राम मजु तर नाफा टापा अब जी 81 जी जु न होला मस्त बोल्या छु मस्त नासा मल्यो खलान ला हो नासा पूजा के छु जिउका नासा मल्नु हुँदै हिसी दियो खनि हिसी दियो झाउ चाहिँ ग्रेस खन त छिउ चिस छिउ छि गेन अभिव्यक्ति यही त्यो एक्सप्रेसन दिएको नि उकी चाहिँ त्यो गुली कनेक्टेड डु झिउ पर्फर्मिङ आर्ट झी पिफुको पर्फर्मिङ आर्टिस्ट दिएको आज छिक्मिनो छि
3: खाजको अट्टास होला नापाए दु
4: नापा यो पो दु आपुर मसिउका झिस उकी महत्व मस्यु त्यहाँ छ उकी चाहिँ अब नासा दियो धेरै हरेक टोले दु छेली दही चौबाटे दही मनु चाहिँ नि अहिले नासा पूजा धयु फुकुस त नासा धैपु छिउ एक्स ग्रेस छ नि सा छि थै त गएन प्रस्तुत है ऊ बिमा दियो धगा बुझे याई अहिले नाट्य याई पिँ जस्तो कि थो चितलाङ्गे जुल थो फर्पिङ्गे जुल इमी ख प्याख यहाँ भले अहिले खोप्जी दियो धगा नपुजिआएका छ खोयमा नि खोयमा म त अटोमेटिक खोए वा भला नासा दे त चाहिँ चौबाटे दही मनु चाहिँ नि अहिले नासा पूजा धेऊ फुकुस त नासा धेपु छिउ एक्स ग्रेस छ नि सा 请他的给那 prostitute

0: कारण चाहिँ अभिनयको अर्का नाचो देखा बुझाएको जिउ ब्याङ्का झुल्का अङ्क अभिनय झुल्का जिउ जी स्वयं ल्याएका उसले चाहिँ झिसँग पुर्खा पिन्छ एकदमै पर्फेक्ट आउँदो झिसँग छौ विधि उजको हिसाबमा कया
1: किरण खड्के नेवाज हुन् चुइदी छुपुते सफु चाहिँ गोगु भाषा बिहा गोगु दुर्गा भेकन निनादी थोपा चाहिँ गठ ख
0: भा चाहिँ नेपाली ख पहिले त जी ढाँचा धया जी मर्सा नेवा ख जिउ नेवा भा पाछ बाला मधु दोस्रो खना जी छु खना ढाँचा नेवा भा लाइपी माइनोरिटी जी झुङ्कोला जी नेवा समाज न अहिले नेपाली चाहिँ नेपाली आपा पिन्छ नेपाली खलाई तर नेवा नेवा खलाई पिन्छ नेपाली ठु नेपाली भाषा खलाई पिन्छ नेवा मठु उखी चाहिँ जी चाहिँ जिउ चाहिँ फुक्स्या बोनिफ्याके माधका नेपाली यहाँ चोयु अहिले नेवा भाषा चोयो भाषा त ग्वालीलाई यही जी तर जी स्वयंलाई चाहिँ त्यो नेपाली भाषा न यहाँले चाहिँ फुक्स्या ठुई
1: होला
0: लिप सुना न नेवारी भाषा चुया भाषा छुया भाषा वरिपरि खक तर जी नेवाजी नेवारी त जी माई हेर्न तर प्र्याक्टिकल न झिस स्वयं आदेऊ जी विचारका
1: हजुर अठे आठो सफुलीला आिन चाहिँ सुरुवात हेर्दै इन्साइक्लोपिडिया ख ग्रन्थ ख सफुजकै धामु छिङ आठकी चाहिँ यो कुहे खु तर झिकै आई चाहिँ यो मरिनु हुँदो ल तिम्रो मिहिनेत चाहिँ ल्याउँदै थिए दि आठी सफु चोया दिवले चाहिँ तस्क हे आ मिहिनेतलाई यहाँ दिल मुला तस्क थै त लुमुङके मा तस्क ठाकुको छन् गन्थालाको सफो चाहिँ
0: ठाकुलाई अब जी एक जी मिसा माजुल श्रीमती जुल फुक या नौ टाइम लिएका माल नि जी थो थुक्यो जग्गा लगाए जा छ बरबाद लगाए मजुला होला अहिले तर वे फुके छ इन्तजाम या नै बोले जी नाच धया ठाकु दे संसार छु न मरोस् इन्ट्रेस्ट यो खक होला इन्ट्रेस्ट यो खक अब मनु यस्तै हो 90% सी धेरै शिवसार पि पनि उसले
1: तर अनुसन्धान छुन्छु ठाकु
0: छु जस जित मनु त्यसमा हेल्प या हेल्प या छैन सिया पिने पाँच पिनसँग हेल्प या अहिले जी नापा चाहिँ बिहासँग स्कुल नदु अहिले आपा फरेनर त दु अहिले फरेनर इमी चाहिँ फोटोग्राफी निम्स आइन हेल्प या त जी त अहिले त्यो गब्ले गब्ले 18 घन्टा नै बिहाउँ सो होला फोटोग्राफरसम्म जोन अब किर्तिपुरी 12 वर्ष बिहाउँ 18 घन्टा छठा छुना सोया साँच्चै स्टेप त सोयाला मेनली जी त चाहन्छ इतिहास चोइ पिन्छ इतिहासको चोइ नि डान्स प्यास स्टेपमा चोइ मुख हुन्छ होला आजको म चो जीलाई नितान स्वयं होला नि सा जिउ हिसाब अहिले अझै अठे फर्पिङ काटी प्याका न जति चोना छ होला अठिजना जी धायु ठाकु धायु जी नाचन्तु धायु ठाकु धायु सुना मखु छाउ इन्ट्रेस्ट
1: तर यी पिकाप चाहिँ
0: यी पिकाप चाहिँ एकदमै ठाकु ठाकु ल अब गबले अब छे जाटु पि तल अहिले त छे सोही बुधका तल अहिले फुकम व्यवस्था आएर अहिले सुरक्ष हुन अहिले जी चाहिँ नाप जी टिचर डान्स टिचर नख इन्डियन स्कुले मेम स्कुले अमेरिकन स्कुलले अहिले पार्ट टाइम चाहिँ जु ल पार्ट टाइम चाहिँ जिउ जिउ ध्यान चाहिँ थुकिएको ठिक हो तर अब जित फोटोग्राफी नाप जित फोटो का न मसा वे हुने नभए सिके ठाकु अब जी 26 साल धेरै बेला साढे 5 दशक जुला 4 दशक भएको 5.5 दशक जुला अबले निनाउदको दही गुली थाको अहिले फोन मरु टाइम काट मरु अहिले झी नेवा धेरै गमले चाड पर्व जात्रा जिया चाहिँ नि अठ्या हो न नाप्लाई मकु तर अबले चाहिँ छु धा छ नाप्लाले धाउँ इमसँग टाइम भ्युगा भाँलो ख आए कि आए जेनेरेसनले चाहिँ इमी इच्छा लदु तर टाइम मरु कामके इमके ठुलो चाहिँ भौतिक सुविधा दु अहिले कुनै छक्क छुचु या भएपछि भएछ नि खाला अहिले प्रब्लम झ्याम्ले नदु अहिले सल्भ न थापिन्छ यहाँ
1: छौसा मथा कसा छेउपट्टि मलाई गुली न छि यहाँनिर योगदान मलाई बोफके दुथ्या छेउ जिन्दगी भरि कमाई दुथ्या पति त ग्रन्थ जुल मलाई आथुकीपट्टि पित बोज्या जे तिन गते जुइतेङ जुल फेजुले आछु तो फ्यु छु खतो छ बहचा

0: एक मिनट में भैदे तो इन
1: अब जीव जीव मेन चाहे थो सबू चाहे छऊ चाहे यंग जेनेरेशन तो ख जीव परंपरा चाहे ब्रेक दिया चंग दू खाला जीव थुकी न ख चख न दू जात्रा न दू जीव नेवारी जाति जाति वर्ग न दू जाति पेशा न दू थो सब हिस्ट्री झीसा सिका काम वाले प्याक नहीं तेज तो सब कह जीवित दुख सारा अब छऊ जात प्याक चंग मेघ जाति पैसा गति हेल्प आई जात्रा अलि दक्ले मेन चाहिन्छ त्यो यात्रा चाहिँ यात्रा चाहिँ छिटो लाइभ ध्यान हल्का यात्रा यहाँले स्थानीय म्युजिक त फुकाउन अभ्यास होइ खाला उसले चाहिँ समग्र ग्रुपमा जिन धाइले चाहिँ त्यो मकुण्ड नाच देव प्याख जको मकु जिउ नेवा संस्कृति उसा नेवा चाहिँ इतिहासकार काठमाडौँ पी झिपी खेउ चाहिँ छौ प्रमाण न ख त जिउ प्याख्ने किसी प्याख न दू सल प्याख न थुकी चाहिँ छुदाए छ थो जंगल अवस्था किसी डुबे थो मोछु बाघ भालु दुला अनि अब प्याख न दू मतलब झी चाहिँ प्रिमिटिभ काल अनि चाहिँ थन्चुन चुनापिक तर बिचे चाहिँ फुकौ गया लगिया पिक झाबलाई छुदा छ झी नदिँदै नदी त नदी या थर छौ आइडेन्टी थर छौ ना दुका तर पनि सागर आइडेन्टिटी नै दैमेको ना न दैमेको जिपी न छ नि अठ्या खका जिपी गर्न या गठे हो या ड्राइभिङ ख कि मङ्गोलियन ख दाल फुक काठमाडौँ हो या छौ सागर लुवाजना जिपी नेवा जुपी खु जिउ बिचाका
0: हजुर नाप आठो सफुपी त भोजिया चाहिँ छैदे त चाहिँ सक्सी त इना पिन्दे
1: थ्याङ्क यू जिता सिक्पी सन्तदी ताहाको टाइम बिहा दिलाउ कि एक धन्यवाद जिउ नेवा भए त सिक्नु क्षमा दिछ अहिले थो सबु जी खालि बिक्री आए त जग धयु मखु कि छौ छौ सबु सिक्पिन्छ त लासा सिक्पिनु त नेक्स्ट जेनेरेसन त र यङ जेनेरेसन पिसन झिसा मठु खठुई झिनेबाट छु हिस्ट्री छु अहिले जिउ चाहिँ टार्गेट चाहिँ पिनेचो पिनेवा तिमी त नख छा चाहिँ पिने इच्छा दु मन दु तर थौ देशमा तापल भयो इम्सँग थौ सबु सबु ज्ञानका आशा इम्सँग थौ मस्त्या त धाइ निसा मेरो मस्त्यासँग नेपाली
0: ठुइ दक्ले दिपाला कथौ या ज्याजो मु यी ब्यादीलाई यो खकना दिलाई सञ्चन हाकनचका सफु लिस दिसे सिरो पट्याका दिएको छ अपल अपल भिन्दु
1: धन्यवाद
0: ज्याजो चिसा ज्यालो रेडियो नेटवर्क पाखे लहना यहाँ दिएको छु लौ यहाँ ज्याजो छ वरिष्ठ नृत्य कलाविद भएछु बिना जोशी राज भण्डारी जोशी खलावला यहाँको जुल्ला छ ज्याजो पाखे उजा फोन माग इनोभेनको जुल ज्याजो यहाँ छना दिला अपला पला शुभ नपाउ उज्यालो रेडियो नेटवर्क यहाँ छना दिस शुभ
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
5: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
6: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान

नयाँ वर्ष 2083 मा सैमसंग का ग्लोबल नंबर 1 टीवी र होम अप्लायंस मा 25% सम्म छुट पाउनुहोस्। रु 50,000 भन्दा माथिका अप्लायंस को खरीद मा नागरिकताकै आधारमा 24 महिना सम्म को ईएमआई उपलब्ध छ। चुनिएका वाशिंग मशीन मा 6 इन्ची सर्फ एक्सेलमेटिक निशुल्क र टीवीहरुमा 12 महिना सम्म को नेट टीवी प्याकेज निशुल्क पाउनुहोस्। सैमसंग सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात। शर्तहरु लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि चुनित मोडेलमा मात्र लागू। 24 महिनाको ईएमआई 7.99% ब्याज लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: काठमाडौँमा 90 मेगाहर्ज उजालो रेडियो नेटवर्कमा यो हो पप प्रवाह।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: दाई ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनाओ सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: लगभग सबै जना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौ न त
2: हुन्छ हुन्छ ल हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
3: हेर्नुस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
3: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
3: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन बोर्ड रेडियो दिदी बहिनी 95.2 मेगा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा हुने। सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन। सगरमाथाको शिखरसम्म बाटो खुल्यो, मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने। इन्वेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ, नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै, द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा। र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुने भएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुने रासपा संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। आजै रासपाको केन्द्रीय समितिको बैठक वनस्थली काठमाण्डुमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। बैठकमा महाधिवेशनको मिति, ठाउँ, सांगठनिक कार्ययोजना तथा समसामयिक विषयमा छलफल भएको थियो। बैठकले प्रथम अधिवेशनको मिति र ठाउँ तय गरेको पार्टीका संसदीय दलका सचेतक प्रकाश चन्द्र परियारले जानकारी दिनुभयो। रासोपाले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति पनि गठन गरेको छ। रासोपा 2079 साल असार 7 गते स्थापना भएको थियो। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठक सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा केन्द्रित छ। सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ दिने यसअघि संसद सचिवालयको कार्यसूचीमा उल्लेख भए पनि उहाँको सट्टा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुहुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा अस्ति सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। हिजो दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राख्नु भएको थियो। यस वर्षको वसन्तकालीन आरोहणका लागि सगरमाथाको शिखरसम्म बाटो खुलाउने काम सम्पन्न भएको छ। दोस्रो शिविर भन्दा माथि डोरी टाँग्दै बाटो खुलाउन खटिएको अनुभवी आरोहीहरूको टोली केही बेर अघि शिखरमा पुगेको डोरी टाँग्ने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिसन अपरेटर एसोसिएशन अफ नेपालले जनाएको छ। कम्पनीका अनुसार मिङमा तेङमा शेर्पाको नेतृत्वमा पासाङ नुर्बु शेर्पा र देण्डी शेर्पा रहेको टोली आज बिहान 10:25 शिखरमा पुगेको हो। सगरमाथा आरोहणका लागि हरेक सिजनमा गरिने डोरी टाँग्ने काम अत्यन्त महत्वपूर्ण हुन्छ। अब आरोहीहरू तीनै डोरी प्रयोग गर्दै शिखरतर्फ जानेछन्। यस सिजनमा खुम्बु आइसफलमा पुरानो मार्ग अवरूद्ध भएपछि समस्या भएको थियो। आइसफल डाक्टरहरूले खुम्बु आइसफलमा बाटो खुलाएपछि दोस्रो शिविरभन्दा माथि अनुभवी आरोहीहरू खटिएका हुन्। शिखरसम्म डोरी टाँग्ने काम भइरहेकाले अब मौसम अनुकूल हेरेर आरोहण शुरू हुनेछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन्। सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल इन्वेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ। पाण्डेलाई सिन्धुलीको कमलामाई गाउँ नगरपालिका 6 बस पार्कबाट गैराती पक्राउ गरेको सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका सीईओ पाण्डेलाई काठमाण्डु ल्याएर थप अनुसन्धान भइरहेको छ। स्मार्ट टेलिकमको सम्पत्ति लिलामी बिक्री प्रकरणमा पाण्डे पक्राउ परेको सीआईबीले जनाएको छ। ललितपुरको मानभवन बस्दै आएका 63 वर्षीय पाण्डे विरूद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान अघि बढ़ाइएको हो। नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि 42 दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोल कबुल मार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप 77.5 खर्ब भन्दा धेरै पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत तरलता खिच्दै आएको छ। बोल कबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। आज बोल कबोल हुने निक्षेप संकलन उपकरणको सामा तथा ब्याज आउँदो असार 10 गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा काठमाडौँ महानगरले कक्षा 11 र 12 का विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्तिको आवेदन खुला, आज सुनको भाव घट्यो चाँदीको बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
2: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
3: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
2: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
3: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौं।
2: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
3: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको समेत जगतमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिकाले कक्षा 11 र 12 को छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ। महानगरको शिक्षा विभागले आज सूचना निकालेर पर्सी जेठ 1 गते बिहान 10 बजेदेखि आवेदन खुला हुने जानकारी दिएको हो। आवेदन आउँदो जेठ 10 गते राति 12 बजेसम्म दिन सकिन्छ। महानगरपालिकाको वेबसाइट वा intrans.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिनेछ। छात्रवृत्तिका लागि जेठ 17 गते बिहान 8 बजेदेखि 10 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा 10 को पाठ्यक्रममा आधारित भएर 100 वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने सूचनामा उल्लेख छ। 2082 को एसईईमा ग्रेडेड भई देशभरका सामुदायिक विद्यालयबाट अध्ययन गरी एसईई पूरा गरेको वा काठमाडौँ महानगरको स्थायी बासिन्दा रहेका लगायत हुनुपर्नेछ। आज सुनको भाव घटेको छ, चाँदीको भाव बढ़ेको छ। हिजो एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको सुनको भाव आज तोलामा 700 रूपियाँले घटेको छ। आज भाव घटेर सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,02,900 रूपियाँ थियो। चाँदीको भाव आज तोलामा 15 रूपियाँले बढ़ेको छ। हिजो चाँदी तोलामा 355 रूपियाँले बढ़ेको थियो। हिजो तोलाको 5,695 रूपियाँ रहेको चाँदीको भाव आज 5,710 रूपियाँ पुगेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चीनिया राष्ट्रपति शी जिनपिङले बेजिङमा ट्रम्पको स्वागत गर्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भोलि चीनमा हुने शिखर वार्तामा आपसी हित तथा द्विपक्षीय व्यापार सम्बन्ध सुधारका विषयमा छलफल वा सहमति हुने अपेक्षा गरिएको छ। ट्रम्पले भोलि राष्ट्रपति शीसँग भेट गर्ने र पर्सी नै अमेरिका फर्कने कार्यतालिका रहेको खबरमा उल्लेख छ। भ्रमणका क्रममा द्विपक्षीय व्यापार र प्रविधिको विषय प्राथमिकतामा रहनेछ। ट्रम्पसँगै इलन मस्क र टिम कुक सहित 16 वटा ठूला कम्पनीका कार्यकारी संचालक पनि बेजिङ जाँदैछन्। भ्रमणका क्रममा इरान युद्धको विषय नै केन्द्रमा रहने बताइएको छ। अमेरिकाले चीन मार्फत दबाव दिएर इरानलाई आफ्ना शर्तहरूमा झुकाउन सक्ने अपेक्षा गरेको छ। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बेलुकी 7:45 रायपुरमा शुरू हुनेछ। आरसीबी 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने 10 खेल खेलेको कोलकाता 9 अंकसहित तालिकाको 8 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राज्यसभाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुने सभापति लामिछानेको संयोजकत्वमा मूल समारोह समिति गठन सगरमाथाको शिखरसम्म बाटो खुल्यो मौसम अनुकूल हेरेर आरोहीहरू शिखरतर्फ जाने इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ नेपाल राष्ट्र बैंकले आज 40 अर्ब निक्षेप तान्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाँदै द्विपक्षीय व्यापार र प्रविधिसँगै इरान युद्धको विषय मुख्य प्राथमिकतामा र आईपीएल क्रिकेटमा आज आरसीबी र कोलकाता खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिसामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई.org फोन नम्बर 01-5224-3552 5224-3553।
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।

हरेक टाटा जेन्युइन पार्ट टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जान्छ।

0: हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए, आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
2: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
2: हाम्रा सेवाहरू:
3: ओपिडी सेवा,
2: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्वकर्म पञ्चकर्म सेवा,
2: छार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690, 98514-2463।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: रेडियो दिदी बहिनी 95.2 मेगा

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: Hibonia Extreme Energy Drink.
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
2: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: लैंगिक हिंसा विरूद्ध को 16 दिनी अभियान 25 नोभेम्बर देखि 10 डिसेम्बर 2025 प्रविधि को सही प्रयोग गरौं लैंगिक हिंसा अन्त्य गरौं।
1: हेलो
2: हेलो बहिनी सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हाड़ चोरी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेशलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
5: यही जेठ 2 गते शनिबार
6: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
7: त्यसैले हार भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोनी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
6: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
5: यही जेठ 2 गते शनिबार।
8: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डी को जाँच गरिन्छ।
7: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
6: सम्पर्क फोन नम्बर 0767-24-2027। सम्पर्क मोबाइल नम्बर 98-57-22-597।
7: 98-511-81-918।
9: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
10: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
9: उपचार सेवाहरू:
10: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
9: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
10: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
9: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
10: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
9: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
10: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
11: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
5: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
6: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
8: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
7: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
8: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
7: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
8: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
7: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: रेडियो दिदी बहिनी 95.2 MHz, हामी सबैको साझा आवाज।
10: मैले पनि रहरले मर्न चाहेको होइन, भन्न त भन्ने होला, कति नामर्दा रहेछ। एउटा केटीको लागि आत्महत्या गरेछ, तर तिमी मेरो लागि एउटा केटी मात्र थिएनौ। मेरो सारा संसार भने पनि, मेरो जीवन भने पनि, मेरो जिउने आधार भने पनि तिमी थियौ। तर

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: नौनानी दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
7: हो त, एउटा सुनिलो नपर्नाले सिङ्गो बनाइसका पनि हो।
8: हाम्रो वन, हाम्रो धन, डरलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।
1: दिदी

0: राम्रो मान्छ नि फेरि राम्रो कुरा किन
1: आफूलाई
0: राम्रो मानेको क्या
1: तिमी चाहिँ राम्रो छौ।

0: खान मलाई राख्छ के मलाई
1: भन न के कुरा हो नि
0: तिमीले कहिले उठे बित्तिकै मलाई पानी खुवाएर किन उठ्छौ नि
1: ए बुढी बहिनी तिमीले माया गरे नि
0: माया गरेर कसले बुढीलाई पानी खुवाएर उठ्छन् त
1: तिमीलाई मैले के गर्दा तिम्रो बाली यसरी ठुलो बनाएको त्यही भएर ओइलाउँछौ कि भनेर पानी हाल्यो नि
0: त्यस्तो नि हुन्छ त

जब तिमीलाई देखे तिमीलाई भेटे तब मेरो हर ढुकढुकीले तिमीलाई खोजिरहन्छ। आकाशको झुलमा तिमीलाई देख्छु, धरतीको फूलमा तिमीलाई भेट्छु। यो मन पागल बस

युवराज क्रिएशन प्राधिको गौरवमय प्रस्तुति प्रतिभाशाली कलाकार हरिबहादुर काफ्ले मगरको लोकदोहोरी गीत तिमीलाई मन पर्ने घाम हो कि जुन सुमधुर स्वरका धनी हरिबहादुर काफ्ले मगर देवी घरतीको सुमधुर आवाजमा हरिबहादुर काफ्ले मगरको शब्द भित्र तीर्थ विरक्त पाखरिनको उत्कृष्ट लयमा सुदीप कौला गाईको थेगोमा सल्लाह र सुझावको लागि हरिबहादुर काफ्ले मगर फोन नम्बर 9843453 95 अब डिजिटल बजारमा।

0: सँग आवार भएर जिन्दगी चल्छ, सँगका साथीहरू कति प्रगति गरिसके, तिम्रो भने यसले नै जिन्दगी बित्ने भएन।
1: किन गर्नु पर्यो दुःख, सासुसम्म सुति सुति खाए पाउने पृथ्वी सम्पत्ति छ, केही परे केटाहरू छन्, छोड्दै यस्तो कुरा गाउँमा सुकाउने हो म चाहिँ।

सिन्दूरको धुलो केही हैन जस्तो लाग्थ्यो। माया माया त संसारमा, तर म गलत रहेछु। जानिन मैले कि एक चिम्टी सिन्दूरले उनलाई मबाट खोसेर लैजान्छ भन्ने।

0: हुन्छ, पर्खेर बस्नु ल।
1: उनले पर्खन भनिन्, मैले पनि पर्खेर बस्ने, भोलि आउँछु है, यस्तै भनेकी थिइन्। मैले भोलि कुरिरहे, के थाहा मलाई त्यो भोलि कहिल्यै आउँदैन भनेर।

तर यो मनले बिर्सन मान्द रहेन सर, बिर्सु पनि कसरी? आखिर मैले माया गरेको मान्छे न हो, त्यही पनि कहीँ कतै सुन्छ कि भनेर कराइरहन्छु, चिच्याइरहन्छु, बोलाइरहन्छु म।

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्न को ठीक

बैठकमा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको हो। बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्ताव सहित 8 वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिनुभएको छ। त्यसअघि बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री सोरेन वाग्लेले आर्थिक वर्ष 2083-84 लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव राख्नु भएको थियो। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले मुद्दा दर्ता वा दरफिट नगरी मौनता साँधेर न्याय प्रवाहमा अवरोध पुर्याएको आरोप लगाएको छ। आज महासचिव केदार प्रसाद कोइरालाले एक विज्ञप्ति जारी गर्दै अदालतमा पेश भएका रिट निवेदनहरूमाथि कानूनी निकास दिनुको साटो फाइल अड्काएर राख्दा नागरिकको संवैधानिक हक कुण्ठित भएको बताउनु भएको हो। बारले प्रशासनको यस्तो आलटारले न्यायपालिकाको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै अविलम्ब निकास दिन ध्यानाकर्षण गराएको छ। सरकारले आगामी असार तेस्रो साताभित्र मधेस प्रदेशलाई साक्षर घोषणा गर्ने तयारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आज जनकपुर धाममा साक्षर मधेस प्रदेश तयारी सम्बन्धी उच्च स्तरीय विज्ञ कार्यदलको प्रतिवेदन ग्रहण गर्दै यस्तो जानकारी दिनुभएको हो। विशेष गरी 15 देखि 60 वर्ष उमेर समूहका निरक्षर नागरिकलाई द्रुत सिकाई विधि मार्फत साक्षर बनाउने अभियान सञ्चालन गरिनेछ। मन्त्री पोखरेलले यो अभियानलाई सामाजिक रूपान्तरणको कडीका रूपमा व्याख्या गर्दै तीनै तहका सरकार र विद्यार्थीहरूलाई परिचालन गरिने बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरुको खरीदमा क्याशब्याक तथा स्योर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवाशरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नया वर्ष को अवसर में सीजी का टीवी एंड होम अप्लायंसेस को खरीद में आकर्षक कैश बैक तथा पक्का उपहार। फ्रंट लोड वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजी एलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो नया वर्ष को अवसर में माइडिया का विभिन्न होम अप्लायंस को खरीद में आकर्षक उपहार तथा कैशबैक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटर में फ्री इंडक्शन, फ्रंट लोड वॉशिंग मशीन में फ्री 6 केजी एरियल, टॉप लोड में फ्री 2 केजी एरियल, सेमी ऑटोमेटिक में 1 केजी एरियल, डिश वॉशर में वॉशिंग टैबलेट र माइक्रोवेव ओवन में कुकिंग किट, हरेक खरीद में शोर शॉर्ट किट र बम्पर में माइडिया 519 लीटर रेफ्रिजरेटर जितने मौका। नागरिकता भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर, आफ्नो वचन फिर्ताको माग गर्दै सहकारी पीड़ितहरूले आज बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय घेराउ गरेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा भेला भएका पीड़ितहरूले देउराली सहकारी सहित प्रदेशका 16 सहकारीलाई तत्काल समस्याग्रस्त घोषणा गर्न माग गरेका हुन्। पटक पटक ध्यानकर्षण गराउँदा पनि सरकारी निकायले ठोस कदम नचालेको भन्दै पीड़ितहरूले कार्यालयका कर्मचारीहरूसँग आक्रोश व्यक्त गरेका छन्। उनीहरूले आफूहरूको रगत पसिनाको कमाई डुब्न लागेको भन्दै सरकारले अविलम्ब बचत फिर्ताको ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले चेतावनी दिएका छन्। यता ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माण हुन लागेको केवल कार परियोजना खारेजीको माग राख्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ। मुकुमलुङ ताङसे फहचु चुम्भो र मुकुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले आज काठमाण्डको माइती घर मण्डलामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनको घोषणा गरेको हो। उनीहरूले केवलखार निर्माण गर्दा किराँत धर्मावलम्बीहरूको पवित्र मुन्धुमि स्थल मुकुमलुङको ऐतिहासिक र सांस्कृतिक पहिचान संकटमा पर्ने दावी गरेका छन्। परियोजना तत्काल खारेज गरी प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण गर्न सरकारसँग माग राखेका छन्। हेरा शेयर बजार परिसूचक निप्सेमा आज सामान्य अंकको गिरावट आएको छ। हिजो दोहोरो अंकले घटेको बजार आज 4.15 अंकले घटेर 2740 बिन्दुमा बन्द भएको छ। आज बजारमा 339 कम्पनीका 56 लाख भन्दा बढ़ी कित्ता शेयर किनबेच हुँदा 2,60,74,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। कारोबार भएका मध्ये 82 कम्पनीको शेयर मूल्य बढ़दा 176 कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्। आज एसियन हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढ़ी 11% नाफा कमाएका छन्। हस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। साँझ 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: हाड चोर्नी तथा नस सम्बन्धी रोगीहरूलाई मध्यनजर गर्दै इन्डियाको एपोलो अस्पतालबाट सुपर स्पेसलिस्ट उच्च विशेषज्ञता गर्नुभएका गण्डकी मेडिकल कलेजका प्राध्यापक डाक्टर ईश्वर शर्मा कणेल
3: यही जेठ 2 गते शनिबार
4: बागलुङ मेडिकल हल कुस्मामा आउँदै हुनुहुन्छ।
5: त्यसैले हाड भाँचिएका, हात खुट्टा दुख्ने, घोडा दुख्ने, सुन्निने, नसा दुख्ने, पोल्ने, नसा च्यापिएका, खुम्चिएका, गाँठो परेका, ढाड कम्मर दुख्ने, बाथ युरिक एसिड प्लास्टर गर्नुपर्ने, गरेर बाङ्गो टिङ्गो भएका तथा जस्तो सुकै हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूले समयमै सम्पर्क राखी सफल उपचार गर्नुहुन हार्दिक अनुरोध गरिन्छ।
4: साथै उक्त दिन निशुल्क फिजियोथेरापीको पनि व्यवस्था छ। डाक्टर आउने मिति
3: यही जेठ 2 गते शनिबार।
6: यहाँ हरेक दिन होल बडी चेकअप, मधुमेह परीक्षण, HbA1c जाँच, लिपिड प्रोफाइल, लेबर फंक्सनल टेस्ट, युरिक एसिड, बाथ, टाइफाइड, ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण, रगत गृह एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइराइड एवं भिटामिन डीको जाँच गरिन्छ।
5: स्थान बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी बडगाउँ।
4: सम्पर्क फोन नम्बर 0767-42-2027 सम्पर्क मोबाइल नम्बर 98-572-5597
5: 98-511-81-918।
7: जसको नाम नै पर्याप्त छ, दिदी बहिनी, दिदी बहिनी, दिदी बहिनी रेडियो, दिदी बहिनी हामी गर्न सक्छौ, हामी गर्न सक्छौ, गर्न सक्छौ।

0: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
1: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भन्यो भयो।
2: हाम्रो वन, हाम्रो धन, डरेलो बाटो जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानूनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।

0: Media Extreme Energy Drink.
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: सूचना
1: प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता 2083 चौथो संस्करण जेठ 4 गतेदेखि 12 गतेसम्म सञ्चालन हुने भएको छ।
0: प्रतियोगितामा समावेश विधाहरू
1: खुल्ला तर्फ पुरुष र महिलाको एकल र डबल,
0: भेटरान्स तर्फ 35, 45, 55 र 65 वर्ष माथिको उमेर समूह तर्फ एकल र डबल
1: र 70 वर्ष माथिको उमेर समूह तर्फ एकल विधामा प्रतिस्पर्धा हुनेछ।
0: दर्ता मिति र स्थान
1: वैशाख 25 गतेदेखि 30 गतेसम्म त्रिभुवन आर्मी अफिसर्स क्लब जंगी अड्डामा बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म नाम दर्ता गर्न सक्नुहुनेछ।
0: थप जानकारीका लागि
1: 01-59-79-468 वा 98-41-29-15-54 सम्पर्क गर्न सक्नुहुनेछ।
2: नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका प्राविधिक, हवाई तथा विविध सेवातर्फका पदिक र बिल्लादार पदहरूमा खुल्ला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ। दरखास्त आह्वान गरेका पदहरू प्राविधिक पदिकतर्फ प्राविधिक सुबेदार सैनिक उपचारिका नर्सिङ, प्राविधिक सुबेदार ओभरसियर, प्राग जमादार, प्राविधिक जमादार भेहिकल मेकानिक्स, प्राविधिक जमादार रेडियो मेकानिक्स, प्राविधिक जमादार छापाखाना, प्राविधिक जमादार एएन सी मेकानिकल र प्राविधिक जमादार एभियोनिक्स इलेक्ट्रिक इलेक्ट्रोनिक रहेका छन्। प्राविधिक बिल्लादारतर्फ पण्डित हुत्ता, प्राविधिक अमलदार मेडिकल, डेन्टल, जनरल मेकानिकल, इलेक्ट्रिकल, आर्मर मेकानिक्स, आर्मामेन्ट मेकानिक्स, रेडियो मेकानिक्स, भेहिकल मेकानिक्स, जनरल मेकानिक्स एसी एण्ड रेफ्रिजरेशन मेकानिक्स, जनरल मेकानिक्स जेनेरेटर, जनरल मेकानिक्स इलेक्ट्रिसियन, प्लम्बर, पेन्टर, वेल्डर, कम्प्युटर, सर्वे, भेटेरिनरी, ब्यान्ड, अशवाब, एएनसी मेकानिकल, एभियोनिक्स, इलेक्ट्रिक इलेक्ट्रोनिक, ग्राउन्ड ह्यान्डलिङ, एभिएसन स्टोर, डिस्प्याचर र अमलदार कर्मचारी रहेका छन्। दरखास्त पेश गर्ने मिति चैत्र 27 गतेदेखि आगामी वैशाख 26 गतेसम्म सामान्य दस्तुर र वैशाख 27 गतेदेखि जेठ 2 गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ। उमेरको हद दरखास्त पेश गर्ने अन्तिम दिन वैशाख 26 गतेसम्म 18 वर्ष पूरा भई 25 वर्ष ननागेको हुनुपर्नेछ। विस्तृत जानकारीका लागि 01-59-79-478 कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ।
3: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। अब प्रस्तुत गर्दैछौ सैन्य आधार तालिम दीक्षान्त समारोह सम्बन्धी रेडियो सामग्री।
4: यी आवाजसँगै उठिरहेका कदम नयाँ सपना र सोचसहित सिपाही बन्ने लक्ष्य पूरा भएको क्षणको हो। एक सामान्य व्यक्तिले 9 महिनासम्म गरेको त्याग कठोर परिश्रम पछिको सफलताको गौरवपूर्ण क्षण अर्थात लामो समयको धैर्यता पछि सिपाहीको गौरवपूर्ण पहिचानमा बदलिएको क्षण सैन्य आधार तालिम दीक्षान्त समारोहको हो।

0: सेनालाई कुनै पनि राष्ट्रको पहिचान र सुरक्षाको बलियो आधार मानिन्छ र त्यसलाई जीवन्त र शक्तिशाली बनाउने काम भने सिपाहीले नै गर्दछन्। त्यसैले भनिन्छ, सेना राष्ट्रको पहरेदार हो भने सिपाही त्यसको मेरुदण्ड हो। 9 महिनासम्म घाम पानी दिन र रात नभनी राइफलको सिरानी हालेर तालिमको मैदानमा पसिना बगाएका जवानहरू अब राष्ट्रका मेरुदण्ड बनेका छन्। बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा भन्ने आदर्शलाई आत्मसात गर्दै विभिन्न तालिम केन्द्रबाट 2087 जना पुरूष तथा 384 जना महिला गरी 2471 जना नयाँ ऊर्जावान जनशक्ति नेपाली सेनाको 263 वर्ष भन्दा लामो ऐतिहासिक विरासतको हिस्सा बनेका हुन्।
1: श्रोता, आजको कार्यक्रममा हामी नेपाली सेनाका विभिन्न वाहिनी अड्डा गण गुल्म तथा तालिम केन्द्रमा सञ्चालित 9 महिनाको कठोर सैन्य आधार तालिम सम्पन्न गरी सैन्यबाट सिपाहीमा प्रवेश गरेका जवानहरूको अन्तिम दलेल कवाज, उनीहरूको अनुभव, परिवारजनको खुशी र तालिमको महत्व समेटेर तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक सुबेदार मुकुन्द बस्नेत
0: र म प्राविधिक सुबेदार सुजना केसी।

0: नेता सिपाही हुनका लागि निस्वार्थपन, सच्चाई, अनुशासन, साहस, कुशल युद्धकला जस्ता गुणहरू अनिवार्य शर्त हुन्। यस्ता गुणहरूमा पारंगत बनाउन नवप्रवेशी युवाहरूलाई नेपाली सेनाले विभिन्न युनिटमा सैन्य आधार तालिम सञ्चालन गर्दै आएको छ। यसैबीच गत वर्ष 2082 असार 2 गतेबाट नेपाली सेनाका विभिन्न तालिम केन्द्रहरू सहित 16 स्थानमा सञ्चालित सैन्य आधार तालिम वैशाख 11 गते सम्पन्न भएको छ। उक्त अवसरमा आयोजित छुट्टा छुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलिल कवाच प्रदर्शन गरेका थिए।
1: यसै क्रममा त्रिशुली स्थित नम्बर 1 सैन्य तालिम केन्द्रमा सञ्चालित सिसम 83 सैन्य आधार तालिमको बलाधिकृत रथी श्री प्रदीपजङ केसीले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई तालिम समापन गर्नुभएको थियो। सो अवसरमा उहाँले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाहीमा नियुक्त हुनुभएका 528 जना तालिमे सिपाहीलाई बधाई तथा शुभकामना दिनुभयो। उहाँले राष्ट्रको मेरुदण्ड सेना भएकोले जस्तोसुकै विषम परिस्थितिमा पनि विचलित नभई एक कर्मठ, वफादार, इमानदार र अनुशासित सदस्यको रूपमा आफूलाई उभ्याउनु पर्ने बताउनुभयो।
2: सिपाही बलियो भए सेना बलियो हुन्छ र सेना बलियो भए देश बलियो हुन्छ भन्ने यथार्थलाई दृष्टिगत गर्दै कर्तव्य पथमा तपाईँहरूले आफ्नो व्यवसायिक क्षमता, दक्षता र सिप प्रदर्शन गर्दै पेसाप्रति गौरव गर्ने, जस्तो सुकै विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउनु हुनेछ भन्ने विश्वास तपाईँहरूबाट नेपाली सेनाले लिएको छ।
0: यस्तै महाराजगंज स्थित प्यारा तालिम शिक्षालयमा सञ्चालित सिसम 21 सैन्य आधार तालिमको विशेष फौज वाहिनीपति सहायक रथी श्री दिपेन्द्र गुरूङले अन्तिम दलिल कवासको निरीक्षण गर्नुभई उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कृत गर्नुभएको थियो। सो दौरान उहाँले माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्न निर्देशन दिनुभयो।
3: तपाईँको सफल सैनिक जीवन तथा कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु। आजबाट तपाईँहरूमा राष्ट्र, जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी थप भएको छ। माटोले माग्दैन, आफैले दिनुपर्छ भन्ने यथार्थलाई मनन गर्दै आगामी दिनहरूमा नेपाली सेनाको छवि उच्च राख्न सैनिक मूल्य, मान्यता, परम्परा र सैनिक परिधिभित्र रही कार्य गर्नुहुनेछ भन्ने कुरामा तपाईँलाई म स्मरण गराउन चाहन्छु।
1: यस्तै भक्तपुरको सूर्य विनायक स्थित रणशेर गढमा सञ्चालित सिसम 9 सैन्य आधार तालिमको नम्बर 1 वाहिनीपति सहायक रथी श्री सुनिल सिंह राठौरले अन्तिम दलेल कवाचको निरीक्षण गर्नुभई समापन गर्नुभएको हो। सो क्रममा उहाँले नवजवानहरूलाई सम्बोधन गर्नुभई तालिममा सिकेको व्यावसायिक क्षमता, दक्षता र सिपलाई पेसागत जीवनमा लागू गरी नेपाली सेनाको गौरवलाई उँचो राख्न निर्देशन दिनुभयो।
4: नेपाली सेनाको सही प्रतिनिधित्व गर्ने, पेसाप्रति गौरव गर्ने, जसोसुकै जटिल र विषम परिस्थितिमा विचलित नहुने सकारात्मक सोच भएको एक कर्मठ, वफादार, इमानदार, अनुशासित सदस्यको रूपमा आफूलाई खरो रूपमा उभ्याउने हुनेछ भन्ने विश्वास नेपालीलाई दिएको छ।
0: राष्ट्र सेवाका लागि हरेक नागरिकको आआफ्नै भूमिका रहने भए तापनि सैनिक भई प्रत्यक्ष रूपमा सेवा गर्ने अवसर जो कोहीलाई प्राप्त हुँदैन, यस्तो सौभाग्य प्राप्त गर्ने सैनिकहरू हर हमेशा राष्ट्र र जनताको लागि आफ्नो ज्यान समेत आहुति दिन तत्पर हुन्छन्। साथै सेना हुनु भनेको नै अनुशासन तथा कर्तव्य परायणता जस्ता विशिष्ट गुण भएको प्रमाण समेत हो।
1: यसरी राष्ट्रले विश्वास गरी आफ्नो विशिष्ट गुणहरूको कदर गर्दै निस्वार्थ सैनिकका रूपमा छनौट हुनु आफैमा ठूलो उपलब्धि हो। अझ गौरवशाली इतिहास बोकेको विश्वकै पुरानो सैनिक संगठनको रूपमा परिचित नेपाली सेनाको सदस्य हुनु त झनै गर्वको विषय हो। यो गौरवपूर्ण क्षण र आगामी लक्ष्य सार्दै नवनियुक्त सिपाहीहरू भन्नुहुन्छ।
5: आमा सुनिल बुढा, तालिमको दौरानमा कतिपय अवस्थामा कठिनाई पनि आयो, कतिपय अवस्थामा रमाइलो पनि भयो, गुरुजीहरूले सम्पूर्ण ट्याक्टिक्सहरू सिकाउनु भयो। वास्तविक लडाइँमा चाहिँ हामीले अवश्य सिकेका कुराहरूलाई लागु गर्नेछौँ र आज पास आउट भएर अझै हाम्रो तालिम सकिएको छैन, हामी अझै पनि तिखारिनेछौँ। जसरी हाम्रो पुर्खाहरूले यो इतिहास यो संस्थालाई अहिलेसम्म जोगाएर बचाइराख्नु भएको छ, हामीहरूले चाहिँ यो संस्थालाई अझै बलियो र देशको जनतालाई हामी अझै सेवा गर्नेछौँ। र यो मौका दिने नेपाल आर्मी संस्थालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
6: सिपाही आनन्द गुरुङ, मेरो घर चाहिँ खोटाङ जिल्ला दिक्तेल उपकोट मध्यगढ नगरपालिका। सेनामा चाहिँ म खेलकुदमा रुचि भएकोले चाहिँ सेनामा प्रवेश गरेको। दुःख परेको सुख चाहिँ कस्तो हुन्छ आज थाहा छ। फर्स्ट भए सुरुमा चाहिँ अलिक गाह्रो गाह्रो कता कता डर लागेको थियो, तर त्यो जोस आएपछि त्यो डर सर हराएर चाहिँ झन् जोस फुर्तीको साथ झन् रमाइलो हुँदो रहेछ। अझ गरौँ गरौँ, अब यो कति छिटो सकिएको छ, अझै धेरै वर्ल्ड गर्नु पाए हुन्थ्यो जस्तो लाग्दो रहेछ। यहाँ जति पनि कुराहरू सिकेको छ त्यही अनुभवहरू लिएर चाहिँ म आउने दिनमा अगाडि बढ्नेछु भन्न चाहन्छु।
0: श्रोता, सैन्य आधार तालिम कठोर तालिम हो। बिहानको झिसमिसेसँगै रातको अन्धकारसम्म विभिन्न अभ्यासमा सरिक भई आफूलाई पोख्त बनाउन हरेक नवप्रवेशी युवाले कड़ा मेहनत गरेका हुन्छन्। यो मेहनतमा परिवारको साथ सहयोग र हौसला पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले तालिमको यो 9 महिनाको अवधि ती परिवारजनका लागि पनि एउटा प्रतीक्षाको घडीकै रूपमा रहेको हुन्छ।
7: एकदमै गर्व लाग्छ, एकदमै खुसी लाग्छ। अझै सधैँ देशको रक्षा गर्दै जाओस्, राम्रो होस्, खुसीको आँसु। बाबुले आफ्नो यस्तो चाहियो, मैले त खालि पढाइमा फोकस गरेको छु। बाबु चाहिँ आफै पढेर एकदम मिहिनेत गरेर बाबुले त सधैँभरि देशको रक्षा गरोस्, एकदमै राम्रो होस्, अझै ठुलो बनोस्।
8: म राजु काफले, काभ्रे पलाञ्चोक जिल्ला नवबुद्ध नगरपालिका वडा नम्बर 4 बाट। हाम्रो वंशमा यसरी आफ्नो छोरीहरूलाई यसरी दीक्षित भइरहँदाखेरि देख्न पाउँछौ पाउँदैनौ। अब हिजोसम्म पनि थिएन, अब भोलि पनि होला नहोला, तर एकदम गर्वको महसुस भइरहेको छ। सुरुमा स्कूल पढ्दैदेखि चाहिँ म पुलिस अथवा आर्मीमा जान्छु उसको भित्रदेखिको जुनुन थियो। अनिखेरि त्यहाँबाट स्कूलमा एनसीसी आइरहँदा स्कूलबाट एनसीसीमा कनेक्ट गर्ने अवसर मिल्यो, त्यसबाट कन्टिन्यू अब उसको त्यो इच्छा पनि जागरूक हुँदै गयो। एनसीसीमा पनि राम्रो सफलता प्राप्त गरी एकदम धेरै खुसी लागेको छ।
9: प्रदीप पार्की हो, सामा खुसी बस्छु, भाइको पास आउटको लागि आएको। मेरो भाइको नाम चाहिँ निरज पार्की। अनि यहाँ आउँदाखेरि चाहिँ एकदमै गर्व फिल भइरहेको छ कि जब यो यसरी सैनिक ब्यारेकमा छिर्न पाउँदाखेरि र यो मोमेन्टहरू देख्दा एकदमै राम्रो छ, अब एकदमै खुसी लागेको छ।
10: सूर्यबहादुर सुनार, घुराई उपमहानगरपालिकाको वार्ड नम्बर 3 देखि। हजारौं युवाहरू विदेश खाडीमा चाहिँ जाने पसिना बगाउने होइन, त्यो गर्नुभन्दा आफ्नो स्वदेशमै नै केही गर्नुपर्छ र देश र जनताको सेवा गर्नुपर्छ भन्ने मेरो एउटा चाहिँ त्यो सोचले पनि देशभक्त बन्नुपर्छ भन्ने त्यो सोचाइले मैले छोरालाई पढाएको हो। आफ्नो चाहिँ परिश्रम देशमै गरेर देशको सुरक्षा गर्ने र नेपाली जनताहरूको सुरक्षा कायम गर्ने गरून् भन्ने चाहिँ मेरो विडाना चाहिँ त्यो छ। मेरो मात्रै छोरा नभएर हरेक नेपालीका छोराहरू सबैले आफ्नो स्थानमा गरून् भन्ने मेरो चाहिँ सोचाइ।
1: श्रोता, एउटा सिपाहीको काँधमा सिङ्गो देश, करोडौं जनताको भविष्य र सुरक्षाको गहन जिम्मेवारी रहेको हुन्छ। त्यसैले देशको अभिभारा बोकेका सिपाहीमा थकान र मनमा हारको कुनै स्थान हुँदैन। एउटा साधारण नागरिकलाई अनुशासित र साहसी सिपाही बनाउँदै शत्रुको अगाडि सधैँ अटल र अभिमानी रहने सामर्थ्य तालिमले नै दिन्छ।
0: यही ज्ञान सिप प्रदान गर्ने महत्वपूर्ण भूमिका सैन्य तालिम केन्द्रले खेलिरहेको छ, जसले नवजवानलाई पेशागत दक्षता सिप प्रदान गरी एक सच्चा सिपाही बन्न प्रेरित गरिरहेको हुन्छ। एक साधारण नागरिकलाई सबल तथा सक्षम सिपाहीमा रूपान्तरण गर्ने यो प्रक्रियामा तालिम केन्द्र र तालिम शिक्षकको भूमिका कस्तो रहन्छ त? प्यारा तालिम शिक्षालयका शिक्षक अधिकृत सेनानी श्री शिव लम्साल र नम्बर 1 सैन्य तालिम केन्द्रका सेनानी श्री क्षेत्रजङ हमाल,
11: उनीहरूमा चाहिँ गर्छु भन्ने भावना जागृत होस् भन्ने हिसाबले पनि हामीले हरेक दिन चाहिँ हामीले रोल कल मार्फत पनि उनीहरूलाई जानकारी गराइरहेछौँ, उनीहरूलाई मोटिभेट गरिराखेका हुन्छौँ र आज के गरियो, भोलि के गर्ने भन्ने कुराको पनि समीक्षा प्लस योजना पनि गर्छौँ। उनीहरू सँगसँगै बस्छौँ, उनीहरूसँगै हिँड्दै बस्दै गर्दाखेरि उनीहरू पनि हामीसँग जस मोटिभेट नै हुन्छ। अझ भन्ने हो भने हामीले चाहिँ हरेक चरण चरणमा चाहिँ उनीहरूको काउन्सिलिङ पनि लिने गरेका छौँ। त्यो काउन्सिलिङले गर्दाखेरि पनि उनीहरूको पीर मर्काहरू जस्तो के छ, समस्याहरू के छ, हामीले प्रत्यक्ष रूपमा बुझ्न पाइन्छ र त्यस्तै हामी पनि आफै शिक्षकहरू बसेर त्यसलाई चाहिँ त्यस्तो खालको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर हामी चाहिँ कोर्डिनेट गरेर मिटिङ बसेर त्यही अनुसारको हामीले चाहिँ उनीहरूको समस्याहरूलाई सुझाउनतर्फ पनि गरिरहेका छौँ। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ आफूलाई आफूमा देखेको समस्याहरू यस्तो छ भन्ने कुरा समस्याको पनि समाधान पाउँदाखेरि चाहिँ उनीहरू झन् मोटिभेट भएको देखिन्छ।
12: तालिम अधिकृतको भूमिका चाहिँ यो नेपाली सेनाले तालिम निर्देशिका 2077 बमोजिम चाहिँ नवप्रवेशी व्यक्तिहरूलाई चाहिँ तालिम गराउने, उनीहरूको तालिम सुरुवात गर्नुभन्दा अगाडि सम्पूर्ण व्यवस्थाहरू गरी तालिमको योजना गर्ने र तालुकोटासँग समन्वय गरी व्यवस्थित पारदर्शी र स्पष्ट ढंगले तालिम सञ्चालन गराउने मुख्य भूमिका छ। सैन्य आधार तालिम भनेको नवप्रवेशी गैर सैनिक व्यक्तिहरूलाई एउटा मिलिट्री प्याटर्नमा ढाल्नलाई तालिम गराइन्छ। त्यसको लागि इनिसियल फेजदेखि हामीले ससाना कुराहरूलाई सूक्ष्म ढंगले चाहिँ मोनिटर गरेर तालिमहरू कन्डक्ट गराइन्छ र यो सैन्य आधार तालिममा विशेष त हामीले उनीहरूलाई चाहिँ बिस्तारै ग्रेजुअली चाहिँ तालिमहरू कन्डक्ट गराउँदै लगिन्छ भने यो सैन्यबाट तालिम सिपाहीमा प्रवेश गर्ने सम्पूर्ण शिक्षार्थी भाइ बहिनीहरूलाई आगामी दिनहरूको यो सैन्य करियर चाहिँ राम्रो बनोस् हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
1: नेपाली सेनाको एउटा विशिष्ट सुन्दरता भनेकै यसको विविधता हो। मेचीदेखि महाकालीसम्मका विभिन्न समुदाय, भाषा भाषी र फरक फरक संस्कृति एउटै संगठनको ओतमुनि भेटिनुले नेपाली सेनाको समावेशी रंगलाई चहकिलो बनाउँदै आएको छ। यसरी फरक पृष्ठभूमि, फरक बानी, व्यवहार र बुझाई बोकेर आएका गैर सैनिक व्यक्तिलाई एउटै लय, एउटै अनुशासन र एउटै लक्ष्यमा बाँध्न सक्नु तालिमको सबैभन्दा चुनौतीपूर्ण र सुन्दर पक्ष हो। एउटा सामान्य नागरिकलाई सैनिक जीवनको कठोर साँचोमा ढाल्ने त्यस प्रक्रियाका अनुभव र अवसर बारे तालिम शिक्षक हुँदा सरिता नेपाल र प्युट खगेश्वर रेग्मी भन्नुहुन्छ,
13: आफूले ट्रेनिङ गरेर पठाएका ती सिभिललाई अहिले सेना बनाएर पठाइयो, उनीहरू अब ठुलो ठुलो माथि माथि पुग्छन्, एकदम गर्व लाग्छ उनीहरूलाई देख्दा चाहिँ। हामी त कहिले उनीहरू बाबा मम्मी जस्तो पनि हुनुपर्छ, कहिले साथी, कहिले इन्स्ट्रक्टर रूपमा हामी सबै रूपमा उनीहरूसँग घुलमिल भएर तालिम गराउँदा चाहिँ उनीहरूलाई राम्रो हुन्छ। उनीहरूलाई चाहिँ के भन्न चाहन्छु भने अझै राम्रो उन्नति प्रगति गर्दै जानुहोस्, हामीले तपाईँहरूलाई जसरी सिकाए तपाईँहरूले पछि आउने चेलाहरूलाई उनीहरूलाई चाहिँ यही हिसाबले राम्रोसँग सिलाउनु, अझै अगाडि बढ्न प्रोत्साहन दिनुहोस् भनेर चाहिँ एकदम गर्व लाग्छ उनीहरूलाई देखेर।
14: यो चाहिँ एकदम मलाई अवसर जस्तो पनि लाग्छ नेपाली सेनामा आफूले सिकेका कुराहरूलाई सिकाउन पाउँदाखेरि चाहिँ आफूले आफैलाई चाहिँ गर्व लाग्छ। तालिमको क्रममा चाहिँ यिनीहरू बेसिक भएको भएर ड्रिल सिकाउँछ, हतियार सम्बन्धी सिकाउँछ यिनीहरूलाई, मेजर ट्याक्टिस, माइनर ट्याक्टिसहरू चाहिँ नर्मल सिकाउँछ।
0: श्रोता, तालिमको मैदानमा बगाएको पसिना र हासिल गरेको ज्ञान नै सिपाहीको असली हतियार हो। तालिमको कठोर दिनहरू संयमता पूर्वक पार गरी परिश्रम र लगनशीलतालाई निरन्तरता दिँदै तालिम पूरा गरेको क्षण नवनियुक्त सिपाहीहरूको लागि अविस्मरणीय बन्ने गर्दछ।
15: त्यसको माया अनि आफ्नो घर परिवारको खुसी अनि आफ्नो सपना पूरा गर्नको लागि अबको योजना देशको लागि सुरक्षामा खटिनु पर्छ। गुरुजीलाई धन्यवाद दिन चाहन्छु, हामीलाई राम्रोसँग
16: चेतन गुरु। अनुशासन नै सेनाको पहिलो जग हो जस्तो लाग्छ मलाई। यो कुरा चाहिँ हाम्रो गुरुबाहरू लगायत शिक्षालय परिवारले मलाई एउटा सच्चा सिपाही हुन सिकाएको छ र म आफ्नो कर्तव्य प्रति सधैँ वफादार रहेर काम गर्नेछु।
1: सैन्य आधार तालिम पूरा गरेसँगै संस्थाले समेत नयाँ जनशक्ति प्राप्त गर्दछ। नयाँ ऊर्जाका साथ संस्थामा थपिएका यस्ता जनशक्ति राष्ट्रकै सम्पत्ति हुन्। सैन्य आधार तालिमको दीक्षान्त समारोहमा आमन्त्रित स्थानीय जनप्रतिनिधि र संचारकर्मीले समेत नव प्रवेशीहरूमा देशको सुन्दर र सुरक्षित भविष्य देखेका छन्।
17: नरेन्द्र पाण्डे, म लिखु वडा नम्बर 1 वडा अध्यक्ष।
18: अहिले जुन परिस्थिति अवस्थामा नेपाली सेनाले जनताको चाहिँ बीचमा जनताको मन बीच जितेर जुन चाहिँ अगाडि बढेको छ, यसमा हामी आफू पनि गर्व मान्ने छौँ। अझ चाहिँ बढी परिष्कृत भएर चाहिँ अगाडि बढ्नेछ भन्ने मैले आशा पनि लिएको छु।
19: राम हरि नेउपाने हो, घर नुवाकोट, नुवाकोटमै बसेर पत्रकारिता गरिरहेको छु। सुरक्षाको प्रमुख जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनामा थप दक्ष जनशक्तिहरू निर्माण भइरहँदाखेरि चाहिँ यो देशको गरिमा, यो देशको व्यवस्थापन, यो देशको सुरक्षामा थप अझ बढी हामीलाई विश्वास र आकर्षक बनाएको छ। राष्ट्रको सुरक्षा गर्ने, विपद व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा समेत शान्ति स्थापना गर्नको लागि नेपाली सेनाको जुन भूमिका रहेको छ, अहिले सिपाही हुनुभएका कर्मठ इमान्दार जनशक्तिहरूबाट चाहिँ यो देशको रक्षाको लागि हामी सम्पूर्णलाई नेपाल र नेपालीको रक्षार्थको लागि चाहिँ एउटा थप उत्साह र उमङ्गहरू पनि फैलिएको छ। यसले नेपाली सेना आम जनमानसमा, आम नागरिक जनसमुदाय स्तरसम्म एउटा नयाँ सम्बन्ध स्थापित गर्नको लागि, आपसी सामिप्यता बढाउनको लागि, आपसी सम्बन्ध स्थापित गर्नको लागि चाहिँ ठूलो योगदान दिएको छ। यसलाई हेर्दाखेरि रमाइलो, रोमाञ्चक सँगसँगै हाम्रो थप जिम्मेवारीहरूलाई पनि एक आपसमा बढाएको महसुस भएको छ।
0: पक्कै पनि एउटा सिपाही योद्धा मात्र नभई समाजको भरोसा र विकासको संवाहक पनि हो। हालै सैन्य आधार तालिम पूरा गरेका 2471 जनाको संख्या सानो लागे पनि संस्थागत जीवनका लागि ठूलो संख्या हो। जननी जन्मभूमिस्थ स्वर्गादपि गरिएसीको मर्मलाई शिरोपर गर्दै राष्ट्र सेवालाई नै जीवनको अन्तिम लक्ष्य बनाउने शपथ खाएका तालिमी सिपाहीहरूको काँधमा राष्ट्रिय जिम्मेवारी समेत थपिएको छ। दीक्षित भएका यी नवायुक्त जवानहरूले राष्ट्रिय झण्डालाई साक्षी राखी लिएको शपथ अब देशकै शक्ति बनेको छ। राष्ट्रको रक्षा सेवा र सम्मानमा समर्पित नेपाली सेनाका नव सिपाहीहरूको यो 9 महिनाको कठोर तालिम पसिनाको मेहनत र अनुशासनको अभ्यासले उनीहरूलाई साधारण नागरिकबाट सक्षम सिपाहीमा रूपान्तरण गरेको छ। मातृभूमिको रक्षा जनताको सेवा राष्ट्रको गौरव र देशको झण्डालाई सधैँ उच्च राख्ने संकल्पसहित अघि बढेका नवजवानहरूलाई नेपाली सैनिक रेडियो कार्यक्रमको तर्फबाट सफल कार्यकालको शुभकामना।
20: श्रोता, यस प्रस्तुति सँगै आजको लागि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रमबाट प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक अमलदार चरित्र खत्री पनि बिदा हुन्छु। नमस्ते।
21: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज, हामी सबैको साझा आवाज।
22: कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षीको विरोध। संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित। प्रधानमन्त्रीले जवाफ नदिए भोलिको बैठक पनि बहिष्कार गर्ने।
23: अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
22: प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त। कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा संगठनमा आबद्ध नहुन सरकारको निर्देशन जारी। संलग्नलाई कार्यवाही गरिने।
24: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीं कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कार्यवाही गर्छ।
22: सम्पत्ति छानबिनमा न्यायाधीश र पूर्व न्यायाधीशलाई पनि समावेश गरिएको भन्दै दायर भएको रिटमा कारण देखाओ आदेश जारी। आज राति र भोलि पनि विभिन्न ठाउँमा पानी पर्ने।
25: बाँकी भूभाग पहाड़ी भूभाग कर्णाली र सुदूरपश्चिमको पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा अब मेघगर्जन सहित मध्यम वर्षा हुने सम्भावना छ।
22: अमेरिकी राष्ट्रपति ट्रम्प चीनको 3 दिने राजकीय भ्रमणमा। द्विपक्षीय सम्बन्ध र विश्व शान्तिको पक्षमा सम्झौता हुने। प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई।
26: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
22: आर्थिक संरचनामा देखिएका विसंगति न्यूनीकरण तथा निराकरणका लागि आर्थिक तथा मौद्रिक नीति स्पष्ट हुनुपर्दछ। आगामी बजेटले निजी क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन तथा उत्पादकत्व वृद्धि, स्थानीय रोजगारी सिर्जना, उत्कृष्टताको सम्मान, साधन स्रोतको मितव्ययी उपयोग जस्ता विषयमा प्राथमिकता दिन सक्नुपर्दछ। बाह्य रोजगारीबाट प्राप्त रेमिटेन्सले घर परिवारको खर्च धाने पनि ऊर्जाशील युवा श्रम शक्ति बाहिरिएर आन्तरिक उत्पादन प्रणाली कमजोर भएकाले युवाहरूलाई रोक्न सक्ने वातावरण सिर्जना हुनुपर्दछ।
27: प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्यसहित सरकारले संघीय मन्त्रालयको संख्या 22 घटाएर 18 पुर्याउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दहालका अनुसार सरकारले अर्थ, गृह परराष्ट्र रक्षा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखेको छ। त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्ति संस्कृति पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर नयाँ थप गरिएको नवप्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्यविभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ, जस अनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा तथा श्रम रोजगार मन्त्रालय र भूमि सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसै गरी महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा समसामयिक विषयमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरेका थिए। तर प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि सांसदहरूले विरोध जनाएका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री शाहले जवाफ दिनुपर्ने माग गर्दै सरकारको ध्यान आकर्षण समेत गराएका छन्। यसअघि बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाहले बोल्ने कार्यक्रम राखिएको थियो, तर बैठक शुरू हुनु अघि नै उहाँको बोल्ने कार्यक्रम हटाइएको जानकारी दिइयो। यसले विपक्षी दलहरूलाई थप आक्रोशित बनाएको छ। प्रधानमन्त्रीको अनुपस्थितिप्रति विरोध जनाउँदै विपक्षी दलका सांसदहरूले संसद सञ्चालनमा अवरोध सिर्जना गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि प्रधानमन्त्रीले जवाफ नदिए आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। संसदमा बोल्दै कांग्रेस सांसद अर्जुन नरसिंह केसीले भन्नुभयो,
2: प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो र सभामुखले भन्न खोज्दा भए पनि धारा 38 को व्याख्या त्यही हो। अनि हुँदाहुँदा जवाफ पनि नआउने हो भने त्यो अत्यन्त गम्भीर रूपले हामी त्यसलाई लिन्छौं। त्यसकारण म सभामुख यो मार्फत के अनुरोध गर्न चाहन्छु भने यो संसदको परम्परा 2047 सालदेखि मैले हेर्दै आएको छु र मैले अनुभव गरेको छु। त्यसकारणले कुनै पनि प्रस्ताव प्रस्तुत गर्दा अहिलेसम्म नियम परिवर्तन भएको छैन, त्यो नियमलाई हामीले स्वीकार गर्नुपर्छ। अब बाँकी जवाफमा पनि प्रधानमन्त्री आउनु भएन भने त्यसमा चाहिँ हामीले गम्भीर रूपले लिनुपर्छ।
27: बैठकमा नेकपा एमालेका सांसद गुरू बरालले सत्तापक्षले प्रतिपक्षले उठाएको विषयलाई अनदेखा गरेको भन्दै आपत्ति जनाउनुभयो।
3: आज किन असहज अवस्थामा संसदलाई लान खोजिनैछ? यो संसद लोकतान्त्रिक पद्धति अन्तर्गत कार्यपालिकाका सबै गतिविधिहरूलाई निगरानी गर्ने, नियमन गर्ने यो संसद हो र यो संसदलाई तदनुरूप लानुपर्छ। दफा 38 पटक पटक वाचन गरेर किन सत्तापक्ष असहज बनाइरहेको छ परिस्थितिलाई? आज प्रधानमन्त्री यहाँ आउन केले रोकेको छ? उहाँ कहाँ हुनुहुन्छ? पहिला त्यो सबै कुरा त हाउसले थाहा पाउनु पर्यो नि।
27: प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले उठेर विरोध गरेपछि संसद बैठक बहिष्कार गरेर बाहिरिनुभएका संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साङपाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गर्नुभयो।
4: प्रधानमन्त्री टेबल गर्नुपर्ने कुरा अरूलाई म पठाएको कारणले गर्दाखेरि अब हाम्रो केही प्रश्नहरू पनि छन् होइन, देशमा प्रधानमन्त्री नै नभएको जस्तो देखियो, त्यसले गर्दाखेरि हामी चाहिँ बहिष्कार गर्दैछौं। सत्तारूढ दलले आफ्नो मुनाखुसी चलाइरहेछ, ठेलीका ठेली किताब आज दिने भोलि पढेर ले होइन भन्ने हिसाबले अब समयहरू हुन्छ नि त। नीति तथा कार्यक्रम पनि त्यस समय पनि हामीलाई दिएको छैन, बजेट पनि खुसीखुसी गरिरहेछ, त्यसले गर्दाखेरि यो चाहिँ भएन।
27: तर संसद सचिवालयले भने प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था अनुसार नीति तथा कार्यक्रममाथिको छलफल र जवाफमा प्रधानमन्त्रीको अनिवार्य उपस्थिति अनिवार्य गरिएको छैन। सीआईएनसँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
5: नियमावलीमा चाहिँ अब कतिपय काममा प्रधानमन्त्रीले समय दिन नभ्याउँदाखेरि जस्तो विधेयकहरूको टेबल गर्ने विधेयकमाथिको उत्तर दिनै पर्दाखेरि पनि कहिले कहिले कुनै कुनै विधेयकमा भयो कोही सार्वजनिक गर्ने महत्त्वका प्रस्तावहरू भए तिनीहरूमा पहिला पनि तोक्नी गरेको चाहिँ देखिन्छ होइन नियमावलीले ठ्याक्क त्यस्तो स्पष्ट रूपमा चाहिँ प्रधानमन्त्रीले अब जस्तो अहिले नृत्य कार्यक्रमको कुरामा त अरूमा अलिअलि अभ्यास चाहिँ छ जस्तो विभिन्न संवैधानिक निकायका प्रतिवेदनहरू हुन्छन् ती प्रतिवेदनहरू पनि प्रधानमन्त्रीले नै पेश गर्ने भन्ने हुन्छ यद्यपि यस्ता प्रतिवेदनहरू प्रस्तुत गर्न पेश गर्न पनि

0: सरकारकैबाट कार्यपालिकासँग सरकारसँग त्यस कारणले मैले यहाँबाट रुलिङ भन्दा पनि संवाद गरेर त्यहाँको अवस्था बुझेर त्यसपछि गर्ने कुरा भएको हुनाले भोलिको सदन चलाउनु पूर्व फेरि हामी संवाद गर्न सक्छौ। सरकारको तर्फबाट सरकार प्रमुखले मेरो उपस्थित हुन नसकेका कारणले मैले मेरो क्याबिनेटको अर्को मन्त्रीलाई जिम्मा लगाएर पठाएको छु भनेर नियमसंगत हाम्रो नियमावलीले स्पष्ट लेखेको आधारमा त्यसलाई टेकेर उहाँले गरेको यो अनुरोधलाई हामीले सम्मान गर्दै जनताका लागि यहाँहरूले नै सदन अवरूद्ध गर्दै गर्दा त्यो त कता मिल्यो मिल्न गएर।
1: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा भने पेश गरिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा पक्षका बागमती प्रदेश स्तरीय नेताहरूको भेलाले पन्ध्रौं महाधिवेशनलाई पारदर्शी निष्पक्ष स्वतन्त्र र सर्वस्वीकार्य रूपमा सम्पन्न गर्न सबै पक्षको सम्मानजनक सहभागिता सुनिश्चित हुनुपर्ने माग गरेको छ। आज सम्पन्न भेलाले अहिलेको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गरेको कदापि स्वीकार्य नहुने भन्दै विभिन्न नौ बुँदे निष्कर्ष निकालेको। बैठकपछि नेता प्रकाश रण महतले सीआईएनसँग कुरा गर्दै भन्नुभयो,
2: यो पार्टीमा विग्रह आओस् भन्ने पक्षमा हामी छैनौं, तर त्यसको जिम्मेवारी जुन आधिकारिक रूपमा कानूनी रूपमा अहिले प्राप्त गरेका विशेष अधिवेशनबाट आएको नेतृत्वले प्राप्त गरेका छ त्यो नेतृत्वको जिम्मेवारी हो। हिजो पार्टी समग्रमा एक भएर नेतृत्व चुन्दा समेत शेरबहादुर देउवा, हिजो गिरिजा प्रसाद कोइराला, हरेक नेताले सबै पक्षलाई मिलाएर पार्टी सञ्चालन गर्थे भनेदेखि त अहिले त एक पक्षले निर्वाचित गरेको विशेष महाधिवेशनबाट आएको नेतृत्वले अब हामी जे चाहन्छौ त्यही अनुसार चल्छ। विभिन्न जिम्मेवारीमा रहेको साथीहरू योगदान गरेका नेताहरूको केही अर्थ छैन भन्ने किसिमबाट जानु हुँदैन।
1: बैठकले तत्काल पूर्ण महासमितिको बैठक राख्न माग गरेको छ। सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ संगठनमा आबद्ध नहुन निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी समेत दिएको हो। नेपालको संविधान र प्रचलित कानूनले निजामती सेवालाई राजनीतिक रूपमा तटस्थ निष्पक्ष व्यावसायिक र उत्तरदायी सेवाका रूपमा परिकल्पना गरेको मन्त्रालयले स्पष्ट पारेको मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले सीआईएनसँग बताउनुभयो।
3: निजामती सेवाको आधारभूत चरित्र भनेको सेवा प्रवाह हो, निष्पक्षता हो, व्यावसायिकता हो, तटस्थता हो। तटस्थताको अर्थ गैर राजनीतिक राजनीतिक रूपमा तटस्थ हो, नतिजा प्रति तटस्थ भन्ने विषय होइन। सेवा प्रवाहमा सेवाग्राहीको अधिकारको विषयमा उहाँहरूको सेवा सुविधा प्राप्त गर्ने सन्दर्भमा कर्मचारीको प्रभावकारिताको विषयमा तटस्थता होइन कि राजनीतिक रूपमा चाहिँ तटस्थ हुनुपर्छ, नभएदेखि सेवा प्रवाह अन्य विकास निर्माणका कामहरू, नीति कार्यान्वयनका विषयहरू, नीति तर्जुमाका विषयहरू निष्पक्ष हुन सक्दैनन्, स्वार्थयुक्त हुन्छन्। त्यसैले गर्दाखेरि यो विषयलाई चाहिँ भइरहेकै कानूनी व्यवस्थालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूलाई स्मरण गराएको हो र त्यो विषयमा कहीँ कतै संलग्नता देखियो भने पनि मन्त्रालयले कारवाही गर्छ।
1: साझा खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका क्रममा बेजिङ पुग्नु भएको छ। चीनिया राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा ट्रम्पले आजदेखि तीन दिन चीनको भ्रमण गर्नुहुनेछ। करिब नौ वर्षपछि अमेरिकी राष्ट्रपति यो पहिलो चीन भ्रमण अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण हो। भ्रमणमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, विश्व शान्ति र विकासका प्रमुख विषयमा गहन छलफल हुने चीनको परराष्ट्र मन्त्रालय जनाएको छ। र खेल खबरमा सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पू खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ।
4: मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि गुफा बजार सुनसान,
5: गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: अन्य पुराना पदमार्ग पनि सुनसान बन्दै रिपोर्टसँगै नेपालको नयाँ नक्सामा समेटिएका क्षेत्रमा नागरिक नेपालको प्रशासनमा जोडिन आतुर, कुराकानी विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
7: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
8: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
6: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
9: नमस्कार। नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ।

0: महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल द्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।

सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: वन तथा भू संरक्षण विभागद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। आज राति देशका केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा मेघ गर्जन चट्याङ सहित मध्यम खालको वर्षा हुने जनाइएको छ। तेह्रथुम शंखुवा सभा ताप्लेजुङको संगम स्थलमा पर्ने गुफा बजार आज भोलि असामान्य रूपमा सुनसान बन्दै गएको छ। बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग संचालनमा आएपछि त्यहाँको जीवनशैली बदलिएको छ। सड़क संचालनमा आएपछि
4: अठार वर्ष अघि यही ठाउँ यात्रु भरिया चौरी र खचड़को भीड़ले भरिभराउ हुन्थ्यो। दिनभर यात्रु ओहोर दोहोर गर्थे। होटलहरूका बाक्लै चहल पहल हुन्थ्यो र स्थानीयको मुख्य आमदानी यही बाटोमा निर्भर थियो। तर हिजो आज भने सबै घटेको छ। शंखुवा सभाका स्थानीय ज्ञानकाजी शेर्पा:
5: पर्यटकहरूलाई भित्राउन सकियो भने चाहिँ अनि यो साना होटलहरूको पनि आर्थिक समृद्धि हुने देखिन्छ।
4: 2065 सालमा बसन्तपुर गुफा हुँदै ताप्लेजुङ जोड्ने मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँको जीवनशैली नै बदलियो। सड़क आएपछि यात्रा गर्न निकै सहज भयो, तर त्यससँगै पुरानो पदमार्ग सुनसान भने बन्दै गए। पहिले गुफा बजार क्षेत्र भरिया र खचड़ व्यवसायको मुख्य केन्द्र थियो। अहिले भने पदमार्ग प्रयोग गर्ने यात्रु लगभग शून्यमा झरेका छन्। अधिकांश होटल खाली छन्। भरिया र खचड़ व्यवसायी लगभग विस्थापित भएको छ। ताप्लेजुङ सुकेका होटल व्यवसायी लाक्पा शेर्पा भन्नुहुन्छ:
6: दिनमा तपाईँको त्यस्तै 12-15 हजार हुन्थ्यो, अब अहिले तपाईँको दिनमा 5 रुपियाँ हुँदैन। गर्दाखेरि यो गाडी बाटो आएर सुविधा भनेको त त्यसले त तपाईँको हामीले त घाटा पार्यो।
4: परम्परागत पेसा धराशायी भएपछि धेरै स्थानीय अहिले वैकल्पिक रोजगारी खोजिरहेका छन्। स्थानीय फुर्वा शेर्पाका अनुसार वैकल्पिक रोजगारी पाउन समेत मुस्किल परेको छ।
7: बसन्तपुरबाट चाहिँ दहनी गरेर ल्याउँथ्यौँ, यहाँ दहनी गर्ने पेसा थियो। अब त्यो रोड आएपछि त्यसको चाहिँ अब काम भएन। त्यो चुङ्गरीको अब दुनेको छ, दुध दुनेको छ त अझ पनि छँदैछ होइन।
4: यातायात विकासले पुराना पेसा विस्थापित गरेको छ। रूपान्तरणको आवश्यकता बढेको छ, तर सम्भावना अझै बाँकी रहेको स्थानीयको बुझाइ छ। मादी नगरपालिका एकका डम्बर बुढाथोकीले यहाँ प्रकृतिको सुन्दरता र पदमार्गको इतिहासले यहाँ ठूलो सम्भावना रहेको बताउनुभयो।
8: उद्योग धन्दाहरू नयाँ नयाँ खोलेर अब यो विशेष गरी यो चिन्जुरी मिल्के जलजले भनेको चाहिँ पर्यटन प्रबन्धन गरेर यहाँका यो क्षेत्रको जीवनस्तर माथि यहाँका जनताको उठ्न सक्छ।
4: गुफा बजार आज इतिहासको एउटा अध्याय बनेको छ, तर सही योजना र लगानी भई यही ठाउँ पुनः जीवन्त बन्न सक्ने सम्भावना अझै बाँकी छ। विशेष गरी प्राकृतिक सौन्दर्य, ऐतिहासिक पदमार्ग र तीन जिल्लाको संगम स्थल जस्ता पक्षहरूले गुफा बजारलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको पर्यटनविदहरू समेत बताउँछन्। विकास गुरुङ, CIN, रेडियो तिन्जुरे, बसन्तपुर, तेह्रथुम।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालको न्याय नक्सामा समेटिएका क्षेत्रमा नागरिकहरू नेपालको प्रशासनसँग जोडिन आतुर।
9: यो देशको मूलधारमा जोडियो। त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभागको बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहल गर्दै जारी राख्नु।
3: काठमाडौँदेखि लिम्पिया धुरासम्म भइरहेको बहस विशेष कुराकानी बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स,
12: ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। छ वर्ष अघि सरकारले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो। यसबीचमा नेपालले नक्सामा समेटिएको भूभागका बारेमा भारतसँग प्रत्यक्ष संवाद भने गरेको छैन। नयाँ नक्सामा समेटिएको क्षेत्रका बासिन्दाले कस्तो भोगाई गरिरहेका छन्, अपेक्षा कस्तो छ, दार्चुलाबाट निर्वाचित सांसद गणेश सिंह ठगुन्नासँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नु भएको छ।
13: अहिले लिपु खोला भन्दा पर, खास गरेर त्योभन्दा अझ यो महाकाली नदी कुटियाङदी भन्दा परका बासिन्दाहरू जुन छन् उनीहरू अब लामो समयसम्म भारतीय प्रशासनिक नियन्त्रणमा भावनाले अब जेनेरेसन नै भनौ नि त त्यो अब 60-65 वर्ष भन्दा अगाडिको जेनेरेसन धेरै कम छ, नयाँ पिढीले त्यो थाहा पनि पाएको छैन। उनीहरू उतैतिर भारतीय उसमा चाहिँ अभ्यस्त भइसकेका छन्,
14: भनेको त्यहाँको बोल्ने भाषादेखि सबै कुरा
13: उनीहरूको लोकल भाषा, त्यहाँ सहका जनजाति बस्छन्, त्यो हाम्रो अहिले ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 पनि बस्छन्, त्यो भाषा उनको आफ्नो पनि भाषा छ, तर पनि उनीहरू आफ्नो भाषा बाहेक हिन्दी नै बोल्छन्,
14: नेपाली
13: बोल्दैनन्।
14: नेपालतर्फको पनि ब्यासी भाषा बोल्ने समुदाय त्यहाँ छ,
13: अहिले नेपालतर्फ भन्दा पनि अब हाम्रो ब्यास गाउँपालिका वडा नम्बर 1 र 2 छाङ्रु, तिङ्कर, राप्ला, दुम्लिङमा बस्ने जनसमुदायहरू ब्यासी भाषा पनि बोल्छन्, उनीहरू नेपाली पनि बोल्छन्। उता भारतीय प्रशासनिक नियन्त्रणमा रहेको कुटी, नाभी, गुन्जी का बासिन्दाहरू चाहिँ उनीहरू आफ्नो भाषा त बोल्ने नै भयो, सहका भाषा, रंग भाषा, अनि त्यसपछि अरू चाहिँ आफ्नो चाहिँ हिन्दी भाषा प्रयोग गर्छन्।
14: त्यही क्षेत्रलाई चाहिँ अहिले हामीले नेपालको नक्सामा समावेश गरेका छौँ कि त्यहाँको कति जनसंख्या पर्छ हाम्रो नक्साभित्र?
13: कुटी, नाभी, गुन्जी 3 गाउँ छ, अब ठ्याक्कै एकिन जनसंख्या मलाई थाहा भएन, मलाई लाग्छ 2-3 होला।
14: त्यो क्षेत्रका मानिसहरू अथवा त्यहाँका बासिन्दाहरूले यो नेपालमा भइराखेको बहसको बारेमा त थाहा पाउँछन् होला नि त?
13: थाहा पाउँछन् कि नपाउनु,
14: प्रतिक्रिया कस्तो हुन्छ भन्ने केही तपाईँहरूसम्म केही त्यस्तो जानकारी?
13: सामान्य बुझिया छैन, तर अब सेवा सुविधा सबै चिज उतातिर फेरि विशेष आरक्षण पनि दिएको छ, सरकारी जागिर पनि दिएको छ, सहानुभूति हुनु स्वाभाविक छ।
14: यदि यो विषय समाधान विगतका कैयौं पटक अरू राजनीतिक दलहरू सरकारको नेतृत्वमा पुगे अथवा सरकारमा गए, कसरी अगाडि बढ़ला भन्ने तपाईँलाई एउटा सांसदको रूपमा, राजनीतिक कर्मीको रूपमा चाहिँ कस्तो लागिरहेछ?
13: मलाई के लाग्छ, त्यहाँका जनताहरूको व्यापक गुनासो हामीलाई चाहिँ एउटा दबाव पनि के छ भने त्यो मुद्दालाई

0: रूपमा उठाउन र पार लाउनु भन्दा पहिले अहिले जे जुन जुन गाउँहरू हाम्रो उसमा छन् प्रशासनिक नियन्त्रणमा छन् हाम्रो नेपालभित्र नेपालको प्रशासनिक नियन्त्रणभित्र छ नि त हाम्रो ती ठाउँमा हामीले सेवा सुविधा राज्यले विशेष प्याकेज घोषणा गर्नुपर्छ
1: भएन भएन भन्छौ कसले गर्न दिएन
0: अब एकचोटि हाम्रो सरकार भए बेला त्यो विशेष प्याकेज गृह मन्त्रालयले घोषणा पनि गरे हो त्यो तर लागू भएन लागू नहुने रोग हाम्रो देशमा छ अझै पनि अब यो सदनमा पनि म कुरा राख्छु त्यो क्षेत्रको लागि पहिले त नेपाल सरकारले आफ्नो प्रशासनभित्र रहेका नागरिकहरूको लागि विशेष कार्यक्रम विशेष योजना लागू गर्नुपर्छ ताकि उनीहरू यो देशको मूलधारमा जोडियुन् त्यसपछि हामीले अतिक्रमित र भारतले जबरजस्ती अतिक्रमण गरेको प्रशासनिक नियन्त्रण गरेको भूभाग को बारेमा र त्यहाँका जनताहरूको बारेमा आफ्नो पहलकदमी जारी राख्नुपर्छ
1: अहिले पनि त्यहाँको ब्यासी र सौका समुदाय यति बेसी झर्नु पर्यो भने नेपालबाट बाटो छैन भनेर हामीले पटक पटक खबरहरू प्रसार गर्छौँ अहिले कस्तो छ
0: अब अहिले यसो छ उनीहरूको सड़क पुगिसकेको छ तीन चार घण्टामै त्यहाँ पुग्छन् यताबाट हिँड्दाखेरि तीन दिन लाग्छ समस्या त्यो पनि छ नि त मान्छेहरू अब
1: नेपालबाट जाँदाखेरि
0: तीन दिन लाग्छ उताबाट चार घण्टामा पुग्छ भने अब त्यो त छैन भन्ने कुरा छैन बाटो छ अब त्यति राम्रो नभए पनि हिँड्न सकिने अवस्था अहिले बनिएको छ पछिल्लो अवस्थामा पोहोर साल बनिएको छ अप्ठ्यारो ठाउँमा अब सड़क पनि अगाडि बढिरहेछ तर पनि अब उता चार घण्टामा पुगिने ठाउँमा यहाँ तीन दिन लाग्दाखेरि त मान्छेहरू समय बचत पनि सुविधा पनि हेर्ने नै भयो
1: सड़क बन्दै गरेको हो कि सुरुवात नै केही
0: बनिएको छ तर अझै धेरै
1: नेपालतर्फबाट
0: बनिरहेछ बजेटको कटौतीको मार हामी खेपिरहेका छौं 78-79 मैले आफै संघीय मामला मन्त्री हुँदाखेरि सेनाको लागि 22,50,00,000 रुपियाँ विनियोजन गर्न लागेको थिए आजभन्दा 5 वर्ष अगाडि 22 करोड आज त 50 करोड पुग्नुपर्नेमा गत वर्ष 6 करोड मात्रै पर्यो अब यसपालि पनि त्यत्रो कुरा गर्दा गर्दा पनि मैले यसो सुनिरहेको छु झन् त्योभन्दा पनि कम बजेट प्रस्ताव गरिरहेको छ सड़क विभागले
2: आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित नभएपछि विपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् विपक्षीले संसद अवरोध जारी राखेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनैतिक दल वा दलका भातृ संगठनमा आबद्ध नहुन पुनः निर्देशन जारी गरेको छ आज राति देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्नेछ नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ सर्लाहीको सदरमुकाम मलंगवामा अघि साँझ घरको छतबाट खसेर दुईजना मिस्त्रीको मृत्यु भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजकीय भ्रमणका क्रममा विश्व शान्तिले प्राथमिकता पाउने बताउनु भएको छ र सुनसरीमा सम्पन्न प्रथम कोशी टप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले जितेको छ हवस् आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धिताललाई धन्यवाद भोलि वैशाख 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्री।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठिक 8 बज्यो।
2: पांच सय देखि 900 मिलीलिटर का आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
4: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संसददेखि सडकसम्म प्रधानमन्त्रीको खोजी भएको छ। संघीय संसदको तल्लो सदन प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी गरेर बैठक अवरूद्ध भएकै दिन सड़कमा पनि युवाहरूले सरकार र बालेनको कार्यशैलीलाई लिएर विरोध प्रदर्शन गरेका छन्। मुखमा कालो टेप लगाएका युवाहरूले बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीको नियत तथा गैर जिम्मेवार प्रवृत्ति देखिएको भन्दै विरोध जनाएका हुन्। युवाहरूले प्रधानमन्त्री तपाईँको मूल्य कति हो, मलाई बोल्न दे सरकार, बोल माया एक वचन बोल, तिम्रै बोली छ हामीलाई अनमोल जस्ता प्लेकार्ड बोकेका थिए। सिंहदरबारमा बसेको प्रतिनिधि सभाको आजको तेस्रो बैठकमा पनि विपक्षी दलको अवरोध जारी रह्यो। संसदमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रममाथि छलफल अघि बढ़ाउन विपक्षी दल तयार नहुँदा बैठक अघि बढ़न नसकेको हो। करिब दुई घण्टा चलेको प्रतिनिधि सभाको आजको पहिलो बैठकमा आकस्मिक र शून्य समयमा अधिकांश सांसदले प्रधानमन्त्री सदनमा उपस्थित नभएको विषय उठाएका थिए। प्रधानमन्त्री उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क साम्पाङ भने प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजीमा सहभागी भएर निस्कनु भएको थियो। 15 मिनट बैठक स्थगित गरेर कार्य व्यवस्था समितिमा सहमति भएपछि दोस्रो बैठकको शुरूमै प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर सोनी मुवागलेलाई नीति कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न दिइएको थियो। सभामुख डोल प्रसाद तर्यालले नीति तथा कार्यक्रममाथिको विभिन्न बुदामा 35 संशोधन आएको जानकारी गराउनुभयो। लगतै विपक्षी दलले प्रधानमन्त्रीले जवाब दिने सुनिश्चितता खोजेका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका प्रमुख सचेतक भीष्म आङदेम्बेले सदन चलाउन लचक भएको तर प्रधानमन्त्री उपस्थित हेर्न चाहेको बताउनुभयो।
5: यो सदनको निरन्तरता चाहन्छौ किन भन्दाखेरि यसले एउटा निकास प्राप्त गरोस् भनेर नै हो सभामुख महोदय। त्यसकारण उहाँको उपस्थिति अनिवार्य छ। छलफलमा उहाँ आउनुहुन्छ भन्ने विश्वासमा उहाँलाई चाहिँ यहाँले रूलिङ गर्नु पर्यो, बोलाइदिनु पर्यो र यहाँ उपस्थित हुनु पर्यो। अन्यथा अब हामीलाई धेरै त पराउनु त आउँदैन।
4: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले नियमावली र कार्य व्यवस्थाको सहमति नमानेको भन्दै विपक्षी दलको भूमिकामाथि प्रश्न उठाउनुभयो।
6: कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन। यो त नियम कहीँ पनि छैन। कुन नियमले यस्तो भयो?
4: एकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली देखाएर 5 वर्षसम्म प्रधानमन्त्री संसदमा अनुपस्थित हुने हो भनेर सोध्नुभयो। अर्को प्रतिपक्षी दल नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानमन्त्रीलाई संसदमा आउन रूलिङ गरेपछि सदन चल्न दिने कंग्रेसकै धारणामा समर्थन रहेको सुनाउनुभयो।
7: उहाँ देशभित्रै हुनुहुन्छ, काममै हुनुहुन्छ, त्यसैले हामीलाई सुनिश्चितता चाहियो। त्यसको निम्ति सम्माननीय सभामुख महोदयले यो संसदबाट प्रधानमन्त्रीज्यूलाई उपस्थितिको निम्ति रूलिङ गर्नुहोस्, हामी बैठकलाई सुचारू गर्नको निम्ति सहयोग गर्छौ। रूलिङ गर्ने सन्दर्भमा जे प्रमुख प्रतिपक्षी दलले राखेको छ त्यो विषयमा हाम्रो पनि समर्थन छ।
4: जवाबमा सभामुख अर्यालले प्रधानमन्त्री मात्र होइन कुनै पनि सांसद भोलिका बैठकमा उपस्थित हुने नहुने आफूले तोक्न नसक्ने बताउनुभयो।
8: म माननीय सदस्यहरूलाई आगामी दिनमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउन सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिन।
9: त्यति मात्र होइन, प्रतिनिधि सभाको नियमावली अनुसार प्रधानमन्त्रीले मन्त्रीलाई प्रस्ताव पेश गर्न भनेको उल्लेख गर्दै सभामुख अर्यालले विधिको पालना गर्न सांसदहरूलाई पटक पटक आग्रह गर्नुभएको थियो। विपक्षीले अडान नछोडेपछि फेरि 15 मिनटका लागि स्थगित भएको बैठक झण्डै 2 घण्टा ढिला गरी शुरू भएको थियो। तेस्रो बैठकमा पनि अवरोध नखुलेपछि सभामुखले बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित गर्नुभएको छ। प्रधानमन्त्री अनुपस्थित भएको विषयमा विपक्षीले सदन अवरोध गर्नु स्वाभाविक हो भनेर हामीले संविधानविद विपिन अधिकारीलाई सोधेका छौं।
10: उहाँ हुँदा राम्रो हो, तर हरेक मिटिङमा हरेक दिन उपस्थित हुनै पर्छ भन्ने पनि छैन। यदि चाहिँ प्रधानमन्त्रीको उपस्थिति नै चाहिए भए सभामुखले उपस्थिति गराउनुहुन्थ्यो र सभामुखको आदेश अनुसार सभा चल्ने हो। त यदि दिएको छैन भने अनिवार्य छ भनेर व्याख्या गर्न मिलेन। त एउटा कुरा पक्का के हो भने कि प्रधानमन्त्री उपस्थित संसदलाई चाहिँ क्रियाशील बनाउने मात्र होइन, त्यसले अर्थपूर्ण पनि बनाउँछ।
9: अर्का संविधानविद काशीराज दाहालले संसदको विशेषाधिकार कसरी प्रयोग गर्ने भन्ने विषय संसद आफैको अधिकार क्षेत्रभित्र पर्ने बताउनुभयो। केही बेर अघि थाहा संचार नेटवर्कसँग कुरा गर्दै उहाँले संसद सञ्चालन सम्बन्धी कार्यविधि र नियमावली निर्माण गर्ने अधिकार सांसदहरूमै निहित हुने धारणा राख्नुभयो।
11: संसदको विशेषाधिकार कसरी चलाउने भन्ने कार्यविधि बनाउने त्यो सांसदको एकल अधिकार हो, सोल राइट हो। त्यही नियमावलीमा जस्तो व्यवस्था गर्यो त्यस्तै हुने हो। अब नियमावलीमा चाहिँ प्रधानमन्त्रीले तोक्न पनि सक्ने, प्रधानमन्त्री जे लेखा हुन्छ त्यसमा अदालतमा प्रश्न पनि उठ्न पाउँदैन। त्यसरी संसदीय व्यवस्था हामीले अप्नाइसकेपछि त्यो संसद सञ्चालन गर्ने, प्रश्न उत्तर कसरी गर्ने, न्यायपति कसरी गर्ने, त्यो नियमावलीमा के व्यवस्था छ, जे गर्ने त्यही व्यवस्था चल्नुपर्छ।
4: राष्ट्रिय सभाको बैठकमा भने सरकारको नीति कार्यक्रममाथिको छलफल शुरू भएको छ। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि राष्ट्रिय सभाका सदस्यहरूले धारणा राख्न थालेका हुन्। आजको दोस्रो बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति कार्यक्रममाथि 19 जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्ताव सहित 8 वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी गराउनुभयो। आज भोलिका संशोधनकर्ता सांसदले नीति कार्यक्रममाथि चर्को आलोचना गरेका छन्। नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रिय सभा संसद दलका नेता झक्कु प्रसाद सुवेदीले नीति कार्यक्रममा नयाँ आर्थिक नीति, स्पष्ट विकास मोडेल तथा रूपान्तरणकारी दृष्टिकोणको अभाव देखिएको टिप्पणी गर्नुभयो। उहाँले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुशासनका कुरा कागजमा मात्रै सीमित हुने खतरा रहेको उल्याउनुभयो।
12: अध्यक्ष महोदय, समुन्नतिर सुशासन भनेको संस्कार हो, तर सम्मानित सदनमा राष्ट्रपति महोदयले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त सदन छोडेर हिँड्नु, यो राष्ट्रपति संस्था सार्वभौम संसद र सरकारले ल्याएको नीति तथा कार्यक्रमको अपमान होइन र प्रधानमन्त्री स्वयंले सम्मान नगरेको नीति तथा कार्यक्रमको कार्यान्वयन कस्तो होला? धन्यवाद।
4: नेकपा एमालेका राष्ट्रिय सभा संसद दलका नेता प्रेम प्रसाद दंगालले सरकारको नीति कार्यक्रम सारहीन, लक्ष्यहीन र गन्तव्यहीन भएको टिप्पणी गर्नुभयो। उहाँले मुलुकको आर्थिक अवस्था, लगानी संकट, व्यावसायिक सुस्थता तथा आर्थिक वृद्धिमा आएको संकुचन जस्ता विषय नीति कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो।
13: संविधानको भावना अनुसार 3 खम्बे अर्थनीतिलाई यो नीति कार्यक्रमले आत्मसात गर्न सकेको छैन, राज्यका निर्देशक सिद्धान्तलाई अनुसरण गर्न सकेको छैन, लोक कल्याणकारी राज्य निर्माणको अवधारणालाई यसले अस्वीकार गरेको छ, प्रादेशिक सन्तुलन कायम गर्न सकेको छैन, संविधानले मार्ग निर्देशन गरेको अर्थतन्त्रको ढाँचा समाजवाद उन्मुख हुने कुराको पूरै व्यवस्था नीति तथा कार्यक्रमले गरेको छ।
4: नेपाली कंग्रेसका सांसद किरण बाबु श्रेष्ठले 2081 र 2083 सालमा प्रस्तुत नीति कार्यक्रमबीच कुनै भिन्नता नदिएको र अधिकांश कार्यक्रम दोहोरिएको बताउनुभयो।
14: प्रस्तुत नीति तथा कार्यक्रम समग्र रूपमा हेर्दा देशको वर्तमान आर्थिक सामाजिक संकटको अवस्था अनुसार पर्याप्त स्पष्ट विश्वसनीय र परिणाममुखी हुन नसकेको महसुस हुन्छ। विगत वर्षहरू 2081 साल 2083 सालमा आएका नीति तथा कार्यक्रमहरूसँग यो अहिलेकोलाई हेर्दा धेरै कुराहरू मिल्दोजुल्दो छन्।
4: भोलि बिहान 11:15 बजे बस्ने बैठकमा बाँकी सांसदले धारणा राखेपछि प्रधानमन्त्रीले जवाब दिने कार्यसूची छ। प्रधानमन्त्रीको जवाबपछि भोलि नै नीति कार्यक्रम पारित गरेर आगामी बजेटको प्राथमिकता र सिद्धान्त सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्रीले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
9: नयाँ संसदमा पनि सांसदहरूको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अवस्था आएको छ। संसदको वर्षी अधिवेशन शुरू भएको दुई दिनमै सत्तापक्ष र प्रतिपक्ष बीच आरोप प्रत्यारोप हुँदा सांसदका अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने अवस्था आएको हो। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
15: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा बादलले सत्तारूढ़ दल रासपाको उदय, जेएनजी आन्दोलनका क्रममा देखिएका दृश्य र नेपाली सेनाबारे प्रश्न उठाउनु भएको थियो। रासपा सांसद मनिष खनालले नियमापत्ति गर्दै हटाउन माग गरेको विषय आज पनि सम्झाएपछि सभामुख डोलप्रसाद अरियालले आज संसद सचिवालयलाई रूलिङ गर्नुभएको हो।
16: हाम्रो नियमावलीको नियम 21 खण्ड घ विपरीत मान्य सदस्य रामबहादुर थापाले हिजो रोस्तमबाट बोल्नुभएको विषयहरू सचिवालयलाई रेकर्डबाट हटाउन रूलिङ गर्छु।
15: नेपाली कंग्रेसका सचेतक निष्कल राईले रासपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिमा प्रश्न उठाउनु भएको छ। आजको प्रतिनिधि सभाको आकस्मिक समयमा राईले हिजोको बैठकमा रासपा सांसद पराजुलीले दिएको कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल लक्षित अभिव्यक्ति संविधानको धारा 105 विपरीत भएको तर्क गर्नुभयो। पराजुलीले कुनै व्यापारिक घरानाको कार्यक्रममा गएर दुई तिहाईको सरकारलाई ललकारेको भन्दै चेतावनी दिनुभएको थियो। सो अभिव्यक्ति अनैतिक, अराजनैतिक र असंवैधानिक रहेको भन्दै सत्तापक्षले जे पनि बोल्न पाइने हो भन्दै राईले प्रश्न गर्नुभयो।
17: महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ, तर सत्तारूढ़ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर दुई तिहाईको दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक, अराजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? मेरो प्रश्न, उहाँ संविधान भन्दा के माथि हो? के सत्तारूढ़ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलु टुलु हेरेर बस्न मिल्दैन।
15: लगत्तै पराजुलीले नियमापत्ति गर्न खोज्नु भएको थियो, तर सभामुख अरियालले वाद प्रतिवाद आवश्यक नरहेको भन्दै बोल्न दिनु भएन। बादलको अभिव्यक्ति हटाउन तयार हुनुभएका सभामुख अरियालले सत्तारूढ़ दल रासपाका पराजुलीको भनाई हटाउन रूलिङ गर्नु भएन।
4: नेपाल परिवेशमा बाँदर धपाउन नगरपालिकाले दियो सार्वजनिक विदा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
18: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो संरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
19: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
20: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
21: सुरक्षा घरको साथ जीवन
3: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
4: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
9: सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झारेको छ। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्य सम्पादनलाई थप प्रभावकारी र छरितो बनाउने मुख्य उद्देश्य सहित सरकारले संघीय मन्त्रालयहरूको संख्या 22 घटाएर 18 झार्ने निर्णय गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयको संख्या घटेको हो। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारले अर्थ, गृह, परराष्ट्र, रक्षा र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई यथावत राखिएको छ। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पनि यथावत रहेका छन्। सरकारले प्रविधि र आविष्कारलाई प्राथमिकता दिँदै साविकको शिक्षा मन्त्रालयबाट विज्ञान प्रविधि झिकेर र नयाँ थप गरिएको नव प्रवर्तन सम्बन्धी कार्यहरू हेर्ने गरी छुट्टै विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्रालय गठन गरेको छ। अन्य मन्त्रालयहरूको कार्य विभाजनमा व्यापक हेरफेर गर्दै समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गरिएको छ। जसअनुसार अब शिक्षा तथा खेलकुद मन्त्रालय, संचार मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय र भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय रहनेछन्। त्यसैगरी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालय बनाइएको छ। साविकको संचार तथा सूचना प्रविधि मन्त्रालयले गर्दै आएको सूचना प्रविधि सम्बन्धी कार्यलाई भने अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा गाभिएको छ। नयाँ सरकार गठन भए लगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत प्रशासनिक सुधार र खर्च कटौतीका लागि मन्त्रालयको संख्या पुनरावलोकन गर्ने योजना अघि सारिएको थियो। सोही योजना कार्यान्वयन गर्न सचिव गोविन्द बहादुर कार्कीको समय जकत्तमा गठित पुनर्संरचना व्यवस्थापन सचिवालयले बुझाएको प्रतिवेदनकै आधारमा मन्त्रालयहरूको कार्य विभाजन, नाम परिवर्तन र एकीकरण गरिएको दाहालले जानकारी दिनुभएको छ।
4: सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनैतिक दल वा दलका भ्राति संगठनमा आबद्ध हुनु नहुनु भन्दै कड़ा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना मार्फत राजनीतिमा संलग्न हुने कर्मचारीलाई सेवाबाट हटाउन सकिने चेतावनी दिएको छ। यसैबीच नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले राजीनामा दिनुभएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनमा उहाँले भोलिदेखि लागू हुने गरी आज राजीनामा पत्र बुझाउनु भएको हो।
9: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो महाधिवेशन आगामी असारमा चितवनमा गर्ने निर्णय गरेको छ। आज बिहान बसेको केन्द्रीय समिति बैठकले आगामी असार 7, 8 र 9 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। यसअघि सभापति रवि लामिछानेले भने असार 6, 7 र 8 गते गर्ने प्रस्ताव गर्नुभएको थियो। आगामी महाधिवेशन र विविध एजेण्डामा छलफल गर्न पार्टी कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक आयोजना गरिएको छ। यसअघि रासोपाले चुनाव सकिएको 6 महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो। 2079 साल असारमा स्थापना भएको पार्टीले चुनाव त कहिले सभापतिको मुद्दाका कारण महाधिवेशन धकेलिएको हो। जेठ 17 गतेभित्र पालिका भेला सकेर अधिवेशन गर्ने राष्ट्रपाको कार्यतालिका छ। जेठ 23 र 24 जिल्ला अधिवेशन गर्ने निर्णय यसअघि नै सचिवालय बैठकले गरिसकेको छ।
4: नेपाली कंग्रेसमा शेरबहादुर देउवा पक्षले प्रदेश स्तरीय भेलालाई तीव्रता दिएको छ। हिजो कोशीमा भेला गरेको यो पक्षले आज बागमती प्रदेश स्तरीय भेला काठमाडौँमा आयोजना गरेको छ। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा गत बुधबार भएको यो समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरेको थियो। सो पक्षले सबै प्रदेशमा भेला गर्न नेतालाई जिम्मेवारी तोकेको छ। कार्की ब्याङ्कोटमा आज दिउँसो आयोजित भेलाले विशेष महाधिवेशनबाट चुनिएको कार्य समितिले आफूहरूको माग सम्बोधन नगरे छुट्टै पार्टी खोल्ने संकेत गरेको छ। सम्मानजनक एकता नभए कंग्रेसले थप पराजय भोग्नुपर्ने देउबा समूहका नेताहरूले चेतावनी दिएका छन्। पार्टी सभापति गगन थापाले एकताको उद्देश्यमा ठेस पुर्याएको संस्थापनेतर पक्षले निष्कर्ष निकालेको छ। सभापति थापाले सोमबार देउवा पक्षका 12 र कोइराला पक्षका 7 गरी 19 नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि विवादको नयाँ बिउ रोपिएको हो। आफूहरूसँग परामर्श बिना नै केन्द्रीय सदस्य मनोनयन गरेको भन्दै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डाक्टर शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ। थापाले केन्द्रीय अनुशासन समिति पनि पुनर्गठन गर्नुभएको छ। पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरूङ र सदस्यमा केन्द्रीय सदस्य त्रय धना खतिवड़ा, रमेश प्रसाद धमला र बजरंग नेपाली रहनु भएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: सावधान, के तपाईले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमूनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात सिसा भेटिएको छ।
1: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकास नै असर पुर्याउँछ नि, होइन र?
0: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौं र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतो कि निरन्तर अनुगमन गर्नुपर्छ।
1: आफू पनि बाँचौ, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: रोग होइन ढुक्क हौ प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा डाक्टर चिरञ्जीवी प्रसाद पोखरेल नियुक्त हुनुभएको छ। वन तथा वातावरण मन्त्री एवं कोषका अध्यक्ष गीता चौधरीले उहाँलाई यही वैशाख 29 गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कोषको सदस्य सचिवमा नियुक्त गर्नुभएको हो। कोषको वरिष्ठ निर्देशक पदमा हाल कार्यरत डाक्टर पोखरेल, प्रतिष्ठित वन्यजन्तु जीव विज्ञ संरक्षण योजनाकार तथा प्रख्यात बाघ विज्ञ हुनुहुन्छ। उहाँसँग संरक्षण क्षेत्रमा 27 वर्षभन्दा बढ़ीको व्यावसायिक अनुभव छ। नवनियुक्त सदस्य सचिव डाक्टर पोखरेलले कोषको उद्देश्य दूरदृष्टि तथा मूल्य मान्यताप्रति प्रतिबद्धता व्यक्त गर्दै संस्थालाई प्रकृति संरक्षणको क्षेत्रमा अझ उच्च उपलब्धितर्फ अग्रसर गराउने दृढ़ अठोट व्यक्त गर्नुभएको छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले संघ सभाका प्रकाश अधिकारीलाई संघीय संसद प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको छ। सभामुख डोल प्रसाद अर्यालको सिफारिशमा नेपालको संविधानको धारा 106 उपधारा 1 बमोजिम अधिकारीलाई नियुक्त गरिएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा यस्तो उल्लेख छ। यसअघि हिजो मात्रै राष्ट्रपति पौडेलले हर्कराज राईलाई सो पदबाट हटाउनु भएको थियो। यस्तै गोर्खापत्र संस्थानको निमित्त प्रमुखमा कार्यकारी सम्पादक उमेश कुमार ओझा नियुक्त हुनुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ओझा नियुक्त हुनुभएको हो। मन्त्रालयले दिएको पत्रमा संस्थानको दैनिक प्रशासनिक र आर्थिक अधिकार समेत प्रयोग गर्ने गरी उहाँलाई वैशाख 30 गते अर्थात आजैदेखि लागू हुने गरी जिम्मेवारी तोकिएको हो। उहाँले आजै पद बहाली गर्नुभएको छ।
4: तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन सार्वजनिक विदा दिएको छ। नगर प्रमुख अर्जुन माबुहाङले सूचना जारी गर्दै आगामी जेठ 1 र 2 गते बाँदर खेद्ने प्रयोजनका लागि नगरपालिकाभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनुभयो। मेयर माबुहाङले जारी गरेको सूचना अनुसार कृषकले दुःख गरेर उत्पादन गरेको अन्नबाली र तरकारी बाँदरले नष्ट गर्न थालेपछि समस्या समाधानका लागि विदादी अभियान सञ्चालन गर्न लागि हो। बाँदरका कारण कृषकले ठूलो आर्थिक क्षति बेहोर्नु परेको, रात दिन खेतबारी कुरेर बस्नुपर्ने अवस्था सिर्जना भएको तथा विद्यालय उमेरका बालबालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएकाले विदादी अभियान सञ्चालन गर्न लागि सूचनामा भनिएको छ।
3: शेयर बजारमा आज नेप्से परिसूचक घटेको छ। परिसूचक 4.15 अंकले घटेर 2740 बिन्दुमा कायम भएको छ। नेप्सेसँगै आज कारोबार रकम पनि घट्यो। हिजो 4.66 अर्ब कारोबार भएको शेयर बजारमा आज 2.80 अर्ब शेयर खरिद बिक्री भयो। 13 मध्ये आज 11 उपसमूहको परिसूचक घटेको छ भने 2 उपसमूहको परिसूचक बढ़ेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक 1.50% बढ़ेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले पनि इरानको भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरान विरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य हमला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसभन्दा पहिला साउदी अरबले इरानमाथि प्रत्यक्ष हमला गरेको खुलेको थिएन। अमेरिका र इजरायलले भने इरानमाथि भीषण आक्रमण गरेका थिए। त्यसपछि इरानले पनि इजरायल सहित मध्य पूर्वमा रहेका अमेरिका समर्थित खाड़ी मुलुकहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो। फेब्रुअरी 28 शुरू भएको अमेरिका इरान र क्षेत्रीय द्वन्द्वका क्रममा इरान समर्थित समूहहरूले साउदी अरबमाथि लगातार ड्रोन र मिसाइल प्रहार गरेका थिए। सोही प्रहारको बदला स्वरूप साउदी अरबले इरानभित्रै जवाफी आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार रोइटर्सले उल्लेख गरेको छ। यसैबीच कतार र टर्कीले इरान युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासलाई समर्थन गरेका छन्। युद्ध सकेसम्म चाँडो अन्त्य गर्ने र हुर्मुज स्ट्रेट पुनः खोलेर समुद्री यातायातलाई सामान्य बनाउने उद्देश्यले पाकिस्तानले गरेको प्रयासलाई कतार र टर्की संयुक्त रूपमा समर्थन गर्ने कतारको विदेश मन्त्रालयले उल्लेख गरेको छ। कतार र टर्कीले यस क्षेत्रमा सैन्य कार्यवाही पुनः शुरू गर्नाले विश्वव्यापी सुरक्षा र विश्वव्यापी अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने चेतावनी पनि दिएका छन्। पाकिस्तानले इरान र अमेरिका मिलाउन निरन्तर प्रयास गरिरहेको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर बीचको खेल वर्षाले प्रभावित बनेको छ। अहिलेसम्म दुवै टोली बीचको खेल शुरू हुन सकेको छैन। रायपुरको शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा आज साँझ 7:45 बजे शुरू हुनुपर्नेमा मैदान भिजेको कारणले खेलमा ढिलाइ भएको हो। कोलकाता विरूद्ध आज जित निकाल्दै बेंगलुरू अंक तालिकाको शीर्ष स्थानमा उक्लिने दाउमा छ। बेंगलुरू 11 खेलमा 14 अंकसहित तालिकाको दोस्रो स्थानमा छ। गुजरात टाइटन्स 16 अंकका 7 अंक तालिकाको शीर्ष स्थानमा छ। प्लेअफको सम्भावना कायम राखेको कोलकातालाई जितको विकल्प छैन। कोलकाता 10 खेलमा 9 अंकका 7 तालिकाको 8 स्थानमा छ। शुरूआती 6 खेलमा जितविहीन कोलकाता पछिल्लो 4 खेलमा अपराजित छ।
4: र सरकारले किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढ़ाएको छ। खेलकुद मन्त्रालयले त्रिवी मैदानको सम्झौता नवीकरणका लागि प्रक्रिया शुरू गरेको जानकारी दिएको हो। मैदानको सम्झौता नवीकरणको विषयमा नेपाल क्रिकेट संघ क्यान र त्रिभुवन विश्वविद्यालयसँग गहन छलफल थालिएको खेलकुद मन्त्रालयले जनाएको छ। मैदानको सम्झौता नवीकरणका लागि निवेदन आएको र राष्ट्रिय खेलकुद परिषद राखेपबाट पत्र आएकाले अहिले छलफलको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। टीयू मैदानको सम्झौता वैशाख मसान्तसम्म मात्र छ। यसअघि क्यान र टीयू बीच मात्र सम्झौता हुँदै आए पनि अब राखेप मार्फत क्यानले सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढ़ाएको हो। सम्झौता नवीकरणका लागि क्यान राखेप शिक्षा र खेलकुद मन्त्रालय मार्फत त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नवीकरण गर्ने तयारी भइरहेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसददेखि सड़कसम्म प्रधानमन्त्रीको खोजी, प्रतिनिधि सभामा राजीनामा माग्दै नाराबाजी, बादलको अभिव्यक्ति रेकर्डबाट हट्ने, राष्ट्रपा सांसदको अभिव्यक्ति रूलिङमा नअट्ने,
3: नियमावली स्वीकृत भएसँगै मन्त्रालयको संख्या 18 कायम, राजनीतिमा लागे कर्मचारीलाई सेवाबाटै हटाउने मन्त्रालयको चेतावनी,
4: राष्ट्रपाले पहिलो महाधिवेशन असार पहिलो साता चितवनमा गर्ने, कंग्रेसमा देउबा पक्षको भेला तीव्र, छुट्टै महाधिवेशन गर्ने संकेत,
3: साउदी अरबले पनि इरानमाथि गोप्य हमला गरेको खुलासा, युद्ध अन्त्य गर्ने पाकिस्तानको प्रयासमा कतार र टर्कीको समर्थन,
4: र आईपीएलमा कोलकाता र बेंगलुरू बीचको खेल वर्षाले प्रभावित, त्रिवी क्रिकेट मैदानको सम्झौता नवीकरणको प्रक्रिया अघि बढ़ाइयो।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
5: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर, काठमाडौँ।

संघर्ष गरे शत्रुसँग हाँसी हाँसी मरे देश बनाउँदा मणिरामले मृत्युवरण गरे छैन त्यसको लेखा जोखा।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर नीति तथा कार्यक्रम बारे जवाफ दिनका निम्ति विपक्षीद्वारा सभामुखबाट रूलिङको माग गर्दै बैठक अवरोध।
1: आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ।
0: संसदीय परम्पराको कसीमा प्रधानमन्त्रीको अनुपस्थिति कतिको स्वाभाविक?
2: संसदीय अभ्यासमा यो अलि अस्वाभाविक घटना हो। उसको कार्यक्रममा सरकार आफैले अलि अनदेखा गरेको घटना चाहिँ पहिलो हो।
0: अनि चीन भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङमा। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने चीनको औपचारिक भ्रमणका लागि बेजिङ पुगेका छन्। एयरफोर्स वनबाट ओर्लिँदै गर्दा विमानस्थलमा उनलाई चिनिया उपराष्ट्रपति हान जङले स्वागत गरेका थिए। ट्रम्पले चीनमा राष्ट्रपति शी जिनपिङसँग व्यापार, प्रविधि प्रतिस्पर्धा, इरान युद्ध र ताइवानसम्मका विषयमा छलफल गर्ने ठानिएको छ। ट्रम्पको भ्रमण टोलीमा छोरा एरिक, अर्बपति व्यवसायी इलोन मस्क सहित अमेरिकी व्यापार र प्रविधि कम्पनीका कार्यकारीहरू पनि सहभागी छन्। दुवै देशबीचको व्यापार युद्ध केही मत्थर भएको बेला हुन लागेको दुई शक्ति राष्ट्रका प्रमुखको भेटलाई विश्वभरि नै चासोका साथ हेरिएको छ। बेजिङ स्थित बीबीसी संवाददाता लरा बिकर भन्छिन्, स्वाभाविक रूपमा दुई देशबीचको वार्ता इरान युद्धको छायामा परेको छ। सायद अमेरिकाको आशा चीनले उसको मित्र तथा साझेदार इरानलाई वार्ताको टेबलतर्फ अग्रसर गराउँछ कि भन्ने होला। संवाददाता लरा बिकरको भनाई। युकेका प्रधानमन्त्री कियर स्टारमरको नेतृत्वलाई स्वास्थ्य मन्त्री वेस स्ट्रिटिङले भोलिभित्रै चुनौती दिने उनका सहयोगीहरूले बीबीसीसँग बताएका छन्। स्वास्थ्य मन्त्रीले आफ्नो नेतृत्वमा चुनौती दिन लागेको अनुमान बीच स्टारमरले आज स्ट्रिटिङसँग भेट गरेका थिए। प्रधानमन्त्री कार्यालयमा भएको भेट 17 मिनटसम्म चलेको थियो। आजैबाट युकेमा संसदको नयाँ अधिवेशन आरम्भ भएको छ। पहिलो बैठकलाई सम्बोधन गर्दै ब्रिटेनका राजा चार्ल्सले चरम हिंसा र साइबर आक्रमण सहित राज्यलाई हुने चुनौती रोक्न नयाँ कानूनहरू निर्माण गरिने बताएका छन्। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीको खोजी सूचीमा रहेका एकजना सांसदले शरण लिएको भनिएको फिलिपिन्सको संसदभित्र सैनिकहरू प्रवेश गरेको देखिएको छ। त्यहाँ गोली चलेको आवाज सुनिए पनि गोली कसले चलायो र कसैलाई लाग्यो वा लागेन भन्ने स्पष्ट छैन। प्रहरी प्रमुख हुँदा दर्जनौ मानिसको हत्या गरेको आरोपमा आईसीसीले छानबिन गरिरहेका सांसद रोनाल्ड डेला रोजाले यसअघि नागरिकहरूसँग आफ्नो सम्भावित पक्राउ रोक्न अनुनय गरेका थिए। भारतमा प्रश्नपत्र बाहिरिएको भन्दै रद्द गरिएको चिकित्सा शास्त्र प्रवेश परीक्षाको अर्को मिति आगामी साता तोकिने भएको छ। मे 3 भएको परीक्षा नेशनल टेस्टिङ एजेन्सीले रद्द गरेपछि राजधानी दिल्ली सहितका स्थानमा प्रदर्शन चर्किएको थियो। चिकित्सा शिक्षा पढ्नका लागि अनिवार्य गरिएको यो प्रवेश परीक्षामा देशभरिबाट 22,80,000 विद्यार्थी सहभागी भएका थिए र ह्याकिङ मार्फत अर्बौं डलर चोरी गर्ने समूहको नाइके भएको आरोप लागेका एकजना चिनियाँ नागरिकलाई दक्षिण कोरिया सुपुर्दगी गरिएको छ। उनको समूहले के पप समूह बीटीएसका एकजना सदस्य सहित कैयौं व्यक्ति तथा सरकारी निकायका खाता ह्याक गरेको आरोप लागेको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। संसदमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने विषयलाई लिएर सत्तापक्ष तथा प्रतिपक्ष विभाजित भएपछि बुधबार सरकारको नीति तथा कार्यक्रममाथि हुने भनिएको छलफल हुन सकेन। छलफलमा उठेका विषयवस्तुबारे प्रधानमन्त्री स्वयं प्रतिनिधि सभामा उपस्थित भई जवाफ दिनुपर्ने विपक्षीहरूले माग राखेका छन्। सत्तापक्षले चाहिँ प्रधानमन्त्रीले तोकेको मन्त्रीले सो कार्य गर्न सक्ने जिकिर गरे। एक रिपोर्ट। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचैमा उठेर हिँडेको विषयले मंगलबार गर्माएको संसद बुधबार पनि सेलाएन। आज विपक्षी दलका सांसदहरूले लगातार प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रूलिङको माग गरिरहे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेन्बे,
1: यो छलफलमा उहाँको उपस्थिति त हुनै पर्छ, त्यसमा उपस्थिति भएर आफ्नो विचार राख्नको लागि उठेका प्रश्नको जवाफ दिनको लागि के अप्ठ्यारो पर्यो, त्यति मात्र हो। त्यसकारण मेरो विनम्रतापूर्वक आग्रह छ सभामुख महोदय कि कृपा गरेर रूलिङ गरिदिनुपर्छ, यो छलफलमा उहाँको उपस्थिति हुनुपर्छ। हामीले टेबल गर्न दिएका छौं, यो हाम्रो उहाँका प्रति सम्मान हो, सभामुखज्यूको शालीनताका प्रति हाम्रो सम्मान हो।
3: पटक पटक उभिएर विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिबारे प्रश्न गरेका थिए। सत्तापक्षी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक रविन्द्र बुर्लाकोटीले प्रतिनिधि सभा नियमावलीको नियम 38 अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा उनले तोकेको मन्त्रीले जवाफ दिन सक्ने प्रावधान रहेको जिकिर गरे।
4: नियममा पनि प्रधानमन्त्री स्वयं आउनुपर्ने व्यवस्था छैन र प्रधानमन्त्रीले मन्त्रीलाई तोक्न सक्ने व्यवस्था छ भनेर हामी एउटा सहमति गरेर आयौं र त्यो व्यवस्थामै टेकेर हामी छलफललाई अगाडि बढाउने भनेर आइसकेपछि कि त प्रधानमन्त्रीको अनुहारै हेर्नको लागि हो भन्ने हुनु पर्यो, अन्यथा टेबुल गरिसकेको कुरा छलफलमा जानुपर्छ र टेबुल गर्न दिने छलफलमा नदिने भन्ने यस्तो त भएन।
3: धेरै वाद विवाद भएपछि सभामुख डोलप्रसाद अर्यालले आफूले बैठकपछि प्रधानमन्त्रीसँग संवाद गर्ने भन्दै त्यसअघि नीति तथा कार्यक्रममाथि छलफल चलाउन आग्रह गरेका थिए।
5: आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु, छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति चाहेज होला।
3: तर सभामुखको आग्रह विपक्षीहरूले मानेनन्। उनीहरूले प्रधानमन्त्रीलाई उपस्थित गराउन सभामुखको रूलिङ नै माग गरिरहे। यसअघि बिहान संसद बैठक शुरू भए लगतै विपक्षी सांसदहरू उभिएर केही बेर नाराबाजी मात्रै गरेनन्। बैठकबाट बाहिरिनु अघि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागेको समेत सुनिएको थियो।
5: मान्य सदस्यहरू
3: दुईपटक केही समयका निम्ति स्थगित गरिए तापनि संसद बैठक अघि बढ़न सकेन। तेस्रो बैठक पनि चल्न नसकेपछि सभामुखले भोलिसम्मका निम्ति बैठक स्थगन गरे। सरकारको नीति तथा कार्यक्रममा 35 सांसदले संशोधनको प्रस्ताव राखेको र तीनमा छलफल गरिने सभामुखले जानकारी दिएका छन्। यसअघि सरकारले आजै नीति तथा कार्यक्रममा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्न चाहेको थियो। जेठ 15 गते वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ भने त्यसअघि बजेटका सिद्धान्त, प्राथमिकता तथा उद्देश्यमा छलफल हुनुपर्नेछ। यसै सन्दर्भमा हामीले संसदीय मामिलाका जानकार पत्रकार हरिबहादुर थापालाई सम्पर्क गरी संसदमा प्रधानमन्त्रीको उपस्थितिको विषयमा विवाद भएर अवरोध भएको यो घटना कतिको स्वाभाविक हो भनेर सोधेका छौं।
2: संसदीय अभ्यासमा यो चाहिँ अलि अस्वाभाविक घटना हो, खास गरिकन आजको घटना भन्दा पनि प्रधानमन्त्रीले यो संसदप्रति जुन खालको व्यवहार गरिरहनु भएको छ त्यसको जम्दै आएर आज चाहिँ पोखिएको हो। चुनावपछिको निर्वाचित संसदको पहिलो बैठकमै संसदमा प्रधानमन्त्रीले बोल्ने प्रचलन विगतमै थियो, त्यो प्रचलन पूरा भएन। त्यसपछि अर्को घटना देखा पर्यो, प्रस्ताव टेबल गर्दाखेरि त्यतिखेर पनि एक शब्द पनि बोलिएन र जतिखेर 4-5 लाइन बोल्दाखेरि हुने थियो। त्यो घटनाले पनि अलिकति विपक्षीहरू सशंकित हुँदै गएको र नीति तथा कार्यक्रम राष्ट्रपतिले वाचन गरिरहँदा बीचैमा प्रधानमन्त्री उठेपछि त्यो अनौठो व्यवहारबाट चाहिँ विपक्षीहरू झस्किन पुगेका हुन्। त्यसैको परिणति स्वरूप आज आएर चाहिँ विपक्षीहरूले अवरोध पुर्याए र यसमा चाहिँ विपक्षीहरूले समग्र रूपमा हेर्दाखेरि प्रधानमन्त्रीले संसदलाई अपमान गर्ने, यसलाई चाहिँ केही पनि होइन भन्ने खान्ने जुन खालको रवैया देखियो त्यसैको परिणति स्वरूप नै आज दिनभर सदन अवरुद्ध गरेको हुन्।
3: पत्नी सभाको नियमावलीको नियम 38 चाहिँ प्रधानमन्त्री वा उनी अनुपस्थित भए उनले तोकेको मन्त्रीले जवाफ दिन सकिने भन्नेको रहेछ। यसबाट हेर्दा चाहिँ विपक्षीहरूले यो विषय तन्काइरहनु पर्ने उचित छ र?
2: होइन, यो आजको मात्रै घटनालाई हेर्ने हो भने त त्यो तन्काइरहनु पर्ने उपयुक्त देखिँदैन। तर मैले त्यो पृष्ठभूमि यति लामो भनिरहनुको कारण प्रधानमन्त्रीले आफू जन्मेको तलो संसद हो, त्यो संसदलाई जसरी चाहिँ उहाँले त्यसलाई सम्मान दिन नसकेको परिणतिको चाहिँ आज त्यो उपज देखिएको। प्रधानमन्त्री त एउटा अभिभावक हो, संसदको नेता पनि हो, संसदको नेता भइसकेपछि उहाँले चाहिँ त्यो बोल्नु पर्थ्यो र अथवा अझ यस्तो उमङ्ग ऊर्जाले भरिएका युवा प्रधानमन्त्रीले त धेरै कुरा आश्वस्त पारेर मुलुकलाई नै जुरुक जुरुक उचाल्ने खालको माहौल बनाउनु पर्नेमा उहाँको बोली नै नफुट्नु चाहिँ अलिकति अनौठो हो।
3: संसदलाई हालसम्म सम्बोधन नगरेको कुरा तपाईँले उल्लेख पनि गर्नुभयो, तर नयाँ खालको पार्टी, नयाँ शैली, प्रधानमन्त्रीको पनि आफ्नै खालको शैली देखिएको छ। यो कारण अनुभवको कमीले गर्दा यस्तो भएको होला कि साँच्चीकै संसदप्रति यो गरिमा घट्ने खालको, यो नियोजित खालको भनेर मान्नुपर्छ यसलाई?
2: यसमा चाहिँ मलाई लाग्छ अनुभवको कमी होइन, किनभने त्यो पार्टीमा अघिल्लो संसदमा नै रहेका पात्रहरू नेतृत्वमै हुनुहुन्छ, त्यो पार्टीमा छलफल हुन्छ नै, त्यति भएन भने पनि संसदमा धेरै पदाधिकारीहरू छन् सरकार।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै समसाथमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।